0: ऋणको हिस्सा 45.81% छ। मुलुकको कुल आन्तरिक ऋण 13 खर्ब 61 अर्ब 87 करोड र बाह्य ऋण 16 खर्ब 11 अर्ब 18 करोड पुगेको छ। सरकारले यस अवधिमा 70 अर्ब 13 करोड सावा र 14 अर्ब 87 करोड रूपियाँ ब्याज भुक्तानी गरेको छ। लघु वित्तमा निष्क्रिय कर्जा 51 अर्ब शीर्षकको खबरसँगै दुई महिनामा थपियो 61 अर्ब ऋण उपशीर्षकमा यो खबर नागरिक दैनिकमा छापिएको हो।
1: गरीबलाई महँगीको मार आमदानी उही खर्च बढ़ेको बढ़े शीर्षकमा खबर छ। भक्तपुरको मध्यपुटिमीमा खाद्यान्न पसल अगाडि दुई महिला उभिएका थिए। पसलेसँग चामलको भाव सोध्दै उनीहरू एकअर्कासँग बजारको महँगीबारे कुरा गरिरहेका थिए। केही बेरपछि एक महिलाले भनिन्, पहिले यही पैसाले एक बोरा चामल आउँथ्यो, अहिले आमदानी नआउने भयो। आमदानी उही हो, कमाई बढ़ेको छैन, तर चामल दाल तेल सबैको भाव बढ़ेको बढ़ेछ। अर्कीको जवाब थियो, घर खर्च मिलाउन अब खानपानमै कटौती गर्नुपर्ने अवस्था आयो। पहिले सस्तो महँगो नहेरी चाहिएको सामान किनिन्थ्यो, अहिले त पसलमा पुगेर भाव सोध्न सायद बजेट सम्झनुपर्छ। पहिलो महिलाले जवाब फर्काइन्, एक किलो चामल किन्दा पनि कति पैसा थपियो भन्ने हिसाब गर्नुपर्ने अवस्था छ। मधुपुर ठिमीको एउटा खाद्यान्न पसल अगाडिको संवाद महँगी र सर्वसाधारणको दैनिकीमा पारेको असरको एउटा प्रतिनिधि दृश्य मात्रै हो। अहिले बजारमा चामल, दाल, तेल, तरकारी, मसला, फलफूलदेखि मासुसम्मका दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। विशेष गरी निश्चित तलबमा घर चलाउने र दैनिक ज्यालादारी गर्ने परिवारका लागि मूल्य वृद्धि पनि ठूलो बोझ बनेको छ। तथ्याङ्कले पनि महँगी बढ़ेको पुष्टि गर्छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष 2083-84 को पहिलो साउन महिनामा अत्याधिक महँगी बढ़ेको छ। सरकार र राष्ट्रिय बैंकले सार्वजनिक गर्ने मुद्रास्फीतिको तथ्याङ्क औसत हो। सबै परिवारले समान रूपमा महँगी अनुभव गर्दैनन्। दैनिक खाद्यान्नमा बढ़ी खर्च गर्ने परिवारले औसत मुद्रास्फीतिभन्दा धेरै महँगी महसुस गर्न सक्छ। न्यून आय भएका परिवारमा यसको असर अझ गहिरो हुन्छ। त्यसैले कागजमा 5.96% महँगी देखिए पनि भान्सामा पुग्दा त्यो प्रतिशत अझ ठूलो महसुस हुन्छ। सरकार भने बजार अनुगमन भइरहेको दावी गर्छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार कालो बजारी, सिन्डिकेट र अस्वाभाविक मूल्य वृद्धि भए नभएको अनुगमन भइरहेको छ। दैनिक 14-15 टोली बजारमा परिचालित भएको उनको भनाई छ। उनका अनुसार विभिन्न निकायका कर्मचारी समेत गरी दैनिक करिब 50 जना बजार अनुगमनमा खटिएका छन्। चिनीको मूल्यमा हस्तक्षेप गर्न साल ट्रेडिङ तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत प्रति किलो 110 रूपियाँमा बिक्रीको व्यवस्था गरिएको र दाल, चामल, तेल, पिठो जस्ता वस्तुको मूल्य अनावश्यक रूपमा बढ़ाउन व्यवसायलाई निर्देशन दिएको समेत मन्त्रालयको भनाई छ। कुखुराको मासु दुई महिनामै 35% बढ़्यो। सड़क खुले, मूल्य पुरानै अवस्थामा फर्किएन। चाडपर्वमा अझै बढ़ने चिन्ता लगायतका उपशीर्षकमा आमदानी हुई खर्च बढ़ेको बढ़े शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
0: खरबुजा बिउको आयात अस्वाभाविक, नेपाललाई ट्रान्जिट पोइन्ट बनाएर तस्करी भएको आशंका शीर्षकमा आर्थिक अभियान दैनिक खबर लेख्छ। पछिल्लो समय वाटरमेलन खरबुजाको बिउको आयात अस्वाभाविक रूपमा ह्वात्तै बढ़ेको देखिएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2083-84 को पहिलो दुई महिनामै आयात परिमाण अघिल्लो वर्षको सोही अवधिभन्दा झण्डै 5 गुणा पुगेको छ। कुल परिणामको 93% सुडानबाट आएको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 2082-83 समेत यसको आयात परिमाण अघिल्लो वर्षभन्दा 16 गुणाभन्दा बढ़ी पुगेको थियो। चालू वर्षको पहिलो दुई महिनामा पनि सोही अवधिको आयात 4.6 गुणा छ।

सर एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पार्टीलाई एक ठिक्का बनाउने संकल्प सहित अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदन सर्वसमितिले पारित गरेको छ। तीन दिनदेखि चलेको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदन सर्वसम्मत पारित भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका हुन्।
2: भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कान्ति लोकपथ बिहिबार बेलुकी 4 बजेदेखि अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरमा बुधबार बसेको जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
1: व्यावसायिक भिसा लिएर उद्देश्य विपरीत काममा संलग्न भएको पाइएपछि 88 जना चिनिया नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराई अध्यागमन ऐन 2049 अनुसार निष्कासनको प्रक्रिया समेत अघि बढ़ाइएको छ। अध्यागमन विभागले बुधबार जारी गरेको सूचना अनुसार नियम विपरीत र नेपालमा बसोबास गरिरहेका 88 जना चिनिया नागरिकको भिसा रद्द गरिएको हो।
2: गत भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण आर्थिक गतिविधिमा परेको असरले नेपालको आर्थिक वृद्धि अघिल्लो प्रक्षेपणको तुलनामा आर्थिक वर्ष 2083-84 केही सुस्त हुने एसियाली विकास ब्याङ्क एडीबीले बुधबार जनाएको छ।
1: नेपालमा बढ़िरहेको सार्वजनिक ऋणले गर्दा विकास निर्माणमा असर गर्ने गरेको छ। सरकारले लिएको सार्वजनिक ऋणको साभा ब्याज भुक्तानीमा नै मासिक अरबौं रकम खर्चाउने गरेको छ। सरकारले आर्थिक वर्ष 83-84 दुई महिना साउन र भदौमा 61.5 अर्ब ऋण दिएको छ। तर यो दुई महिनामा सरकारले सार्वजनिक ऋणको साभा ब्याज भुक्तानीका लागि 85 अर्ब तिरेको छ।
2: चालू आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालको वैदेशिक व्यापार 4.5 अर्ब रूपियाँ नाघेको छ। आयातसँगै निर्यातमा समेत उल्लेख्य वृद्धि भएपछि दुई महिनामा कुल वैदेशिक व्यापार 4.78 अर्ब 10.65 करोड़ रूपियाँ पुगेको हो।
1: पोखरालाई सिधै मध्यपूर्व जोड़ने गरी बुधबारदेखि पोखरा दुवै रूटमा सिधा हवाई उडान शुरू भएको छ। प्रारम्भिक रूपमा एक महिनाको लागि यो रूटमा उडान गर्नका लागि फ्लाई दुवैले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानबाट अनुमति समेत लिएको छ।
2: अब शेयर बजार। यस हप्ताको तेस्रो कारोबार दिन बुधबार शेयर कारोबार परिसूचक नेप्से 36.25 अंकले घटेको छ। अघिल्लो तीन कारोबार दिन लगातार बढ़ेको नेप्से बुधबार 36.25 अंकले घटेको हो। यस दिन कारोबारमा आएका 13 वटै उपसमूहको परिसूचक घटेर रातामै भएको छ। नेप्से सूचक बुधबार प्री ओपनिङमा 15 अंकले बढ़ेको थियो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस हो,
1: डिस हो, खुशीको कनेक्शन,
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब विदेशका खबर। चीनिया राष्ट्रपति शी जिनपिङ 3 दिने राजकीय भ्रमणका लागि अमेरिका पुगेका छन्। अमेरिकाको राजधानी वाशिङटन पुगेका राष्ट्रपति शीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले जोइन्ट बेस एन्ड्रयूज विमानस्थलको रेनबोमै पुगेर भव्य स्वागत गरे। शीको यो 3 वर्षपछिको अमेरिका भ्रमण हो भने सन् 2015 पछि पहिलोपटक राजधानी वाशिङटनमा भएको ऐतिहासिक राजकीय भ्रमण हो। 1 दशक भन्दा बढ़ी समयपछि भएको यस भ्रमणको औपचारिक कार्यक्रमलाई दुवै देशले विशेष महत्व दिएका छन्।
6: अब खेल र खेलाड़ीका खबर। 20 एसियाली खेलकूदमा पदक जित्ने आशा गरिएका नेपाली खेलाड़ीहरू एकपछि अर्को गर्दै खाली हात फर्किए। स्वर्णको सपना बोकेर खेल आयोजक मुलुक जापान आएकी एरिका गुरूङ समेत पदकविहीन भइन्। नेपाली टोलीमा निराशा बाक्लिँदै थियो। त्यही बेला कराँतेको अन्तिम प्रतिस्पर्धाका रूपमा उत्रिए 23 वर्षे तेन्जिङ शेर्पा। कुमुते पुरूष 82 केजीमाथि उनले नेपाललाई काँस्य पदक दिलाए। जारी एसियाली खेलकूदमा यो नै देशका लागि पहिलो पदक हो।
5: अब विचार तथा विश्लेषण। बीपीका जुत्तामा गगनका खुट्टा शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। पार्टी फूटको डीलमै पुगिसकेका बेला गगनहरूले जगाउन सफल भएका छन् भन्नुपर्दछ। केहीको असन्तुष्टि अझै बाँकी नै छ, तर 14 महाधिवेशनका बेला सबैजसो केन्द्रीय सदस्यहरूलाई गगनहरूले समेटिसकेका छन्। असन्तुष्ट पक्षकाले राखेका सबै मागहरूलाई सम्बोधन गरी कांग्रेस एकजुट बनाउन गगनहरूले एक कदम पछि हट्ने साहस देखाएको कुरालाई मान्नै पर्दछ। आवश्यक परेका ठाउँमा नौली भन्दा नरम, उस्तै ठाउँमा फलाम भन्दा कड़ा हुन सक्नुपर्दछ भन्ने मान्यतालाई पूर्णत अनुसरण गरेको देखिन्छ। पार्टी मिलाउन ज्यादै नरम बने भने असोजको महाधिवेशन नसार्न ज्यादै कड़ा बने, यसबाट गगनका खुट्टाले बीपीको जुत्तालाई पूर्णत न्याय गरेकै ठान्नुपर्दछ। सबै समेट्न नसकेको कुरामा त बीपीका पालामा पनि तुलसी गिरी, परशु नारायणहरू बाहिरिएकै थिए, श्री भद्र शर्मा पनि कांग्रेसमा रहेका थिएनन्।
6: श्रम बजारमा एआईको प्रयोग चुनौतीसँग डराउने कि उपयोगबाट लाभ लिने, शीर्षकमा रविन सुवेदीको विचार अभियान दैनिकमा छापिएको छ। एआईका कारण सृजित नयाँ वातावरणसँग काम गर्नका लागि हाम्रो शिक्षा प्रणालीलाई शिपमूलक बनाउने

0: ए लौ न लौ लौ चटाइङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै मिल प्रकाश चन्दको तपाईंलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल असोज 8 गते बिहिबार सेप्टेम्बर 24 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको त्रयोदशी तिथि। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: आजदेखि तीन दिनसम्म जोखिमयुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन। मौसम पूर्वानुमानको समयावधि बढ़ाइयो। प्रतिकार्य योजना अनुसार तयारी अवस्थामा रहन गृह मन्त्रालयको परिपत्र।
0: आज संघीय संसदका दुवै सदन र पाँच संसदीय समितिको बैठक। प्रधानमन्त्री बालनले आज राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने। मंगिर पहिलो साता भारत भ्रमणको तयारी।
1: मौसमको पूर्व सूचना अनुसार सार्वजनिक यातायात संचालनको निर्णय लिन यातायात व्यवसायी महासंघको निर्देशन। स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव। बाढ़ी प्रभावित क्षेत्रमा प्राणीजन्य रोगको संक्रमणको जोखिम।
0: सुडानमा खाद्य संकट गहिरिँदै एलनिनोको प्रभावले विश्वभर करिब 4.5 लाख मानिसको मृत्यु हुन सक्ने अध्ययन सार्वजनिक। अमेरिका इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो।
1: र विश्व एसियन खेलकुदमा महिला कबड्डीको तेस्रो खेल नेपाल आज श्रीलंकासँग खेल्दै। कराटेमा नेपाललाई कास्य। विराटनगरमा सम्पन्न 23 वर्ष मुनिको T20 क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा भोलिदेखि देशभर भारी वर्षाको आकलन।

0: पछि शिक्षा मन्त्रालयले जोखिममुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्नको लागि निर्देशन दिएको प्रसंग।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले अति ठूलो पानी पर्ने गरिएको पूर्वानुमान र सम्भावित क्षतिको जोखिम टार्न आज र भोलि स्थानीय तहसँगको समन्वयमा आवश्यकता अनुसार विद्यालय विदा दिन आग्रह गरेको छ। मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाईलाई पठाएको पत्रमा असोज 9 देखि 11 गतेसम्म विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको जनाएको छ। विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज 9 देखि 11 गतेसम्म तोकिएका परीक्षा आवश्यकता अनुसार स्थगित गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई आवश्यक परेमा स्थायी आश्रय स्थलका रूपमा प्रयोग गर्न, स्थानीय तहलाई सहजीकरण गर्न तथा अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी र गहिरो जोखिम पहिरोको जोखिम गएको स्थानमा जान नदिन समेत आग्रह गरेको हो। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार गृह मन्त्रालयले पनि मार्फतका निकायमा आवश्यकता अनुसार निर्देशन र निर्णय गरेको प्रवक्ता आनन्द काफ्रेले बताउनुभयो।
2: अत्यावश्यक बाहेक यात्रा नगर्नुहुन र बाढ़ी पहिरो तथा दुमानको जोखिम रहेका स्थानहरूमा नबस्नुहुन पनि आग्रह गर्न चाहन्छु। सरकारले यसको पूर्व तयारीका लागि सबै संयन्त्रहरूलाई सक्रिय बनाएको अवस्था छ। हामीले मनसून पूर्व तयारी तथा प्रतिकार योजना तयार गरी सबै जिल्लाहरूमा यसअघि नै पठाइसकिएको छ। यो नेपाल मौसम विज्ञान विभागले गरेको पूर्वानुमानको अवधिमा पनि सो प्रतिकार योजना अनुसार सबै जिल्ला स्थित संयन्त्रहरूलाई परिचालन गर्नका लागि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पनि परिपत्र गरेको र त्यो अनुसार उहाँहरू परिचालित भइसकेको अवस्था छ।
1: यसैबीच जल तथा मौसम सम्बन्धी पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढ़ी तथा आकस्मिक बाढ़ीको अनुसन्धान अवधि पूर्वानुमानको अवधि बढ़ाएको छ। केन्द्रले अब प्रमुख नदीहरूमा बाढ़ीको पूर्वानुमान 3 दिनबाट बढ़ाएर 6 दिनसम्म र नेपालभरका ससाना नदी तथा खोलामा आउने आकस्मिक बाढ़ीको जोखिम पूर्वानुमान 24 घण्टाबाट बढ़ाएर 48 घण्टासम्म पूर्वानुमान गर्न सकिने जनाएको हो। अनुसन्धान केन्द्रले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ प्रणाली हिजोदेखि कार्यान्वयनमा ल्याइएको छ। यसअघि प्रमुख नदीहरूमा बाढ़ीको जोखिमबारे 3 दिनसम्मको पूर्व सूचना उपलब्ध हुँदै आएकोमा अब त्यसलाई बढ़ाएर 6 दिनसम्म पुर्याइएको हो। यसरी पूर्वानुमानको अवधि बढ़ाउँदा सम्भावित बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिमबारे पनि पहिले नै जानकारी प्राप्त हुने र त्यसका आधारमा पूर्व तयारी, सतर्कता, जोखिम वा न्यूनीकरण तथा आवश्यक प्रतिकारका लागि थप समय उपलब्ध हुने केन्द्रका उप कार्यकारी निर्देशक तथा प्रवक्ता डाक्टर राजन भण्डारीले बताउनु भएको छ।
0: यसैबीच प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने बारेमा प्राविधिक विश्लेषण गरिनेछ र त्यसैका आधारमा जोखिम क्षेत्रमा रहेका सर्वसाधारण नागरिकलाई हरेक घण्टा सूचना जानकारी दिइने पनि उप्रेतीले बताउनुभयो।
3: सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ। सतर्क रहनको लागि नम्बर 2 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज, यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर 3 कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो यो सिनारियोमा हामी सवारी साधन भोग्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने, वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिसकेको अवस्था छ।
0: पछिल्लो 12 घण्टाको अवधिमा देशका अधिकांश स्थानमा पानी परेको छ भने 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि मापन गरिएको विपद व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले जानकारी दिनुभएको छ। भोलिदेखि देशभर भारी वर्षाको आकलन गरिएको हो। पानी पर्न भने हिजोबाट नै शुरू भइसकेको छ। उत्तर अण्डमान सागरमा विकसित भई बंगालको खाड़ी हुँदै आएको न्यूनचापीय क्षेत्रका कारण आज बिहिबारदेखि वर्षा बढ़ने अनुमान गरिएको हो। नेपाल मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले पूर्वी नेपालबाट वर्षा बढ़ने र शुक्रबारबाट तीन दिन देशभर पानी पर्ने आकलन गरिएको बताउनुभयो। भारी वर्षापछि बाढ़ी पहिरो आउन सक्ने उच्च जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृह मन्त्रालयले 77 जिल्लालाई नै निर्देशन दिइसकेको छ। दुई वर्ष अघिको बाढ़ीले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा बिहिबार आजदेखि चार दिन राति सवारी साधन संचालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राखी बीपी राजमार्गको काभ्रे खण्डमा बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि सड़क र मौसमको अवस्था बुझेर मात्रै सवारी साधन चलाउन सवारी चालक र व्यवसायीलाई अपील गरेको अध्यक्ष सरोज सिटौलाले सीआईएमसँग बताउनुभयो।
4: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म त्यो ढंगबाट वर्षा हुने भन्ने जुन कुरा विपदको सूचना जारी गरेको त्यो सूचनाको आधारमा र मैले भएको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला अन्यथा जोखिम जोकिएका स्थानहरूमा चाहिँ राख्नुहोला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
1: अब संघीय संसदका दुवै सदनको बैठक बस्ने प्रसंग। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बोलाइएको छ। यसै गरी संघीय संसद अन्तर्गतका विभिन्न 5 विषयगत समितिको बैठक पनि आज बस्दैछ। सिंहदरबारमा बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा 2 नयाँ विधेयक सम्बन्धी कार्यसूची तय गरिएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यता राष्ट्रिय सभाको बैठक पनि अपरान्ह 1 बजेर 15 मिनटका लागि 15 मिनटमा बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यबाट प्राप्त पत्रको व्यवहार पढ़ेर सुनाउनुहुने कार्य तालिका रहेको छ। यस लगत्तै बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने पनि कार्यसूची तय गरिएको छ। राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा सोनिम बागेले लोकसेवा आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ। साथै विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले विकास आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुहुनेछ। यसैबीच आजै विभिन्न 5 संसदीय समितिका बैठक पनि बस्दैछन्। निर्धारित कार्यतालिका अनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला र सुशासन समिति र संसदीय सुनवाई समितिको बैठक पनि बस्दैछ।
0: प्रधानमन्त्री बालेन्द्र शाह हिजो राति अमेरिकाको न्यूयर्क पुग्नु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्न उहाँ न्यूयर्क स्थित राष्ट्र संघको मुख्यालयमा पुग्नु भएको हो। प्रधानमन्त्री शाहलाई जोन एफ कनेडी विमानस्थलमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज आरण तथा न्यूयर्क स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत दधिराम भण्डारी लगायतले स्वागत गर्नुभएको स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको छ। अमेरिका पुगे लगतै उहाँले आम महासभामा नेपालले गर्नुपर्ने प्रस्तुतिका विषयमा परामर्श शुरू गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको हो। महासभाको उच्चस्तरीय सत्रमा स्थानीय समय अनुसार बिहिबार राति 8 बजेर नेपाली समय अनुसार शुक्रबार बिहान प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसका लागि नेपाल सरकारका तर्फबाट एजेण्डा सहितको सम्बोधन भाषण तयार गरिएको छ। प्रधानमन्त्री शाहले सम्बोधनको केही घण्टा अघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने जानकारी दिइएको छ। यसैबीच न्यूयर्कमा गत 4 असोजदेखि रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले भने विभिन्न देशका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग भेटवार्तालाई तीव्रता दिनुभएको छ। उहाँले भारतीय समकक्षी डाक्टर एस जयशंकर सहित विभिन्न देशका समकक्षी र राष्ट्रसंघीय उच्च अधिकारीसँग भेट गर्नुभएको हो। खनाल र जयशंकर बीच प्रधानमन्त्री शाहको आगामी भारत भ्रमण, दुई देश बीचका द्विपक्षीय परियोजना तथा पछिल्ला आपसी सहमतिका विषयमा छलफल भएको जनाइएको छ। प्रधानमन्त्री शाहले मंगसिरको पहिलो साता भारत भ्रमण गर्ने तयारी भइरहेको बेला न्यूयर्कमा भएको यो भेटलाई दुई देशबीचको आगामी उच्चस्तरीय संवादको तयारीका रूपमा पनि विश्लेषण गरिएको छ। प्रधानमन्त्री शाहले सात र आठ मंगसिरमा भारत भ्रमण गर्ने लगभग तय भइसकेको स्रोतहरूले बताएका छन्। जयशंकरको भेट अत्यन्तै उपलब्धिपूर्ण रहेको परराष्ट्र मन्त्री खनालले पनि सामाजिक सञ्जालबाट जानकारी गराउनु भएको छ।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकुसी बारीपछि प्रभावितको स्वास्थ्यमा देखिन सक्ने जोखिम,
6: स्थानीय तहहरूसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोशिश आफैले नै पनि गर्नुपर्ने हुन्छ।
0: स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव, सेना र प्रहरीलाई जलविद्युत आईपीओमा 2% शेयर लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: ग्यासको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्नु?
5: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
0: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भूमिबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
8: पशु स्वास्थ्य, धागुते, सरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्नु हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको गोर्खापत्रको पहिलो पृष्ठमा निजामती विधेयकबारे लोकसेवाको सुझाव, यसै साथ शीर्षकमा नरेन्द्र सापकोटाले लेख्नु भएको खबर प्रकाशित छ। लोकसेवा आयोगले संघीय निजामती सेवा विधेयकको मसौदा परामर्श सहित यसै साता सरकारलाई फिर्ता पठाउने अन्तिम तयारी गरेको छ। आयोगका पदाधिकारीको विभिन्न चरणमा बसेको बैठकले विधेयकको मसौदामाथि छलफल गरेर टुङ्गोमा पुर्याएको छ। त्यस्तै स्वास्थ्यकर्मीलाई हातपात गरे कैद र जरिवाना शीर्षकमा नारायण काफ्रेले खबर लेख्नु भएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था उपरको कसूरमा कसूरदारलाई हुने सजायमा कैद तथा सजायको दुवै व्यवस्था आकर्षित हुने गरी दण्डात्मक व्यवस्था बढ़ाउने प्रस्ताव सरकारले गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन विधेयक मार्फत सरकारले यसअघिको कैद वा सजायको विकल्पलाई दुवै बाध्यात्मक बनाउन प्रस्ताव गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विधेयक प्रतिनिधि सभामा दत्ता समेत गर्नुभएको छ। त्यस्तै भित्रपृष्ठमा जलविद्युत आयोजनाबाट 56% उद्धार शीर्षकमा मित्र भण्डारीको खबर छ भने नेपाललाई थप सहयोग गर्दै अमेरिका शीर्षकमा अर्को खबर प्रकाशित छ। अमेरिकाले नेपाललाई थप 3,10,00,000 रूपियाँ डलर बराबरको सहयोग उपलब्ध गराउनु भएको छ। अमेरिकाको विदेश मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री सुशील खनालसँग राजनीतिक मामिला हेर्ने अमेरिकी उप विदेश मन्त्री एलिसन हुकरले हिजो न्यूयोर्कमा भेटवार्ता गर्दै नेपाललाई हिम बाढ़ी पछिको पुनस्थापनामा थप सहयोग गर्ने घोषणा समेत गर्नुभएको हो। यस्तै भित्री पृष्ठमा ऊर्जा र सिंचाईको पुनरुत्थानका लागि 8 खर्ब लाग्ने अनुमान शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै एडीबीले घटायो नेपालको आर्थिक वृद्धिको प्रक्षेपण 4.1% रहने संशोधित अनुमान शीर्षकको अर्को खबर पनि प्रकाशित छ। एसियन विकास बैंकले आर्थिक वर्ष 1984 नेपालको आर्थिक वृद्धि 4.1% रहने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण गत जुलाईमा प्रक्षेपण गरिएको भन्दा 0.4% कमी हो। त्यसै लघु घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राख्न माग शीर्षकको खबर छ भने अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड़ियो पोखरा शीर्षकमा फरिन्द्र अधिकारीले लेख्नुभएको खबर पनि प्रकाशित छ।
10: आजका सबैजसो पत्र पत्रिकाले फ्लाई दुबईले पोखरा दुबई व्यावसायिक उडान शुरू गरेको बारेमा खबर छापेका छन्। पहिलो उडानबाट 113 यात्री नेपाल आए अनि 153 जना त्यसतर्फ गएका छन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फ्लाई दुबईको उडान शुरू भएसँगै पोखरालाई अन्तर्राष्ट्रिय पहिचान पर्यटन प्रवर्धन आर्थिक गतिविधिको विस्तारसँगै काठमाण्डु केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्न ऐतिहासिक अवसर समेत रहेको टिप्पणी गर्नुभयो। उडान शुरू भएसँगै हवाई मार्गबाट दुवैसँगै मध्यपूर्व यूरोप अफ्रिका लगायतका 250 भन्दा धेरै शहरसँग पोखराको पहुँच पुगेको पनि उहाँले उल्लेख गर्नुभयो। 31.58% बढ़्यो आयात, निर्यातमा 61.86% वृद्धि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ। भोटेकोशी बाढ़ीले रसुवा नाका बन्द भए पनि चीनतर्फको आयात निर्यात दुवैमा वृद्धि भएको तथ्याङ्कले देखाएको समाचारमा उल्लेख गरिएको छ। अर्को खबर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड, किरा परेको कच्चा पदार्थबाट गुटपाक शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर छ। किरा परेको र म्याद गुज्रिएको कच्चा पदार्थ प्रयोग गरेर गुटपाक र पुष्टकारी बनाएको पाइएपछि ढुङ्गे अड्डा स्थित उद्योगलाई बन्द गरिएको छ अनि अनुज्ञान पत्र बिनै गुटपाक र पुष्टकारीको उत्पादन भएको पाइएको छ। मंगलबार राति सोही ठाउँमा रहेको गुटपाक उद्योग बज्रवाराही भण्डारमा पनि विभागले अनुगमन गरेको थियो। त्यस क्रममा अनुज्ञान पत्र बिनै गुटपाक र पुष्टकारी उत्पादन गरिरहेको फेला परेको थियो। उपभोक्ता थप सचेत बन्नुपर्ने भएको छ। कालीकोटका तत्कालीन भूमि आयोगका अध्यक्षसहित 12 जना विरूद्ध भ्रष्टाचारको मुद्दा चलेको बारेमा रमेश रावलले सुर्खेतबाट लेख्नु भएको खबर पनि छापिएको छ। लम्बियो कांग्रेसको पालिका अधिवेशन अनि देउबा समूहका नेताको जिम्मेवारी खोसियो शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सबै पालिकामा बुधबार अधिवेशन सक्ने पूर्व कार्यतालिका भए पनि सम्भव नभएपछि शुक्रबारसम्मको लागि लम्ब्याइएको छ। बुधबार 56 जिल्लाका 512 पालिकामा अधिवेशन शुरू भएको छ भने बाँकी 241 पालिकामा आज र भोलि अधिवेशन हुने कांग्रेसले जानकारी दिएको छ। नेपाली कांग्रेसले सुदूरपश्चिममा पार्टीको जिल्ला र पालिकाको नेतृत्वमा रहेर महाधिवेशन प्रक्रियामा सहभागी नहुने निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेताहरूको जिम्मेवारी खोसेको पनि खबर छापिएको छ। भोलिपछि बाढीका विस्थापितलाई कहाँ र कसरी गरिदिएछ पुनस्थापना शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। पुनस्थापनाका लागि भूमि व्यवस्था मन्त्रालयले नुवाकोटमा 2,665 रोपनी 6 आना अनि रसुवामा 591 रोपनी 2 आना र धादिङमा 22 रोपनी जग्गा पहिचान गरेको छ। विस्थापितलाई आवास व्यवस्थापनको तयारी गरिएको हो। नागरिक दैनिकमा लघु वित्तमा निष्क्रिय कर्जा 51 अर्ब शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छापिएको छ। घर दैको पानी भण्डार शीर्षकमा श्रीराम सुविदीले लेख्नु भएको खबर छ भने द्रुत मार्ग तेस्रो पटक म्याथप शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। सरकारले बहुचर्चित परियोजना फास्ट ट्र्याक द्रुत मार्ग निर्माणको अवधि फेरि थपेको हो। तेस्रो पटक म्याथ थपेर निर्माणको अवधि 2086 चैत मसान्तसम्म पुर्याइएको उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग गर्ने शीर्षकमा अनिल गिरीले लेख्नु भएको खबर छ भने रहिमन केयूका संस्थापक शर्मा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ। अदालतको आलोचनामा उत्रिए राष्ट्रपाका वकिल सांसद शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छ भने पोखरेल र पौडेल लच्किएपछि ओलीको पल्लाभारी शीर्षकमा गंगा विसीले लेख्नु भएको खबर पनि छापिएको छ।
5: साझा खबरमा अब विदेशका खबर। सुडानमा पछिल्लो समय हिंसा बढ़दै गएपछि सर्वसाधारणको विस्थापन तीव्र भएको र खाद्य संकट झन गहिरिँदै गएको भन्दै संयुक्त राष्ट्र संघका मानवाधिकार निकायहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्र संघीय मानव मामिला समन्वय कार्यालयका अनुसार पूर्वी र दक्षिण दारफुर राज्यमा भएका विभिन्न झडपमा कम्तीमा 13 जनाको मृत्यु भएको छ। हिंसाका कारण स्थानीय बजारहरू प्रभावित हुनुका साथै ठूलो संख्यामा मानिसहरू आफ्नो घर छोडेर विस्थापित भएका छन्। एलनिनोका कारण बढ़ेको अत्यधिक गर्मी, खडेरी, दडेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब 4,51,000 मानिसको मृत्यु हुन सक्ने अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताहरूले जून 2026 फेब्रुअरी 2027 एलनिनोका कारण हुने अतिरिक्त गर्मी जन्य मृत्युको यस्तो अनुमान गरेका हुन्। जलवायु परिवर्तन, खाद्य असुरक्षा र बढ़दो ऊर्जा लागतको सामना गरिरहेका गरीब तथा विकासोन्मुख देशहरूमा यसको प्रभाव बढ़ी हुने अध्ययनले देखाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघमा अमेरिका र इरानका प्रतिनिधि बीच धेरै राम्रो वार्ता भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। एसियाली बजारमा प्रारम्भिक कारोबारका क्रममा मध्यपूर्वमा फेब्रुअरीमा युद्ध शुरू भएपछि पटक पटक $100 भन्दा माथि पुगेको तेलको मूल्य पछिल्लो समय भने उक्त स्तर भन्दा तल झरेको हो।
10: साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। क्रान्तिका तेन्जिङ शेर्पाले पुरूष कुमुते 84 किलो भन्दा माथिको तौल समूहमा काँस्य पदक जित्न सफल हुनुभएको। सेमी फाइनलमा तेन्जिङ इरानका महमूद नेमातीसँग 5-0 पराजित हुनुभएको थियो। सेमी फाइनलमा पराजित भएपछि उहाँले काँस्य पदकका लागि प्रतिस्पर्धा गर्नुभएको थियो। यसैबीच विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन जिम्नेसियममा हिजो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। ड्रीम टू प्लेयर 23 वर्ष मुनिको T20 क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरले जितेको छ। नेपाल प्रिमियर लीग एनपीएल फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न प्रतियोगिताको राउण्ड रोबिन लीग चरणमा उदयपुरले 4 खेल जित्दै अपराजित रूपमा उपाधि उचालेको हो। र कर्णाली प्रदेशमा आगामी मंगिर 16-29 गतेसम्म आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि जिल्ला संयोजक तोकिएको छ। प्रदेश खेलकुद विकास परिषदले 10 जिल्लाका लागि 5 जनालाई संयोजक तोकेको हो।
5: बाढ़ी प्रभावितको स्वास्थ्य समस्या समाधानमा सरकारवाला सरकारी निकायको भूमिका सबैभन्दा धेरै महत्वपूर्ण। विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ।
11: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय मानिन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
12: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: साझा खबरमा अब बाढ़ी प्रभावित क्षेत्रमा हुन सक्ने स्वास्थ्य जोखिमको कुरा। भुटेकोशी बाढ़ीपछि प्रभावितमा देखिने तत्काल र दीर्घकालीन समस्या अनि समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा हामीले जनस्वास्थ्यविद डाक्टर झलक गौतमसँग कुराकानी गरेका छौं।
6: केही ट्रमाहरू भएको छ भने उपचार, केही महामारी फैलिन सक्ने छ भने प्रिभेन्सन र उपचार, जस्तो खोप लगायतका कुराहरू, अघि नै आइसक्यो पोषणका कुराहरू, र अनि अहिले पछिल्लो अवधिमा देखिन सक्ने चाहिँ यो मानसिक सामाजिक यो मानसिक समस्याहरू, स्वास्थ्यका कुराहरू, यी कुराहरूमा हामीले अलिकति योजना बनाएर योजनाबद्ध रूपमा हामी त्यसका एक्सपर्टहरूसँग बसेर स्वास्थ्य सेवा दिनुपर्ने हुन्छ।
10: विगतको विपद र अहिलेको विपदलाई हेर्ने हो भने हामीले अलि कुन कुन खालको महामारी फैलिन सक्छ त्यसमा हामीले सावधानी अप्नाउनु पर्यो।
6: पानीजन्य महामारीहरू जस्तो हैजा जन्डिस भन्छ, हेपाटाइटिस भन्छ, मलेरिया, डेंगूहरू पनि हुन सक्छ, अनि त्यसपछि सर्वारोगहरू जस्तो एउटा ग्रुपमा मानिसहरू बसेका छन् जस्तो रुवाखोकी निमोनियाहरू हुन सक्छ, बाबुराहरू फैलिन सक्छ, यस्ता अनि छालाका रोगहरू हुन सक्छन्। सँगसँगै मानसिक समस्या जस्तो छुट्टा छुट्टै बसेका मानिसहरू अहिले एउटा सेन्टरहरू एकै ठाउँमा बस्नु परेको छ, ती कुराहरूलाई हामीले अनि हेर्नुपर्ने हुन्छ।
10: सरुवा रोग अथवा कुनै महामारी नफैलियोस् भन्नको लागि यो व्यक्तिगत रूपमा जो होल्डिङ सेन्टरमा बस्नु भएको छ अथवा प्रभावित हुनुहुन्छ उहाँले के कुरा ख्याल गर्नु पर्यो र अरू सरकारवाला निकायको भूमिका के हो?
6: नेपाल सरकारले र सम्बन्धित निकायहरूले गर्न हुने के गर्न नहुने के भनेका जुन कुराहरू छन् त्यो कुरालाई उहाँहरूले पनि मानिदिनु पर्यो, स्वीकार दिनु पर्यो। स्थानीय स्वास्थ्य कर्मीहरूले दिएका अथवा सम्बन्धित निकायहरूले दिएका कुराहरूलाई मनन गर्नु पर्यो र आफैमा लागू गर्नु पर्यो। खानपानका कुराहरू हुन सक्छन्, सुरक्षाका कुराहरू हुन सक्छन्। यति बेला स्वास्थ्य सुरक्षा सँगसँगै बाल बालिकाहरू अपहरणमा पर्ने, महिलाहरू अथवा किशोर किशोरीहरू माथि अरू शारीरिक आक्रमणहरू हुने त्यस्ता कुराहरू पनि हुन सक्छन्। ती कुराहरूमा ध्यान दिनु पर्यो।
10: अभिभावकको भूमिका चाहिँ के हो? जो अहिले होल्डिङ सेन्टरमा हुनुहोला अथवा नहुँदा हुनुहोला, अघि यहाँले भने जस्तै किशोरी बालबालिकाको विषय पनि त्यतिकै जोखिमपूर्ण छ, अभिभावकले के कुरामा ध्यान दिनु?
6: अभिभावक पनि अहिले ट्रमामा हुनुहुन्छ, आघातमा हुनुहुन्छ। उहाँहरू पहिले त आफै एउटा आफूले आफैलाई सम्झाएर सामान्य अवस्थामा आउने कोसिस गर्नु पर्यो। अर्को उहाँहरूको अभिभावकीय भूमिका, जस्तो भोलि सेन्टरका कुराहरू होलान्, बाल बालिकाहरूको शिक्षा दीक्षाका कुराहरू होलान्, स्वास्थ्यका कुराहरू होलान्, अब रोजगारी आदिका कुराहरू होलान्, त्यसमा समुदायसँग मिलेर अथवा स्थानीय तहहरूसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोसिस आफैले नै पनि गर्नुपर्ने हुन्छ।
10: जनस्वास्थ्यविद डाक्टर झलक गौतमसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: आजदेखि तीन दिनसम्म जोखिमयुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन। मौसम पूर्वानुमान समयावधि बढ़ाइयो, प्रतिकार योजना अनुसार तयारी अवस्थामा रहन गृह मन्त्रालयको परिपत्र।
10: आज संघीय संसदका दुवै सदन र पाँच संसदीय समितिको बैठक। प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने, मंगसिर पहिलो साता भारत भ्रमणको तयारी।
1: मौसमको पूर्व सूचना अनुसार सार्वजनिक यातायात संचालन गर्न यातायात व्यवसायी महासंघको निर्देशन। स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य संक्रमणको जोखिम।
10: सुडानमा खाद्य संकट गहिँदै एलनिनोको प्रभावले विश्वभर करिब 4.5 लाख मानिसको मृत्यु हुन सक्ने अध्ययन प्रतिवेदन सार्वजनिक। अमेरिका इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो।
1: र विश्व एसियाली खेलकुदमा महिला कबड्डीको तेस्रो खेलमा आज नेपालले श्रीलंकासँग खेल्ने, क्रान्तिमा नेपाललाई काश्य।
13: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो।

0: जय
1: सम्पूर्ण मानव चोलाको
0: जय
1: जय हो बोलो राधे राधे
2: रेडियो साइन 89.8 मेगाहर्ट्ज

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8
1: मेगाहर्ट्ज। अहिले बिहानको 7 बज्यो, इट्स 7 AM।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस 7 को पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
4: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
3: औलोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
4: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने, घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने, बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
5: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
2: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
3: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
2: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रै पश्चिम चितवनको सादानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
2: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
3: सम्पर्क नम्बर 9845082997,
1: 9855010997।
4: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
5: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9855524454, 9855524454। इमेल lok.logic2@gmail.com।
4: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोलुसन।
6: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासबुक एप्लिकेशन,
7: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
6: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
7: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
6: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
7: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
6: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
8: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

सर्वकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई ग्रहण गरेका छौं। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो, रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट, इच्छाकामना एफएम 102.4 मेगाहर्ज इच्छाकामना कुरिनटार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुदोडी एफएम 97.2 मेगाहर्ज दुदोडी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

2013 साल असोज महिनाको आज 8 गते तदनुसार स्टेसन 2026 सेप्टेम्बर 24 तारिक सक सम्बस्तर 1948 नेपाल सम्बन्ध 1146 रौद्र नामक सम्बस्तर दक्षिणायण सरदरेतौ आज बिहिबार रहेको छ भाद्र शुक्ल पक्ष तिथि रहेको छ त्रयोदशी नक्षत्रमा रहेको छ आज धनिष्ठा नक्षत्र रहेको छ योगमा रहेको छ धृति योग कर्णमा रहेको छ कौलवह करण रहेको छ बिहानको 9:40 तत्प्रान्त तैतिलह करण रहनेछ यस्तै गरेर चन्द्रमा आज कुम्भ राशिमा श्री सूर्यनारायण चाहिँ कन्या राशिमा आनन्दादि योगमा आज श्रीवत्स योग रहेको छ आज बिहान सूर्योदय 5:53 भयो भने सदा सूर्यास्त 5:57 हुनेछ र आजको दिनमान घडी 12:04 रहनेछ आज पञ्चक प्रदोष व्रत भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई गराउनेछु त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष जानकारी आजको लागि सर्वप्रथम लागू आजको कालबेला यानि कि अशुभ समय आजको कालबेलाको समय रहेको छ दिउँसोको 2:57 विशेष गरी दिउँसोको 4:27:40 आज कालबेला रहनेछ भने आजको लागि लाभ बेलाको समय रहेको छ विशेष गरी बिहानको 11:55:43 दिउँसोको 1:26:22 लाभ बेला रहनेछ शुभ बेला भने बिहानको 7:23:46 रहनेछ भने अर्को शुभ बेला दिउँसोको लागि रहेको छ दिउँसोको 4:27:40 साँझको 5:58:19 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु ग्रह गोचरमा सूर्य कन्या राशिमा चन्द्रमा मकर राशिमा चन्द्रमा कुम्भ राशिमा यस्तै गरेर मंगल कर्कट राशिमा बुध कन्या राशिमा बृहस्पति कर्कट राशिमा शुक्र तुला राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कुम्भ राशि आउँछ धनिष्ठाको चौथो चरण नाम आउँछ गेहबाट नाम आउँछ गेश बहादुर गेश प्रसाद अथवा गेह लक्ष्मी नाम आउँछ मध्यनडी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन आज लक्ष्मीको कृपा प्राप्त हुनाले मन नगद धन लाभ हुनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्दै जाँदैछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रो प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय रहेको छ। श्रमको उच्च मूल्याङ्कन हुनाले आमदानी पनि बढ्ने खालको योग पनि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन कर्मस्थानका प्रेरक तत्व बढ्नाले कर्म साधना सिद्ध हुँदै जानेछन्। मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यापार व्यवसायमा लाग्ने होला विशेष फाइदा होला। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन मेहनतले पदीय जिम्मेवारी दिलाउनेछन्। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बन्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्म भाव जागृत हुनाले परोपकारमा मन जानेछ। अध्यात्म भाग जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको पनि तारिफ गर्दै जानेछन्। शुभ चिन्तकले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम नाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि मिथुनलाई आजको दिनमा निकै नै देखिएको छ। कर्कट राशि हुनेहरूका लागि आजको दिन परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरनाले समस्या पर्नेछ। आयसत कमजोर बन्द जानेछन् भने फजुर खर्च पनि बढ्न सक्छ। स्वास्थ्यको लागि आहार विहारमा सजग रहनुहोला। चुनौती फिर्ता अवसर खोज्ने समय रहेको छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मेहनत गर्दा अप्ठ्यारो परिस्थितिमा केही काम बन्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले विशेष गरी सुझबुझका साथ काम लिनुहोला। योजना बिना यात्रा गर्नुपर्ने आवश्यकता पर्न सक्छ। आमदामी राम्रो भए पनि सुविधाका लागि खर्च बढ्न सक्छ। वाद विवादमा अघि नसर्दा राम्रो हुनेछ। व्यापार व्यवसायले मनका आमदामी दिलाउनेछन्। विभिन्न सहयोग र उपहार हात लागि हुनेछ। परिवार जनसँगको साथले नयाँ आशा जगाउने खालको योग भनी राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूका लागि आजको दिन चुनौती अंगाल्नु परे पनि प्रतिस्पर्धीले भविष्यको बाटो देखाउँदैछ। आँट र पराक्रमले काममा सफलता प्राप्त हुनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिन्छ। रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। मेहनतले प्रतिस्पर्धीको दौड़ समय जिताउन सक्छ। रोकिएका कामले पनि विशेष गरी मेहनत गराउँदैछन् र फाइदा पनि दिलाउने खालको योग भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूका लागि आजको दिन शुभ चिन्तकको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढ़ाईको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निरखता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर पनि हुने खालको योग भनी राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन गलत व्यक्तिको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। विशेष उपलब्धिको लागि केही समय प्रतीक्षा गर्नुपर्ला। परिस्थिति अनुसार निर्णय लिन सक्दा काममा पछि परिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि प्रियजनको सुझाव शिरोधार्य गर्दा विस्तारै लाभ हुने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
2: धनुराशि
0: उनीहरूका लागि आजको दिन कर्मयोगले नयाँ मूल लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्न सकिन्छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल पाइन्छ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। शत्रु परास्त हुँदै जानेछन् भने प्रतिस्पर्धीहरूले सम्झौता गर्न सक्छन्। थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। व्यापारमा फाइदै फाइदा हुने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन अध्ययन र लेखनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। शुक्रका समाचारले उत्साह जगाउनेछन्। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदामा का सम्झौताहरू गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुन सक्छ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुँदै जानेछन्। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदै फाइदा हुने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन रमाइलो जमघको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले काममा हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगी भेटिने जानेछन्। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। सुन्दर पहिरनका साथ व्यक्तित्व कुशलता प्रदर्शन गर्ने अवसर प्राप्त हुने यो राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन खर्च बढ्नाले अर्थाभावको स्थिति रहनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। व्यापार व्यवसायमा लगानी पाउन सकिन्छ तर बेहोसीले नोक्सान समेत पुर्याउन सक्छ। सावधान रहेर लगानी गर्नुहोला। नामदाम इनामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा विशेष खर्चमा कन्ट्रोल गर्नुहोस्। आफ्नाबाटै टाढिनु पर्ने परिस्थिति आउन सक्छ। दिगो काम प्रारम्भ हुन सक्छ। केही परोपकारी काम सम्पादन गर्न पनि सकिने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
6: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: चन्द्र सबै पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशि फलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन तपाईँले गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस् 9841-75-223 र 9805-75-223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। दुधली नगरपालिकाबाट, सिन्धुली जिल्लाबाट। शिव पोखरेलजी बोल्दै हुनुहुन्छ। कार्यक्रम सुन्नुहुन्छ? दुधली
1: नगरपालिका
0: मजाले सुन्नुहुन्छ, दैनिक सुन्नुहुन्छ। हजुर, आज कसको विषयमा हेर्न
1: चाहनुहुन्छ?
0: 2046 साल माघ महिना 22 गते, समय भन्नुहोस्।
1: बिहानको
0: 7 बजे हो। 2046 साल माघको 22 गते बिहानको 7 बजे जन्म। जन्म कुन जिल्ला भएको हो तपाईँको?
1: सिन्धुली।
0: सिन्धुलीको जिल्लामा जन्म, आइतबार हो। ल सुन्नुहोस् है त, श्री गणेश आयम श्रीमती रामानुजायम तपाईँको 2046 साल माघ शुक्ल पक्षको 9 तिथिमा जन्म, आइतबारको दिन। राशि चाहिने वृष राशि, नाम आउँछ एकारत्न भन्ने नाम आउँछ है, नराम्रो यही हो। अन्तिनाडी राक्षस गण परेको छ तपाईँको, घातकमा परेको छ तिथि तपाईँको लागि चाहिँ पञ्चमी दशमी पूर्णिमा, शनिबार घातक नम्बरमा 2 राशिमा सिंह राशि घातक भन्छ। मांगलिक हुनुहुन्छ, अलिकति दाम्पत्यमा बाधा आउँछ, छिटो रिसाउन मन लाग्छ तपाईँलाई, पेटमा समस्या हुन्छ, अलिक विशेष सावधान राख्नुपर्छ। विदेश यात्रा राम्रो, सरकारी क्षेत्र राम्रै देखिन्छ तपाईँको लागि चाहिँ। मंगलबारको दिन तपाईँले व्रत बस्ने अनि आइतबारको दिन नुन नखाने, एउटा रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच तपाईँले लाउने, यो गर्नै पर्छ, नगरिकन हुँदैन। तपाईँले तपाईँको बहुविवाहको योग परेको छ, श्रीमान श्रीमती ग्रह अलि मिल्दैन, विचार मिल्दैन, श्रीमती अलि कडा स्वभावकी पाउने ग्रह परेको छ होइन, त्यस्तो ग्रह दशाहरू परेको छ यहाँबाट हेर्दाखेरि। अरू त नराम्रो छैन, अरू त ठिकै ठिकै राम्रो राम्रो देखिन्छ। तपाईँ 2046 साल भन्नुभएको, अहिले तपाईँ 37 वर्ष पुरा भएर अब 38 लाग्ने होइन, फागुनदेखि। अहिले ग्रह तपाईँलाई उल्का भन्ने ग्रह चलेको छ, एउटा ग्रह बृहस्पति छ तपाईँको, उल्का 42 वर्षसम्म उल्का छ, यसले व्यवहार बिगार्न सक्छ, आफ्नो आफन्तसँग मनमुटाव हुने, ऋण लाग्ने अनावश्यक रूपमा है, कसैले तपाईँले पैसा सापट्टि दिनुभयो भने फिर्ता नआउने, कसैसँग सापट्टि लिनुभयो भने तिर्न नसकिने, अनि तपाईँले मन चञ्चल रहने, यो गरौँ कि त्यो गरौँ कि यो गरौँ कि त्यो गरौँ कि भन्ने, लगानी गर्ने, पैसा डुब्ने, पैसा फस्ने बेला भएको भएर अहिले तपाईँले विशेष सावधान रहनु, रत्न कवच लगाउनु, त्यसपछि मुख बार्नु, आइतबारको दिन नुन नखाने, मंगलबारको दिन गणेश चौथी मंगल चौथीको व्रत बस्ने काम गर्नु, धेरै कुरामा तपाईँलाई सुधार र धेरै कुरा राम्रो भइहाल्छ। शान्ति स्वस्ति गरेर मात्रै हुँदैन, तपाईँलाई हुँदैन, किनकि तपाईँको ग्रह बिग्रिएको छ धेरै नि, मांगलिक पनि हुनुहुन्छ, सूर्य ग्रहणको योग पनि परेको छ होइन, अनि त्यसपछि विवाहमा दाम्पत्यमा बाधाहरू पनि छ, विवाह गर्दा श्रीमान श्रीमती ग्रह मिलेको पनि छैन होइन, त्यही भएर यसको रत्न कवच लाउनु पर्छ, रत्न कवच लगाएर मुख बार्नु, तपाईँलाई धेरै कुरामा राम्रो भइहाल्छ, समस्या आउँदैन है। उहाँको फोन काटियो है, उहाँले फोन गर्नुभएको थियो हामीलाई, सिन्धुली जिल्ला दुधली नगरपालिकाबाट फोन गर्नुभएको थियो, उहाँको फोन चाहिँ डिस्कनेक्ट भयो। तपाईँ पनि फोन गर्न चाहनुहुन्छ, फोन गर्नु, धेरैजनाले फोन गर्नुहुन्छ कार्यक्रममा, कसैको फोन लाग्छ, कसैको फोन लाग्दैन, फोन नलाग्ने हाम्रा श्रोताहरूले नरिसाइकन फेरि पुनः कोसिस गर्दै गर्नुहोस्, लागिहाल्छ एक न एक दिन लाग्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ उहाँलाई। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो, हजुर हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म गोर्खाबाट,
0: गोर्खा जिल्लाबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम?
2: हजुर मेरो धनकुमारी।
0: धनकुमारीजी बोल्दै हुनुहुन्छ गोर्खा जिल्लाबाट।
2: हजुर
0: कार्यक्रम कतिको सुन्नुहुन्छ गोर्खातिर?
2: दिनकै सुन्छ कार्यक्रम त, अब पन्ध्र पन्ध्र लाग्दैन। मैले हिजो अस्ति पनि गराएको गरेको थियो, पचास त्यति पनि गरी गरे होला, लागेन भोल लाग्यो लाग्यो
0: भोल लाग्यो। अनि गोर्खा कुन ठाउँबाट फोन गर्नुभएको?
2: हजुर यता मकै सुन।
0: हजुर कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मेरो त्यो नातिको बारेमा चाहिँ।
0: नातिको जन्ममिति भन्नुहोस् त।
2: 2080 साउनको 25 गते
0: हजुर
2: बिहिबार
0: हजुर
2: अनि रातिको 10 बजे भरतपुरमा अपरेसन गराएको।
0: रातिको 10 बजे हो?
2: हजुर।
0: ल ठिक छ। अनि बिहिबारको दिन जनभार हो नि?
2: हजुर।
0: ल सुन्नुहोस् है ध्यान दिएर।
2: हजुर
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2080 साल श्रावण कृष्ण पक्षको दशमी तिथि पर्दो रहेछ, बिहिबारको दिन। वृष राशि नाम आउँछ विकास भन्ने नाम आउँछ नारायणको है।
2: विकास
0: हजुर के नाम राख्नु भएको छ नारायणमा?
2: नाम तेलबिन भनेर सुनेको थियो।
0: के भन्नुभयो?
2: तेलबिन।
0: तेलबिन
2: तेलबिन
0: हजुर तेलबिन बोलाउने नाम हो, बुवा आमाले राख्नु भएको कि गुरुले राख्नु भएको? बाबुको नाम विकास आउँछ, नारायणको नाम वृष राशि अन्तरी नरगण परेको छ बाबुको, घातकमा तिथि परेको छ, पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक छ। गुरु चण्डल योग परेको छ, अलिकति नसामा खुट्टामा समस्या हुने स्वास्थ्यमा यो देखिया छ है बाबुको।
2: स्वास्थ्यमा त्यस्तो समस्या भयो भने खोजी लाग्ने अनि औषधि खाउन्जेल टाइम हुने फेरि खान फेरि फेरि लाग्ने त्यस्तै भइरहेको।
0: हजुर गुरु चण्डल योग र नागदोष परेको छ, यसको चाहिँ रत्न कवच पाउँछ हामीसँग नागदोषको। रत्न कवच लगाइदिनु भयो भने स्वास्थ्य हेल्थ राम्रो हुन्छ अनि शरीर पनि अलिक बलियो र मजबुत हुन्छ है बाबुको लागि चाहिँ। ग्रहहरू अहिलेलाई ठिक छ, ग्रहहरू त्यही स्वास्थ्यमा मात्रै नराम्रो देखियो, अरू त ठिक छ। गुरु चण्डाल योगले पढाइमा असर गर्छ, पढ्न मन नलाग्ने, अलिक धेरै पैसाहरू खर्च भइराख्ने बाबुको नाममा होइन, पैसाहरू धनहरू नासिराख्ने, खर्च भइराख्ने दशाहरू पनि परेको देखाउँछ। सरकारी क्षेत्र सरकारी जागिर बाबुको लागि राम्रो देखिन्छ, नराम्रो छैन ठिक छ बाबुको, त्यस्तो नराम्रो छैन। रत्न कवच एउटा लगाइदिनु भयो भने स्वास्थ्य राम्रो हुन्छ, नागदोष पनि राम्रो हुन्छ। अनि त्यसपछि लाउनु पर्छ, नआएको नै हुँदैन, यो त बाबुले पहिल्यै लाउनु पर्थ्यो क्या। अनि त्यसपछि बाबुले बिहिबारको दिन अथवा एकादशीको दिन चोहो खाने अथवा बेसार दान कुनै मठ मन्दिरमा गएर पण्डितजीलाई बेसार दान गर्ने, पहिलो कपडाहरू दान गर्ने, पहिलो दाडहरू दाल दान गर्ने, तपाईँले बाबुको नाम पारेर बाबुलाई सँगै लिएर गएर गराउनु है। बिहिबार अथवा एकादशी है यो काम गराइहाल्नुहोस् तुरन्तै, राम्रो भइहाल्छ।
2: म त्यही सोध्नु होइन, त्यसको समस्या त्यही पनि त्यही भइरह त्यो अस्ति नै मैले फोन गरेर फोन नलागेर बल्ल आजको लाग्यो।
0: हजुर कार्यक्रममा धेरैजनाले फोन गर्नुहुन्छ नि त त्यही भएर हो। अरू केही कुरा सोध्न मन लागेको छ?
2: हजुर होइन त्यही केही नै हो, त्यही लागि सोध्नु
0: नातिको लागि स्वास्थ्यमा एकदम ख्याल गर्नुपर्छ है।
2: हजुर ला त्यसो भए त्यो रत्न कवच लाउनु पर्छ है?
0: रत्न कवच लाउनु पर्छ, त्यसैलाई 10 बजेपछि फोन गर्नु, म बनाएर पठाइदिउँला है। हुन्छ उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी फोन गर्नुभएको थियो उहाँले चाहिँ गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो। अब फेरि 16 श्राद्ध पनि सुरु हुँदैछ फेरि हो कि होइन भन्नुहोस् त, अब के सुरु हुँदैछ भन्दा 16 श्राद्ध सुरु हुँदैछ। 16 श्राद्ध भनेको चाहिँ तपाईँको असोज महिनाको कृष्ण पक्षमा सोह्र श्राद्ध हुन्छ, असोज महिनाको शुक्ल पक्षमा दशैं हुन्छ क्या जहिले पनि है। सोह्र श्राद्ध चाहिँ तपाईँको एघार गतेदेखि सुरु भयो सोह्र श्राद्ध। प्रतिपदा द्वितीय तृतीय चतुर्थी पञ्चमी षष्ठी सप्तमी अष्टमी नवमी दशमी त्यो भएको रहेछ है। अनि त्यसपछि विशेष ख्याल गर्नु होला यसमा, तपाईँहरूले ख्याल नगरिकन हुँदैन, समस्या हुन्छ, बाधा हुन्छ, रोकावट आउँछ है। त्यही भएर एक कुरामा ध्यान दिनु, अरू त्यस्तो नराम्रो छैन। सोह्र श्राद्धको बेलामा चोखो, फेरि कसैले भन्नुहुन्छ मेरो त बुवा आमा हुनुहुन्छ के को सोह्र श्राद्ध हामीलाई पनि भन्नुहुन्छ, कसै कसैले नबुझ्नुहुन्छ के सोह्र श्राद्धमा सबैको लागि गर्ने हो हामीहरूले। पितृ खुसी हुन्, पितृले हामीलाई दुःख नदिउन्, पितृ दोष भाका झन् धेरै गर्नुपर्छ है। अनि सोह्र श्राद्धमा श्राद्धहरू गर्ने गर्नु भएको छैन भने सुरु गर्नुपर्छ श्राद्ध गर्न पनि। गुरुहरूसँग सल्लाह गर्नुहोस्, गुरुबा मैले सोह्र श्राद्धको गरेको थिइनँ योभन्दा पहिला, अब के गर्ने भनेर गर्नुपर्छ। सोह्र श्राद्धको श्राद्ध भनेको जस्तै आमा बित्नु भएको छ भने, बुवा जीवितै हुनुहुन्छ भने सोह्र श्राद्ध गर्न मिल्दैन है। यदि बाबा बित्नु भएको छ आमा जीवित हुनुहुन्छ भने सोह्र श्राद्ध गर्न मिल्छ होइन। जस्तै सोह्र श्राद्धमा तपाईँको चाहिँ कसैको मृत्यु भएको थियो भने त्यो बेलामा सोह्र श्राद्धको पार्वण श्राद्ध विधि हुँदैन होइन, त्यसको एका पार्वण हुन्छ। यो सबै कुरा विविध छन्, यसमा तपाईँले विशेष ख्याल गर्नुहोला पनि भन्न चाहे मैले चाहिँ तपाईँहरूलाई। केही कुरा बुझ्नु भएन, जानकारीहरू चाहियो भने विशेष जानकारीहरू म तपाईँलाई गराउनेछु। जस्तै गरी सोह्र श्राद्धमा रजस्वरा भएर यदि जुठो परेर अथवा सुत्केर परेर यदि सोह्र श्राद्ध चाहिँ रोकियो भने अष्टमी तिथिमा गर्नु, औंसीमा गर्नु है। श्राद्ध गर्दाखेरि चाहिँ अष्टमी तिथिमा गर्न मिल्छ अथवा औंसी एकदम राम्रो भइहाल्छ हो कि होइन। अनि कसैलाई थाहा छैन, तिथि थाहा छैन भने अष्टमीमा पनि गर्न मिल्छ र औंसीमा पनि गर्न मिल्छ श्राद्ध चाहिँ। तिथि नै थाहा छैन कहिले हो कहिले बित्नु भएको, जसैले बुवा बित्नु भएको छ भने बुवाको मुख हेर्ने दिन गर्नुहुन्छ तपाईँले तिथि श्राद्ध एकदृष्ट भने, अर्को पनि तिथि गर्दाखेरि चाहिँ औंसीमै गर्नु, सोह्र श्राद्धको पनि श्राद्ध गर्नुपर्छ क्या। बरु के भन्छ शास्त्रले भने, बरु देवी देवताको पूजापाठ नगर, देवी देवताको लागि खर्च नगर, तर पितृको लागि खर्च गर, पितृले आशीर्वाद दिन्छन् भन्छ। त्यही भएर भनेछ नि त उखान छ एउटा क्या, देवताले दिए पनि पितृले हरेर लान्छन् भन्छ है। के थाहा छ नि तपाईँहरूलाई, यसमा ख्याल गर्नु होला भन्न चाहे। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? रोल्पा नगरपालिका, कहाँबाट भन्नुभयो? हजुर हजुर। अनि कसको विषयमा हेर्न चाहनुहुन्छ? छोराको। कार्यक्रम कतिको सुन्नुहुन्छ तपाईँहरूले? दैनिक हजुर। छोराको जन्ममिति भन्नुहोस् त कति हो? हजुर छोराको जन्ममिति
2: 2063
0: साल महिना 21 गते साढे 8 बजे 8 बजेर 30 मिनटमा 2063 साल, अनि त्यसपछि 7 को महिना 21 गते 8 बजेर 30 मिनटमा बेलुका हो। ल, जन्म कुन जिल्ला हो? बाबुको भन्छु है, 2063 साल मङ्सिर कृष्ण पक्षको मंगलबार तृतीय तिथिमा जन्म वृष राशि रोहिणी नक्षत्रको तेस्रो चरण, नाम आउँछ बाबुको विमल भन्ने नाम आउँछ है, नरानको नाम विमल वृष राशि पर्छ है। अन्तिनली नरगण परेको छ। बाबुको घातक तिथि पञ्चमी दशमी पूर्णिमा तिथि हो, शनिबार घातक हुन्छ। नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक हुन्छ है बाबुको। ग्रह दशा भाग्य राम्रा छन्, नराम्रा छैन। सूर्य बिग्रिएको छ, आइतबारको दिन नुन खानु हुँदैन, विदेश असाध्यै राम्रो छ। बाबुको पढाइ पनि त्यति राम्रो देखिन्छ, तर त्यति पढाइ चाहिँ गर्न नसक्ने देखिन्छ। दाजुभाइसँग ग्रह नमिल्ने, दाजुभाइ नफाप्ने, दशा पनि परेको देखाउँछ। अहिले दशा बाबुको धन्या र अर्को ग्रह राहु, विदेश लाने ग्रह छ, विदेश जाने ग्रह छ। अहिले राहुले पढाइ बिगार्छ, बुद्धि राम्रो हुँदैन, छिटो रिसाउन मन लाग्छ राहुले चाहिँ। सूर्यले गर्दा, सूर्य निचो छ, आइतबारको दिन नुन खानु हुँदैन, होइन? अब धेरै नै गाह्रो छ भने चाहिँ रत्न कवच लाउनु पर्छ, नाग दोष परेको छ है। रत्न कवच चाहियो भने भन्नु, 10 बजेपछि फोन गर्नु, म बनाएर तपाईँको घरैसम्म पुर्याइदिन्छु। बाबु कपडामा राखिदिने अहिले बानी र यसले पनि बाबुलाई राम्रो विवाह गर्नको लागि माङ्गलिकसँग विवाह गर्नु भएन, औँसी पर्या केटीसँग विवाह गर्नु भएन, जुराएर हेराएर विवाह गर्ने हो नि त। जुराउने हेराउने, हजुर, जुराउने हेराउने अनि त्यसपछि टक्क पाएर विवाह गराउनु है, त्यसले राम्रो पनि हुन्छ, समस्या पनि हुँदैन, बाधाहरू पनि हुँदैन। एकपटक जुराउनु पर्छ विवाहको लागि चाहिँ, नजुराइकन त मैले ठ्याक्कै भन्न त मिल्दैन, हो कि होइन? त्यो छ, अरू त्यस्तो नराम्रो छैन, चिन्ता लिनु पर्दैन, ग्रह राम्रा छन् है। अब अलि स्वास्थ्यमा समस्या आइराख्यो भने, कम भएन, सुधार भएन भने रत्न कवच लगाउनु पर्छ, त्यो सम्झिराख्नु होला। अब आइतबारको दिन चाहिँ नुन नखाने भन्नु बाबुले उहाँ है, आइतबारको दिन चाहिँ नुन नखाने बाबु, नुन खाइस भने त राम्रो हुँदैन रे। अनि

0: पर्सागढीबाट सुनिताजी कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो आफ्नो श्रीमानको हजुर।
0: श्रीमानको जन्ममिति भन्नुहोस् कति हो?
1: 2034 साल।
0: 2000 कति साल?
1: 34।
0: 2034
1: हजुर।
0: अनि
1: साउनको 5 गते।
0: साउनको 5 गते
1: हजुर, बुधबार रातिको 8 बजेबाट 8:30 बजेसम्म भन्नुहुन्छ।
0: 8 बजे 8:30 बजेसम्म
1: हजुर।
0: रातिको जन्म कुन जिल्ला भएको?
1: पर्सा जिल्लामै हो।
0: पर्सा
1: जिल्ला
0: कतिको सुन्नुहुन्छ पर्सा जिल्लातिर कार्यक्रम?
1: हामी त गाउँभरि पर्छ हजुर।
0: गाउँभरि सुन्नुहुन्छ
1: हजुर।
0: ल सुन्नुहोस् है,
1: मैले पहिलाचोटि दुईटा बाबुहरू पनि हेरेको थिएँ।
0: हो, कतिको मिल्दो रहेछ मैले भनेको कुरा?
1: ठ्याक्कै मिल्दो रहेछ हजुर।
0: हजुर,
1: ठ्याक्कै मिल्दो रहेछ हजुर।
0: ठ्याक्कै मिल्दो रहेछ। अब श्रीमानको मिल्छ कि मिल्दैन ठ्याक्कै भन्नु है। ल, श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2034 साल असार शुक्ल पक्षको बुधबारको दिन जन्म, पञ्चमी तिथिमा जन्म भएको छ, सिंह राशि, पूर्व फाल्गुनीको चौथो चरण, नाम आउँछ टूबाट, नाम आउँछ टुकाराम अथवा टुकबहादुर अथवा टीकाराम पनि नाम आउन सक्छ है। मध्यनारी नरगण परेको छ, घातकमा तिथिहरू छन् तृतीया, अष्टमी, त्रयोदशी, शनिबार घातक, नम्बरमा 10 नम्बर, राशिमा कन्या राशि पर्छ। बुढाबुढीको ग्रह मिल्दो रहेछ क्या तपाईँहरूको? अलिक ग्रह नमिल्ने ग्रह छ। तपाईँको श्रीमानको बहुविवाहको योग परेको छ, माङ्गलिक पनि हुनुहुन्छ, तपाईँ पनि कडा कडा स्वभावकी हुनुहुन्छ, हो कि होइन? पेटमा समस्या हुन्छ तपाईँको श्रीमानलाई, पेटमा स्वास्थ्यमा समस्या हुन्छ, यसमा विचार गर्नु होला। अनि त्यसको विदेश असाध्यै राम्रो, सरकारी जागिर त झनै राम्रो, आर्मी पुलिसमा जागिर खाने गर्छ छ ठ्याक्कै भन्दाखेरि चाहिँ, तर कालो तर्पयोग पर्व धेरै काममा रोकावट मात्रै आइराखेको छ क्या।
1: हजुर हजुर, विदेश गएर पनि राम्रो भएन, फर्किनु भयो उही बेलामै
0: हो। यो कालो सर्पको रत्न कपाल नलगाएसम्म एउटा काममा थिर हुनु हुँदैन मान्छे, र जब जब फाइदा हुन खोज्छ तब तब नोक्सान भइहाल्छ। हो, यस्तो ग्रह परेको छ है।
1: हजुर,
0: त्यही भएर एकदम ख्याल गर्नु पर्यो तपाईँहरूले।
1: अहिले गुरु उहाँको र मेरो गुण कति मिल्छ र मिल्दैन त्यो पनि हेराउनु मिल्छ र
0: मिल्छ। अहिले के गर्दै हुन्छ तपाईँको श्रीमानले?
1: यस्तै हो, खेती किसानै हो, एउटा दुइटै
0: विदेशमा भैँसी पनि हुन्छ, विदेश पठाइदिनुहोस्, विदेश राम्रो हुन्छ। उहाँको कालो सर्पयोग छ क्या, कालो सर्पयोग त मान्छेलाई सक्छ नि, यसले त हुँदै हुँदैन। कालो सर्पयोग भएर मान्छे त धेरै दुःख गर्ने, सुख थोरै हुने, अनि पैसा कमाइ हुन्छ, बचत 1 रुपियाँ हुँदैन हो। यस्तो समस्या भएको छ कि छैन? हो, तपाईँको जन्ममिति भन्नुहोस् त, मिल्छ मिल्दैन?
1: 2034 साल माघ महिनाको 28 गते।
0: हजुर, समय
1: चाहिँ आमाले घामको झुल्कोमा घर लिप्ता लिप्तै ढोकाको ढोकामै जन्मिएको अरे। सरेर भन्नुहुन्छ
0: बिहान होइन,
1: बिहान 7 बजीतिर भन्नुहुन्थ्यो कि लगभग, चिना छैन।
0: हजुर हजुर, म हेरिहाल्छु है तपाईँको कस्तो रहेछ है त ग्रह दशा तपाईँहरूको। अब तपाईँहरूको ग्रह दशा हेर्नु पर्यो। तपाईँको शुक्रबारको दिन जन्म हो?
1: हजुर,
0: त्यही त नि, तपाईँ शुक्रबारको मान्छे। अब गुण 25 गुण आछ है, असाध्यै राम्रो गुण हो 25 गुण भनेको। ग्रहको मैत्री मिलेन, सूर्य र शनि अलि मिल्दैन, मेल खाँदैन है। तपाईँ माङ्गलिक हुनुहुन्न, उहाँ चाहिँ अलि माङ्गलिक हुनुहुन्छ। बुढाबुढीको ग्रह चाहिँ अलि मिल्दो रहेछ क्या तपाईँको, दुवैजना उस्तै तपाईँहरू, कसैलाई दोष दिने ठाउँै छैन मैले। तपाईँले बिजनेस व्यापार गर्नु है, यसले तपाईँलाई राम्रो हुन्छ। अनि भैँसी पालन पनि तपाईँको लागि राम्रै देखिन्छ, त्यस्तो नराम्रो छैन। अलिकति नसामा पाइल्स, ग्यास्ट्रिक सम्बन्धी समस्या देखिन्छ है। ठिक छ ग्रह, त्यस्तो नराम्रो देखिनँ मैले तपाईँको, राम्रो छ ग्रह, तर बुढाबुढी ग्रह मेल खाएको छैन, माङ्गलिक हुनुहुन्छ उहाँ चाहिँ।

0: उहाँले मंगलबारको दिन चोखो खाने शुद्ध भोजन गर्ने गर्नुपर्छ। अब ग्रह दशाहरूबाट हेर्दा उहाँलाई कालो तर परेको भएर अलिक धेरै संघर्ष गर्ने अलिक धेरै दुःख गर्नुपर्ने दशाहरू परेको देखाउँछ यहाँबाट हेर्दाखेरि। यसको लागि रत्न कवच नै आवश्यक छ, रत्न कवच लगाइदिनुहोस्, उहाँलाई राम्रो हुन्छ, समस्याहरू कम हुन्छ, पैसा खर्च कम गर्नु पर्यो, दुवैको हातबाट पैसा धेरै खर्च हुन्छ क्या, खर्च नगर्ने, खर्च कम गर्ने। पहिला जस्तै भैँसी पाल्नु भएको छ, कतिवटा भैँसी पाल्नु भएको छ?
1: भैँसी तिन चार खुकुरु, यसो समस्याले बेचेर अब
0: गाई दुईटा छ हो। अब त्यसमा चाहिँ पैसा डेरीबाट आउँछ पैसा कि घर घर बेच्नु दुध?
1: होइन, डेरी नै जान्छ, उहाँ होल्डर सदस्य पनि हुनुहुन्छ,
0: डेरीमा जान्छ, डेरीबाट आउने बित्तिको पैसा, जस्तै उदाहरणको लागि एक महिनाभरि दुध बेच्दाखेरि उदाहरणको लागि 30,000 रुपियाँ आयो भने 20,000 लगेर ब्याङ्कमा राखिहाल्ने हो क्या, तपाईँको हातमा पैसा टिक्दैन, हातबाट क्यासको कारोबार कहिल्यै नगर्नु, बुढाबुढीलाई नै क्यासको कारोबार गर्यो अलक्षिण लागिहाल्छ। पैसा बोकेर बजार नजानु, 10,000 पैसा बोकेर बजार जानुभयो भने 10,000 सकेर आउनुहुन्छ। अब बरु मोबाइलमा बोक्नुहोस्, ई सेवा मोबाइल ब्याङ्किङ हुन्छ, 10,000 रुपियाँको सपिङ गर्न जानु छ भने बरु तपाईँको त्यहाँबाट 8,000-7,000 खर्च होला, 2-3,000 बच्ला होइन, गर्नु पैसा हातमा क्यासको कारोबार कहिल्यै पनि नगर्नु तपाईँहरूले होइन। अब घरमा सेफ्टीको लागि यसो हरम विरम औषधि उपचारको लागि यसो 2-4,000 रुपियाँ घरमा लुका राख्नु, अनि अरू पैसा घरमा नराख्नु, 10,000-20,000-100 जम्मा पारेर राख्छु नभन्नु, ब्याङ्कमा लगेर 5,000 भए पनि तपाईँको ब्याङ्कमा लगेर जम्मा गर्नु। यसरी जम्मा गर्दै गर्दै गर्दै गर्दै गर्नुभयो भने राम्रो हुन्छ, समस्या आउँदैन है। पैसा जम्मा गर्दाखेरि तपाईँको श्रीमानको खातामा पैसा एकमुष्ट जम्मा नगर्नु, तपाईँको खातामा पैसा एकमुष्ट जम्मा गर्नु, तपाईँको खाताबाट पैसा निक्लिन गाह्रो, श्रीमानकोबाट फुत्त फुत्त निक्लिरहन्छ क्या,
1: बुझ्नुभयो?
0: त्यो गर्नु श्रीमानको लागि चाहिँ मोबाइल ब्याङ्किङ श्रीमानकोमा गर्नु, तपाईँकोमा मोबाइल ब्याङ्किङ नगर्नु, मै ब्याङ्कमा जाने पैसा जम्मा गर्ने, पैसा चाहिँ मोबाइलबाट तपाईँकोबाट झिक्न नमिलोस्, चेक काट्नु परोस् है। हो यसो गर्नु त तपाईँलाई 2-3 महिना गर्नुहोस् त, अनि त्यसपछि मलाई फोन गर्नुहोस्, कति पैसा बचत हुन्छ तपाईँहरूको, एकदम
1: राम्रो।
0: अरू केही सोध्न छ
1: हजुर? श्रीमानको बहु बिहा हुन्छ कि हुँदैन, अनि उहाँलाई चाहिँ एकदम रोग त्यस्तै छ, अनि अलि अब भन्नु मिल्दैन, अलिक त्यस्तै त्यस्तै छ, बहु बिहा हुन्छ र गुरु?
0: मैले भने त तपाईँ दुईजनाको बुढाबुढी ग्रह मिलेको छैन है भनेर भनिन, ग्रह मिल्दैन, तपाईँहरूको विचार मिल्दैन, अहिले मात्रै होइन पहिलादेखि नै हो क्या। तपाईँको श्रीमानको मैले भने त अघि नै बहुविवाहको योग परेको छ, माङ्गलिक हुनुहुन्छ, श्रीमान श्रीमती ग्रह मिल्दैन, मेल खाँदैन, बुढाबुढीको मन चपक्क भएर मिल्दैन, चिसो चिसो रहने, माया पनि हुने, रिस पनि हुने गर्छ है। हो त्यही भएर त भनेको छु त मैले, श्रीमानलाई रत्न कवच पाउँछ त लगाइदिनुहोस् त, रत्न कवच लगाइदिइसकेपछि कति राम्रो, कति सुन्दर हुन्छ, परिवार मिलन हुन्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन भन्ने हो क्या, बुझ्नुभयो? रत्न कवचलाई अहिले 10 बजेपछि फोन गर्नु, तपाईँलाई आवश्यक पऱ्यो भने बनाएर पठाइदिन्छु, लगाइदिनुहोस्, लगाएपछि राम्रो भइहाल्छ है त। हुन्छ राधेश, उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो श्रीमानको विषयमा जानकारीको लागि, आफ्नो पनि हेराउनु भयो उहाँले। तपाईँ पनि जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा। तपाईँले हामीलाई दिउँसो फोन गरेर टिकट काटेर पालोमा बसेर पनि हेराउन सक्नुहुन्छ, तपाईँले प्राइभेट रूपमा हेर्नको लागि चाहिँ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: अहिले बिहानको 8 बज्यो AM डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन कुन्नी।
7: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझेन छोरी।
8: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
7: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो।
8: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
7: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरल फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
9: सम्पर्क नम्बर 98 750 82 997, 98 550 10 997।

0: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
1: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
2: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
3: आमा, मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू: भरतपुर 10 इन्द्रेली टोल, भरतपुर 3 बेलसोक।
6: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
5: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर, फोटोकपी प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 सनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98550524454, 98455420454, इमेल lok.logic2@gmail.com।
6: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोलुसन।
7: होइन है दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
8: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
7: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
8: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु।
5: हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर 20 चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 98450-0956-86।
9: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
10: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
9: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
10: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
9: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
10: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
9: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
11: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

मंगसिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

खुसी रहोस्, मर्न परे मै मरौ, मेरो देश बाँचिरहोस्।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM।
2: खरो विषयमा चरो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चलचौ
3: डिसोम फाइबर नेट।
4: मुख्यमन्त्री खनालले पनि आफ्नो कूटनीतिक भेटघाटलाई त्यहाँ तीव्र बनाएको खबर पनि सँगसँगै जोडिएर आएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी भन्न चाहन्छौ, आमदानी उही छ, खर्च बढ़ेको बढ़ी छ, गरीबलाई महँगीको मार पनि परेको छ। त्यसैले गर्दाखेरि यो महँगीको मार पर्दै गर्दा अब नेपालीहरूले कसरी जीविकोपार्जन गर्छन्? कुखुराको मासु 2 महिनामै 35% बढ़ेको छ, सड़क खुले मूल्य पुरानै अवस्थामा फर्किएको छैन, चाडपर्वमा अझै बढ़ने चिन्ता पनि रहेको छ। त्यसैले गर्दाखेरि नेपालीहरूको भान्सा महँगिएको छ, चूलो महँगिएको छ। त्यो कुराले गर्दाखेरि पनि अब हामी कसरी बजारलाई सस्ताउने, कसरी बजारलाई व्यवस्थित पार्ने भन्ने ढंगले चाहिँ सरकारको पनि हामी ध्यान आकर्षण गर्न चाहन्छौ। उपभोक्ता संघहरूले पनि त्यसको सकेसम्म त्यसको निगरानी गरून्, यसको विषयमा पनि हामी आजको नेपाली बहसमा चर्चा परिचर्चा गर्न चाहन्छौँ। लघु वित्तमा निष्क्रिय कर्जा 51 अर्ब रहेको छ। निष्क्रिय कर्जा बढ़ेपछि संस्थाको पुँजीमा दबाव पर्छ, कर्जा समयमै असुल नभए सम्पत्तिको गुणस्तर कमजोर हुनुका साथै तरलता व्यवस्थापनमा चुनौती थपिन्छ। निष्क्रिय कर्जा बढ़दै गयो भने संस्थाको वित्तीय अवस्था पनि जोखिममा पर्ने स्थिति छ। अहिले बैंकहरूले खराब कर्जाको मार खेप्दै गएको स्थिति पनि छ, बैंकहरूलाई पनि दबाव छ। लगानी लगाएका क्षेत्रहरू कहिले दैविक प्रकोपले, कहिले बाढ़ी पहिरोले, कहिले भूकम्पले तहस नहस पार्ने एउटा परिस्थिति छ। यस्तो अवस्थामा कसरी आर्थिक कुरालाई चाहिँ अगाडि बढ़ाउन सकिन्छ त, कसरी अर्थलाई चलायमान गराउन सकिन्छ त, आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा परिचर्चा गर्दैछौ। रसुवा लाइफलाइन बन्द भएको छ, त्रिशुली वारीपारी पनि सम्पर्क अहिलेसम्म जोड़िन सकिएको छैन। आदरणीय श्रोता, नुवाकोटको त्रिशुली बजारको पुल 2 किनारा जोड़ने माध्यम मात्र थिएन, त्रिदेशीय नाकाको लाइफलाइन थियो। भदौ 10 को भुटेकोशी बाढ़ीले पुल बगाइदिएपछि त्रिदेशीय नाका सबै ठप्प भएको छ, त्यहाँका नागरिकहरूले निकै ठूलो शास्ति खेप्नु परेको एउटा परिस्थिति छ। आदरणीय श्रोता, आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ मूलधारको राजनैतिक एजेण्डा बन्नै 17 वर्ष लागेको विषयलाई पनि आज उठाउन चाहन्छौ। 17 वर्ष अघि सन् 2009 कालापत्थरमा मन्त्री परिषदको बैठक राख्दा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालमाथि सगरमाथा हेर्ने बहाना भनेर धेरैले टिप्पणी पनि गरेका थिए, तर त्यो बेलाको जुन एउटा विवेकीपन थियो, जलवायु न्यायका लागि अन्नपूर्ण बेस क्याम्पमा जसरी चाहिँ त्यो बेलाको टोली, त्यो बेलाको सरकारी संयन्त्र गएको थियो, त्यतिखेरदेखि नै विपदमा नेपालले जुन किसिमले आफूलाई अगाडि बढ़ाउन सक्नुपर्ने थियो त्यो हुन नसकिरहँदा आजको बहसमा हामी यस विषयलाई पनि चर्चामा ल्याउन चाहन्छौ। आदरणीय श्रोता, नेपाली बहसमा आज हामी न्यायालयमा बारे संसदमा पटक पटक प्रश्न उठिरहेको छ। महाभियोगको प्रावधान देखाउँदै राष्ट्रपाका सांसदहरूले न्यायपालिकामाथि प्रहार गरेका विषय आएका छन्, तर न्यायपालिकाले शुद्धिकरण गर्नुपर्छ भन्ने खालका विषय पनि सँगसँगै जोड़िएर आएको छ। प्रधान न्यायाधीश नियुक्तिको रोलक्रममा प्रश्न छ। संविधान संशोधन सम्बन्धी आदेशमाथि टिप्पणी भइरहेको छ। यतिखेर सांसद पद निलम्बनको व्याख्यामा पनि आपत्ति देखाइएको छ। सम्पत्ति छानबिन रोक्ने आदेशमा प्रश्न छ। खोजिँदै न्यायपालिकाको पुनर्संरचना, आदरणीय श्रोता, न्यायाधीशको सम्पत्ति छानबिन गर्न माग गरिएको छ र विवादित फैसलाको संसदीय अध्ययनको प्रस्ताव पनि गरिएको छ। आजको बहसमा हामी यस विषयमा चर्चा गर्दैछौ। सर्वोच्च अदालतका आदेश तथा फैसलाको व्याख्यादेखि न्यायाधीश नियुक्ति, सम्पत्ति छानबिन, महाभियोग र न्यायपालिका पुनर्संरचनासम्मका विषय सांसदहरूले सदनमा उठाइरहेका छन्। यसका विषयमा पनि आजको बहसमा हामी चर्चा गर्छौं। कोखको सीमापार व्यापार व्यापक रूपमा बढ़ेको र मानवीय तस्करी बढ़ेको भन्ने खालका खबरहरू पनि आएका छन्। नेपाल र भारतमा व्यावसायिक सेरोगेसी कानून त प्रतिबन्ध छ, तर बाँकेका 2 महिलालाई भारतमा बन्धक बनाएर सेरोगेट आमा बनाइएको घटनादेखि बटवलकी सुनमायाले 15,000 रूपियाँमा गरेको कोखको सम्झौताले नेपाली महिलाको कोखको अवैध कारोबार भइरहेको पनि उजागर गरेको छ। यो निकै डरलाग्दो स्थिति हो। यसमा चाहिँ हामी सबैजना चाहिँ इमान्दारीताका पूर्वक लाग्नु पर्दछ। दम्पतिहरू पनि सेरोगेट मदरको खोजीमा नेपाल आउने गर्दथे। 2072 सालदेखि नेपालमा सेरोगेट सेवा बन्दै छ। अध्यागमन विभागका अनुसार नेपालमा सेरोगेसी सेवा बन्द भएपछि 247 जना बच्चा बाहिरिएका छन्। सरकारले नेपालमा सेरोगेसी बन्द हुनुभन्दा पहिले नै गर्भवती भएका महिलाबाट

जन्मिएका बच्चा लैजान पाउने नियम बनाएको थियो। इजरायल, अस्ट्रेलिया, अमेरिका, ब्राजिल लगायतका देशमा नेपाली सेलिब्रेट मदरबाट जन्मिएका बच्चा लैजाने गरेको अध्यागमनको तथ्याङ्कले देखाएको छ। यो डरलाग्दो तथ्याङ्क छ, त्यसैले गर्दाखेरि सेरोगेसी नेपालमा छैन, यो प्रतिबन्ध छ, यसमा जानु हुँदैन। छोटो विश्राम छ, हामी नेपाली बसमा, त्यसपछि हामी पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला।

0: तू अकाउंट ओपन एक्टिवेट अनि कारोबार सजिलैसँग बिजी लाइफ इजी बनाउँदै हरेक दिन ग्लोबल स्मार्ट प्लस लाइफको बेस्टमा ब्याङ्किङ
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको पबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: यो नेपाली रेडियो नेटवर्क
4: हरो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
5: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
6: डिस होम इन्टरनेट
7: यतिखेर हाम्रो बेसमा बौसम वेद हरि प्रशान्त दाहाल हुनुहुन्छ दाहालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ अब हरि सर यो मौसम सम्बन्धी यहाँहरूले जुन प्रक्षेपण गर्नुभएको छ 8 देखि 12 अझ यसलाई चाहिँ क्याटेगोरीवाइज राख्नु भएको छ कुन कुन ठाउँमा कस्तो कस्तो खालको वर्षा भनेर आज 8 गते भयो अब यो अहिलेको मौसमको अवस्था के छ यो कस्तो खालको प्रणाली चाहिँ विकसित हुँदै गइरहेको छ दाल सर
8: हजुर यति बेला अब हामीले अवस्थाको कुरा गर्नुपर्दा चाहिँ अहिले देशभरि साधारणतया बादल आएको अवस्था छ र साथसाथै पानी पर्नेको हकमा कुरा गर्नुपर्दाखेरि लुम्बिनी प्रदेशदेखि पूर्वतिर केही स्थानमै वर्षा भइरहेको छ र साथसाथै पछिल्लो 12 घण्टाको चाहिँ यो वर्षाको विवरण हेर्दाखेरि चाहिँ लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको केही स्थानमा चाहिँ भारी वर्षा भएको छ भने लुम्बिनी प्रदेशको यो 1-2 स्थानमा चाहिँ धेरै भारी वर्षा पनि भएको छ यो चाहिँ अब जुन हामीले अगाडि पनि भनिरहेको थियौँ बङ्गालको खाडीमा भनेको जुन न्यून चाप प्रणाली छ त्यो चाहिँ डिप डिप्रेसन भएको र त्यो चाहिँ अब बिस्तारै यो अब आजबाट चाहिँ ल्यान्डफल हुने दक्षिणतर्फ आउने क्रममा रहेको छ र त्यसैको असरले गर्दाखेरि चाहिँ अहिले वर्षा भइरहेको छ
7: अब सर यो असोज 8 देखि 12 गतेसम्म धेरै ठाउँमा भारी वर्षा मध्यम वर्षा कम वर्षा अझ 10 गते त अति भारी वर्षाको पनि प्रक्षेपण गरिएको यो परिस्थितिमा यो वर्षा कति ठूलो कति जोखिमपूर्ण कस्तो कस्तो खालको चाहिँ वर्षा हुने आकलन हो यहाँहरूको
8: अहिले जुन अब हाम्रो यो पूर्वानुमान अथवा आकलन अनुसार चाहिँ विशेष गरी चाहिँ यो लुम्बिनी प्रदेश र गण्डकी प्रदेश यो जुन सेन्टर प्रदेशको त्यतातिर चाहिँ अलिकति बढी प्रभाव पर्ने त्यतातिर चाहिँ अब केही ठाउँहरूमा भारी वर्षा हुने अनि थोरै जस्तो ठाउँमा धेरै भारी वर्षा हुने र कति कति चाहिँ 1-2 ठाउँमा चाहिँ अति भारी वर्षा पनि हुनसक्ने सम्भावना रहेको छ अझ त अब अन्य ठाउँहरूमा पनि जुन बाँकी रहेको यो कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेश र यता पूर्वी क्षेत्रको बागमती अनि मधेस प्रदेश र कोशी प्रदेशको पनि यो केही ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेको छ कति कति धेरै भारी वर्षा पनि हुनसक्ने सम्भावना छ
7: अब यो मौसमको कुरा गर्दै गर्दा 10 गतेलाई विशेष रूपमा अति भारी वर्षाको दिन पनि भनिएको छ कुन कुन प्रदेशमा र कुन जिल्लामा बढी जोखिम देखिएको छ सर
8: अब 10 गतेलाई भन्दा पनि अब आजदेखि नै भनौँ न आजबाट नै अलिकति यो आज रातिबाट नै क्रम सुरु भइसकेको छ वर्षा हुने क्रम जाने नै छ अब आज आजलाई भन्दा भोलि र भोलि र पर्सिलाई अलिकति बेसी छ सम्भावना अहिले अब विशेष गरी जुन अघि अगाडि पनि मैले भने विशेष गरी चाहिँ यो ठ्याक्कै सेन्टर केन्द्रित भएर गण्डकी र लुम्बिनी प्रदेशलाई अलिकति धेरै जस्तो स्थानहरूमा हुने अनि यही ठाउँहरूको जुन 1-2 स्थानमा चाहिँ अति भारी वर्षा पनि हुनसक्ने सम्भावना रहेको देखिन्छ
7: यो पटकको वर्षा सामान्य मनसुनको निरन्तरता हो कि वा विशेष मौसमी प्रणालीकै कारण असामान्य रूपमा ठूलो वर्षा हुन लागेको हो
8: अब यो मनसुनकै समयमा भएको जुन यो बङ्गालको खाडीमा भनेको न्यून चापीय प्रणाली भनेको छ अब त्यो जुन चक्रवात के भन्न पाएन त्यही प्रणालीले गर्दाखेरि यो मनसुनको समय भएको वर्षा हो
7: अति भारी वर्षा भन्नाले सामान्य नागरिकले कति मिलिमिटर वर्षा बुझ्ने यसको मापन र जोखिमका मापदण्डहरूलाई पनि अलिकति बुझाइदिनुहोस् न सर किनभने लाखौं जनताले सुनिरहनु भएको छ यतिखेर देशभरि
8: हजुर अब यो चाहिँ हामीले जुन यो मिलिमिटरमा चाहिँ हामीले भन्ने गर्छौँ, मेजर गर्ने गर्छौँ। खासमा 50 मिलिमिटर भन्दा बासतिर गयो भने, त्योभन्दा माथि गयो भने चाहिँ हामी भारी वर्षा भयो भन्छौँ, अनि 100 भन्दा माथितिर गयो भने चाहिँ हामी धेरै भारी वर्षा भएको भन्ने बुझ्छौँ, र त्योभन्दा माथि चाहिँ 200 छ, त्योभन्दा माथि गयो भने चाहिँ अब हामी अति भारी वर्षा भयो भन्ने बुझ्छौँ।
7: पहाड़ी तथा हिमाली क्षेत्रमा पहिरो, गेग्रान सहित बाढी तथा तराईमा डुबान, कुन जोखिमलाई अहिले बढी गम्भीर रूपमा हेरिएको छ यो भारी वर्षा पछाडि?
8: हजुर, अब यो अहिले चाहिँ यो भारी वर्षा सँगसँगै चाहिँ हिमाली क्षेत्रमा पनि चाहिँ अलिकति भारी हिमपात पनि हुन सक्ने सम्भावना भएकोले, अब त्यो क्षेत्रमा हुने जुन पर्वतारोहण भयो अनि यो जुन अब टुरिस्टहरूलाई भयो त्यसको लागि पनि अलिकति चाहिँ यसले पनि प्रभाव पार्ने, र साथसाथै चाहिँ अहिले यो जुन कृषि कर्म गर्ने अनि यो बाटोघाटोमा हुने जो पहिरोको जोखिम छ यसले पनि चाहिँ प्रभाव पार्ने जस्तो छ।
7: अब यो दश यो हामीले अहिले नै जोखिमको क्षेत्र पहिचान गरेर स्थानीय तह वा सर्वसाधारणलाई के कस्ता तयारीका लागि आग्रह गर्न चाहनुहुन्छ विभागका तर्फबाट?
8: हजुर, फर्स्ट पनि अहिले चाहिँ अब जुन हाम्रो पूर्वानुमान अनुसार देशको धेरै जस्तो स्थानमा भारी वर्षाको सम्भावना रहेको देखिन्छ। अब भारी वर्षाले गर्दाखेरि चाहिँ हिमाली क्षेत्रमा यो पर्वतारोहण गर्ने भयो, त्यतातिर चाहिँ अनि यो बढी जस्तो पहिरोको जोखिम हुने भयो, अनि साथसाथै यो पहाडी तराई भूभागतिर पनि चाहिँ यो कृषि कर्म गर्नेहरूको लागि पनि अलिकति बढी जोखिम हुने भयो, र साथसाथै यो खोला किनारामा हुनेहरूको लागि चाहिँ बाढीको अलिकति बेसी जोखिम हुने भयो। त्यसले गर्दाखेरि चाहिँ मौसम पूर्वानुमान महाशाखाबाट उत्पादित हुने जुन यो सूचनाहरू छ, पछिल्लो सूचनाहरूलाई निरन्तर चाहिँ सूचनाबाट अध्यावधिक हुने र अब चाहिँ सुरक्षित स्थानमा रहनु हुन सम्पूर्ण जनतामा चाहिँ एकदम आग्रह गर्दछु।
7: दाल सर, यो पछिल्ला वर्षमा छोटो समयमा अत्याधिक वर्षा हुने घटना बढ़िरहेको देखिन्छ, यस्तो क्लाउड वर्स अर्थात अत्याधिक स्थानीय वर्षाको पूर्वानुमान गर्न कतिको चुनौतीपूर्ण छ हामीसँग त्यो प्रणाली चाहिँ?
8: क्लाउड बर्स्ट चाहिँ अब त्यो एकै एकदम छोटो समयमा एकदमै धेरै भारी वर्षा अथवा अति भारी वर्षा हुने हो। अहिलेसम्मको लागि चाहिँ अब हाम्रो जुन यो विश्लेषण अनि हामीले जुन फलो गर्नेहरू मौसमी मोडलहरू छ यीबाट चाहिँ त्यस्तो धेरै क्लाउड बर्स्ट हुने जस्तो चाहिँ सम्भावना अहिलेको लागि चाहिँ देखिएको छैन।
7: पूर्वानुमान भारी र अति भारी भनिन्छ, सर्वसाधारणहरूले यसको गम्भीरता नबुझ्दाखेरि निकै ठूलो समस्या पनि भएको छ। हामीले भर्खरै पनि एउटा विपत्ति के अरे भनौँ हामी आइ नै सकेका छ, चेतावनी प्रणालीलाई चाहिँ कसरी व्यवस्थित र स्पष्ट बनाउन खोजिरहनु भएको छ तपाईँहरू चाहिँ, कस्तो छ अहिलेको अवस्था?
8: अहिलेको लागि चाहिँ अब हामीले एउटा त हाम्रो जुन यो अफिसियल वेबसाइट नै छँदैछ मौसम पूर्वानुमान महाशाखाको, यसबाट चाहिँ सूचनाहरू सम्प्रेषण भइसकेपछि चाहिँ अब अन्य जुन हाम्रो सोसियल मिडिया मार्फतहरू छ त्यताबाट पनि सम्प्रेषण भएको छ, र साथसाथै चाहिँ अब पानी परि सँगसँगै चाहिँ अब बाढी जाने जोखिम भयो, खोलाको जोखिम बढ्यो भने पनि अब एसएमएसको पनि छँदैछ बाढी पूर्वानुमानबाट, र साथसाथै अब यहाँबाट सूचना उत्पादन भएपछि जुन निकायहरू छ जसले समन्वय गर्नुपर्ने, जस्तै इन्डिया ट्रेनिङ भयो, अब त्यसमा समन्वय गर्नुपर्ने जुन स्थानीय तहहरू छ त्यहाँसम्म समन्वय भएको छ।
7: दाल सर, तपाईँको व्यस्ततामा हामीले बुझ्या पनि छौँ, फेरि यो महत्वपूर्ण जानकारी पनि जनताहरूलाई दिनुपर्ने स्थिति छ। अहिले विभागको तथ्याङ्क अनुसार कुन नदीका जलाधार र कुन क्षेत्रमा चाहिँ अलिक बढी निगरानी आवश्यक छ सर?
8: अहिले अब अहिले तत्कालको लागि चाहिँ विशेष गरी यो गण्डकी क्षेत्र अनि यो लुम्बिनी क्षेत्रतिर चाहिँ अलिकति बाढीको जोखिम अलिकति बढ़िरहेको छ, र साथसाथै चाहिँ अब आजदेखि भोलि पर्सिलाई चाहिँ सबै क्षेत्रमा चाहिँ पानीको बहाव पर्ने सम्भावना चाहिँ अलिकति बेसी भएकोले सबैतिर नै विशेष ध्यान दिनुपर्ने छँदैछ। यद्यपि चाहिँ हामीलाई पूर्वानुमान गरिरहँदाखेरि चाहिँ विशेष गरी त्यो जुन लुम्बिनी र गण्डकी क्षेत्रमा चाहिँ अलिकति बढी प्रभाव रहन सक्ने देखिएकोले यस क्षेत्रतिरको चाहिँ यो जुन जलाधार क्षेत्र
7: अब यो सर्वसाधारणहरूले मोबाइलमा मौसमको सूचना हेर्दा वा चाहिँ उनीहरूलाई चाहिँ जानकारी हुँदाखेरि कस्तो खालको स्रोतलाई विश्वास गर्ने, सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचनाबाट चाहिँ कसरी जोगिने, वा तपाईँहरूले वेबसाइटमा मात्र राख्ने हो वा चाहिँ इन्डिभिजुअली नागरिकहरूका मोबाइलमा समेत यो मेसेजहरू जान सक्ने पद्धति त्यस्तो केही डेभलप भएको छ, वा अप्ठ्यारो पर्दा मात्रै त्यो तपाईँहरूले चाहिँ आग्रह गर्ने हो टेलिकमलाई के हो यो चाहिँ?
8: यो चाहिँ अब जस्तै हाम्रो एउटा वेबसाइट नै भइहाल्यो, र साथसाथै चाहिँ हामी सामाजिक सञ्जाल चाहिँ सबै सामाजिक सञ्जालको जुन यो माध्यम छ चाहिँ हामीले सबै सामाजिक सञ्जालका माध्यमलाई चाहिँ युज गर्छौँ, र जुन पछिल्लो अपडेटहरू छ त्यो चाहिँ एकदमै जुन यो जस्तै घन्टा घन्टामा हुन्छ, यो अब के कस्तो चेन्जेस छ भनेर अपडेट चाहिँ गरिरहेको हुन्छौँ।
7: अब यो यातायात नै बन्द गर्नुपर्ने अवस्था रहला कि नरहला सर अहिलेको स्थिति हेर्दाखेरि प्रिजनमा?
8: अहिलेको स्थिति हेर्दाखेरि चाहिँ अब यहाँ यो जुन विशेष गरी अब आज राति अथवा भोलि पर्सिको लागि चाहिँ यो अलिकति समय हेरेर र ठाउँ हेरेर जुन कतातिर चाहिँ अलिकति बढी जोखिम छ त्यो क्षेत्रको लागि चाहिँ बन्द गर्दा राम्रो हुन्छ।
7: र जाँदा जाँदै आम सर्वसाधारणहरूलाई नेपाली रेडियो नेटवर्क र देशभरिका 350 बढी रेडियोबाट यो प्रसारण भइरहेको छ, यो बहस के भन्न चाहनुहुन्छ?
8: अब आगामी दिनको लागि चाहिँ आज लगायत आगामी दिनको लागि चाहिँ वर्षाको सम्भावना धेरै जसो क्षेत्रमा रहेको र धेरै जसो क्षेत्रमा चाहिँ भारी वर्षाकै सम्भावना रहेकोले यो जुन सम्भावित वर्षाको कारणले भुचाए बाढी पहिरो यो बेग्रान बाढको जोखिम पनि रहेको छ। साथसाथै चाहिँ सहरी र तराई क्षेत्रमा डुबानको जोखिम पनि रहेको, ठुला तथा साना नदीनाला खोलाको पानीको सतह बढ्ने, दैनिक जनजीवन कृषि स्वास्थ्य पर्यटन लगायत नदी क्षेत्रको आसपासका निर्माण कार्य सडक तथा हवाई यातायातमा समेत प्रभाव हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन चाहिँ सर्वसाधारण तथा सबै सरकार निकायहरूलाई अनुरोध गर्न चाहन्छु।
7: हस् हरिप्रशान्त दाहाल सर, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो मौसम जल तथा मौसम विज्ञान विभागका मौसमविद हरिप्रशान्त दाहाल। आदरणीय श्रोता, देशभरमा भारी वर्षा अति भारी वर्षा हुने क्रम चाहिँ छ, आजबाट त्यो मनसून प्रणाली सक्रिय भएको उहाँले जानकारी पनि गराउनु भएको छ। हामी पनि आग्रह गर्न चाहन्छौ देशका विभिन्न ठाउँमा वर्षा हुने मौसम विभागको वेबसाइटलाई हेरेर वा चाहिँ सही सूचनालाई चाहिँ आधार मानेर तपाईँहरूले चाहिँ आफ्नो यात्राहरू, अति आवश्यक बाहेकका यात्रा, घरबाट निस्कने कुराहरू र टाढा टाढा जानुपर्ने विषयहरूलाई चाहिँ यो बीचमा स्थगन गर्नुपर्ने स्थिति पनि आउन सक्छ। निकै ठूलो मनसून को प्रणाली चाहिँ सक्रिय भएको भन्ने खबरहरू पनि आइरहेका छन्। त्यसैले गर्दाखेरि तपाईँहरू पनि सुरक्षित रहनुहोला, पूर्व तयारी नै यसको समाधान हो। हामी प्रकृतिसँग पैठोजोडी खेल्न सक्दैनौ, प्रकृतिसँग कसरी बस्ने र मानवीय क्षतिलाई कसरी कम गर्ने भन्ने विषय चाहिँ तपाईहरूकै हातमा हुन्छ। त्यसैले गर्दाखेरि यो करिब करिब 8 गतेदेखि 12 गतेको बीचको समय एकदमै निकै सतर्क रहनुहोला। मौसम विभागले पनि पटक पटक आग्रह गरेको छ, हिजो मात्रै प्रधानमन्त्रीले अमेरिकाबाट पनि आग्रह गर्नुभएको छ। यो मनसूनी प्रणाली सक्रिय हुँदै गर्दाखेरि कसैलाई पनि जोखिम नहोस्, यो पनि हामी आग्रह गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
9: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
10: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइफ गुड।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: यो नेपाली रेडियो नेटवर्क
2: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क
4: पीस होम इन्टरनेट।
5: यतिखेर हाम्रो बीचमा वरिष्ठ अधिवक्ता विश्लेषक प्राध्यापक डाक्टर गान्धी पण्डित हुनुहुन्छ। पण्डितजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार डाक्टर।
6: नमस्कार खेमजी।
5: अब सबैभन्दा पहिला नेपाली कंग्रेसको जुन आधिकारिकताको विवाद छ त्यसको मूल मुद्दा यतिखेर सर्वोच्च अदालतमा विचाराधीन छ। यसको पेशी तोक्ने भन्ने खालको वा छिटो छरिटो पेशी तोकिनु पर्यो भनेर अर्को पनि रेत परेको भन्ने खालका विषय पनि आएका छन्। यसको प्रक्रिया चाहिँ के हुन्छ? यो
6: होइन, अहिलेको प्रक्रिया किनभने हामीले यो सर्वोच्चको पिसीमा राख्ने प्रक्रिया हुन्छ। इच्छु आदेश भइसकेपछि सबै पक्षलाई बोलाएर क्रमगत रूपबाट, किनभने हामी यो निवेदनभन्दा अगाडि पनि अरू निवेदन परेका छन् र सर्वोच्चमा मुद्दाको धेरै साथ भएको हुनाले आफ्नो प्रक्रिया रूपबाट र सब बढ्दै गरेर सबै प्रक्रिया पुगेपछि त्यसलाई पेशमा राख्ने कुरा हो। अब
5: यसको प्राथमिकता र गम्भीरता हेरेर अगाडि पछाडि हुन सक्छ, यसको तिथिमिति तलमाथि हुन सक्छ।
6: होइन, विशेष परिस्थिति होइन। अब यस्ता राजनीतिक प्रकृतिका मुद्दा या निवेदन धेरै परिसकेका छन्। अब कसलाई प्रायोरिटी नदिने, अहिले चाहिँ झन् एकातिर संसदको चाहिँ तपाईँले नेपाली कंग्रेसको एउटा इस्यु छ भने अर्को, हेलो, अहिले आएको इस्यु भनेको चाहिँ, हेलो,
5: म सुन्दैछु डाक्टर साहब।
6: अहिले आएको अर्को इस्यु भनेको चाहिँ यही संसदले बनाएको विनियमलाई सम्बन्धमा पनि अर्को मुद्दा परे। यस्ता धेरै मुद्दा छन्। त्यसको प्रक्रिया रूपमा जाँदाखेरि यही दिनमा कुनै मुद्दालाई चाँडै गरौँ, कुनै मुद्दालाई ढिलो गरौँ भन्ने कुरा त हुँदैन। तर नेपालको न्यायालयमा कुनै मुद्दा चाहेन भने दुई वर्षसम्म संविधानको इस्युले पनि लड्काएर राखिदिया हुन्छन्, कुनै चाहिँ तुरन्त गरे पनि छन्, यसै भन्न सक्ने अवस्था चाहिँ छैन। जस्तो संवैधानिक नीति सम्बन्धमा संविधानको इस्यु थियो, दुई वर्ष त मुद्दै नहेरिकन पनि सारियो। यस्ता विगतका घटनाहरू छन्, यही हो भन्नु सकिन्छ। तर प्रक्रियाको रूपबाट चाहिँ एउटा मुद्दालाई पार्टीगत रूपबाट एउटा व्यक्ति समूहलाई फाइदा हुने गरेको नहुन्छ साँडे आउने, अर्को चाहिँ होइन भने त्यसरी चाहिँ पक्षपात नै गर्नु पाउँदैन सर्वोच्चले।
5: अब एउटा कुरा डाक्टर साहब, एउटा के बताइदिनुहोस् भने अब आधिकारिकताको विवाद अझै पनि एउटा पक्ष छुटिसकेका छ, अब संस्थापन पक्ष महाधिवेशनको प्रक्रियामा अगाडि बढ़िसक्यो, उसले पालिका अधिवेशनसम्म कंग्रेस पुगिसकेको एउटा परिस्थिति छ। अब के हुन सक्छ यो विचाराधीन मुद्दामा चाहिँ, जुन किसिमको मूल मुद्दा भनेर यो विवाद अझ बल्झिँदै गएको थियो निस्ता दिइसके पछाडि चाहिँ यसको प्रक्रिया के हुन सक्छ, के भन्न सकिन्छ?
6: होइन, यो किनभने एकचोटि निर्वाचन आयोगले त्यो 14 विशेष महाधिवेशन गरेको ठिक छ, प्रक्रियाबाट मिलेको छ, त्यो बहुमत पुगेको छ भनेर निर्णय गरेर त्यस अनुसार महाधिवेशन बोलाइयो। र त्यो महाधिवेशन बढ्दै जाँदाखेरि उच्च सर्वोच्च अदालतमा पनि त्यसलाई बदल गर्न गए, सर्वोच्च अदालतले पनि त्यस निर्वाचन आयोगको निर्णयलाई सदर गरेर त्यस अनुसार प्रक्रिया रूपबाट चाहिँ निर्वाचनमा जो मान्छेहरू अहिले धेरै मान्छेहरू जसले अहिले यो विशेष माध्यम गरेको ठिक छैन वा यसलाई चाहिँ बदल गर्नुपर्छ भनेर गएका छन् ती म्याक्सिमम मान्छेहरू निर्वाचनमा गगन थापाकै सिग्नेचरबाट त्यही विशेष महाधिवेशन भएको कार्य समितिको सिग्नेचरबाट निर्वाचनमा भाग लिएका अवस्थामा र अहिले विशेष प्रतिनिधि सभा के अरे उनीहरूको चाहिँ फेरि महाअधिवेशनै 14-15 महाधिवेशन बन्न सक्ने कुरा र बहुमत अत्याधिक बहुमत आइसकेको हुनाले प्रजातन्त्रमा जति जे बोल्नु जति कुरा पनि बहुमत इम्पोर्टेन्ट हुन्छ। बहुमत देखिसकेपछि अल्पमहत्वको मान्छेले बस युज भनेर लिने भन्ने कुरा चाहिँ त्यो सही कुरा होइन। अब अगाडि बढिसक्यो र यो प्रतिपक्षमा रहेका शेरबहादुर देवाल लगायत व्यक्तिहरूले यदि प्रजातन्त्रसित माया गर्छन्, पार्टीगत रूपबाट चाहिँ नेपाली कङ्ग्रेसले बलियो गर्न खोज्यो भने यत्रो बहुसंख्यक उहाँकै उनले समर्थन गर्ने धेरै मान्छे अहिले प्रतिनिधि सभा अहिले गगन थापाको समूहमा आइसकेका छन् भने मलाई लाग्छ त्यो आइसकेपछि त्यो मुद्दाले पनि केही अर्थ राख्दैन र त्यो मुद्दाले पनि सबै परिस्थिति हेर्छ र अहिले मुद्दा चाहिँ पुनरावलोकनसम्म भएको हिजोकै सदर भने बदलै हुन्छ भन्ने पनि होइन, प्रमाण बुझ्दै गएछ भने निर्णय गर्दा। तर अहिले चाहिँ अब यो 15 महाधिवेशन सम्पन्न भएपछि त यसको संवैधानिक कानुनी एउटा चाहिँ वैधताले पूर्णता पाउने हुनाले भोलिको मुद्दामा यसले खासै असर भोलिको मुद्दाले असर पार्ला जस्तो मलाई लाग्दैन।
5: अब यो राजनीतिक मुद्दाहरूमा चाहिँ अदालतले पनि त्यो किसिमको विवेक प्रयोग गर्ने कुरा त एउटा रहला, तर पनि बहुमत सदस्यहरू गगन थापा पक्षमा अथवा संस्थापन पक्षमा गइसके पछाडि चाहिँ पार्टीको आगामी भविष्य अबको यो महाधिवेशनले तय गर्छ होइन।
6: महाधिवेशन भइसकेपछि र यो आन्तरिक कुरा हो, पार्टीको त आन्तरिक कुरा खण्डीय विधानले एउटा वैधता पाइसकेपछि अब अदालत पनि कति हदसम्म राजनीतिक इस्युमा जाने हो। अहिले केवल कानुनी इस्यु होइन, कानुनी इस्युको आवरणलाई टेकेर राजनीतिमा धेरै छिर्यो भने त्यसैले यसले चाहिँ अदालत पनि विवादको क्षेत्रमा आउन सक्छ। त्यसैले अमेरिकाका धेरै मुद्दाहरूमा चाहिँ पोलिटिकल इस्युमा चाहिँ कति रिस्ट्रेन्ट राख्नुपर्ने छ भन्ने कुरा नजिरो पनि बनिसकेको सन्दर्भमा मलाई लाग्छ यो धेरै राजनीतिमा चाहिँ जानु पनि उचित हो जस्तो मलाई लाग्दैन।
5: अब अहिले एउटा कुरा के बताउनुहोस् भने डाक्टर साहब, अब न्यायपालिकामाथि धेरै प्रश्नहरू उठिरहेछन् होइन, यहाँलाई राम्रोसँग थाहा छ अहिले संसदमा पनि विभिन्न प्रश्नहरू आएका छन्। प्रधान न्यायाधीश नियुक्तिको रोलक्रमका प्रश्नहरू छन्, संविधान संशोधन सम्बन्धी आदेशमाथिका टिप्पणीहरू छन्, संसद पद निलम्बनको व्याख्यामा पनि कतिपय सांसदको आपत्ति छ, सम्पत्ति छानबिन रोक्ने आदेशमा पनि प्रश्नै छ, न्यायपालिकाको पुनर्संरचना गर्नुपर्छ भनेर आएको छ, न्यायाधीशको सम्पत्ति छानबिन गर्न पनि माग भएको छ, विवादित फैसलाको संसदीय अध्ययन प्रस्ताव पनि गरिएको छ भन्दा यी यावत कुराहरूमा तपाईँको भन्नु के छ?
6: होइन, ठिकै हो। अहिले चाहिँ जब सबै चिजमा आमूल परिवर्तन भइसकेको सन्दर्भमा राजनीतिक रूपबाट आमूल परिवर्तन भयो, झेन्जी आन्दोलनपछि विगतमा एउटा 5 वर्षलाई निर्वाचन भएको संसदीय विघटन भयो, नयाँ निर्वाचन आयो, नयाँ सरकार आएको छ, नयाँ सोच शैलीबाट अगाडि बढेको छ भने त्यो परिवर्तनको बहाको रूपबाट त्यो परिवर्तनको चाहिँ लहरमा अदालत पनि परिवर्तनशील हुनुपर्छ भन्ने कुरामा द्विमत रहेन। यी अदालतमा परिवर्तन गर्ने भनेको एउटा न्यायाधीशलाई राखेर आफूलाई ल्याउने, आफ्नो मान्छे आयो हुन्छ अर्को हुँदैन भन्ने होइन कि त्यहाँ न्याय दिने पद्धति स्वतन्त्र न्यायपालिका हिजोका न्यायपालिकामा भएका कमजोरीहरू त्रुटिहरू र अहिलेको परिप्रेक्ष्यमा यो न्यायालय अगाडि बढ्नुपर्ने कुरामा चाहिँ अदालत आम जनताको सरोकारको विषय छ। यति भन्दै गर्दा अदालत को कार्यशैली र अदालतको एउटा स्वतन्त्रतालाई यो चाहिँ राजनीतिक दृष्टिकोणबाट मात्रै धेरै तत्कालै परिवर्तन गर्ने भन्ने पनि होइन। संविधान कानुनको अधीन गरेर कानुनको व्याख्या गर्ने एउटा निकाय स्वतन्त्र न्यायपालिका छ, त्यो स्वतन्त्र न्यायपालिकाको नाम मात्र होइन कामको पनि स्वतन्त्र हुनु पर्यो। त्यो स्वतन्त्र र केवल इमान्दार चाहिँ पुग्दैन, दक्षता पनि चाहिन्छ र दक्षता र प्रभावमा नपर्ने पनि एउटा क्षमता पनि चाहिन्छन्। तर अहिले अब कतिपय व्यक्तिहरूले विभिन्न कोडबाट अदालतमा पुनर्सुनाउनुपर्छ, न्यायाधीशको सक्षमता छैन, कमजोर छ भनेर बोलेकै होलान्, तर त्यो बोल्दै जाँदा पनि हामीले संविधान कानुन र विधिकोलाई नै चेकेर यी यो कारणले यो ठिक छ यो छैन भन्नुपर्ने हुन्छ। जेनेरिक रूपबाट अदालत ठिक छैन र यो चाहिँ गलत भयो भन्यो भने आखिर नै अदालत हामीलाई चाहिन्छ चाहिन्छ, भोलि प्रजातन्त्र र हाम्रो स्वतन्त्रतालाई बचाउने एउटा अक्षुण संस्था भनेको न्यायपालिका हो, न्यायपालिकाको हैसियत मान मर्दन कदापि गर्नु हुँदैन। यति भन्दैमा त्यहाँ भएका यदि कमजोरी छन्, त्रुटिहरू छन्, त्यहाँ भएका चाहिँ सेनातिर जुन हैसियत अनुसार काम गर्न सकेको छैन भने ती न्यायाधीश ती संरचनामा आमूल परिवर्तन हुनुपर्छ। र यसै सन्दर्भमा अस्ति मात्रै यो संसदले दुईटै बहुमत भएको संसदले पास गरेको विनिमा ओली जुन चाहिँ प्रतिसभा निवालीलाई एउटा चाहिँ स्टे अर्डर दिएको छ, त्यो दिँदाखेरि दुईटा कुरा चाहिँ यो सरकारले चाहिँ यो अदालतले आधार दियो के भने प्रतिनिधिसभाले बनाएको नियमावलीको व्यवस्थासित राष्ट्रिय सभाको व्यवस्था जुन संविधान संशोधनको विधेयकलाई कसरी अगाडि जाने भन्ने कुरामा बाजिएको हुनाले पहिलो आधार तुलिएको छ, जो चाहिँ कानुनसित बाजिएको भन्ने छ। र वास्तवमा अब यो त्यो नियमावली चाहिँ कानुन होइन, त्यो चाहिँ अरू मात्रै कानुन भन्ने जुन व्याख्या गर्यो त्यसमा एकदम ठुलो विश्लेषण गर्नु पर्यो र त्यसरी एकैचोटि दुवै पक्षको कुरा नसुनिकन तत्कालै अन्तरिम आदेश जारी नगरेको भए कम विवादित हुन्थ्यो। कारण के छ भने नेपालको संविधानले कुनै पनि संविधान कोर्टमा कानुन बाजियो भन्नेको लागि कानुन संविधानसित बाजिनुपर्छ, एउटा कानुन अर्को बाजियो भने जानी भन्नु खोजिया होइन, उनले भन्नु खोजेको संविधानसित बाजिएको कुनै बनाएको कानुन नियम
5: भनेपछि अब न्यायपालिका पुनर्संरचना हुनुपर्छ, पुनर्ताजकीय ढंगले न्यायपालिका अगाडि बढ्नुपर्छ, न्यायाधीशहरूका सम्पत्ति छानबिन हुनुपर्छ, सम्पत्तिहरू छानबिन गर्ने प्रक्रिया पनि अगाडि बढाउनुपर्छ होइन। अब न्यायाधीशहरूको
6: यसको अर्थ कुनै न्यायाधीश पर्टिकुलर न्यायाधीश ठिक गलत भन्ने अर्थ नलिऊ, व्यापक संरचना गर्नुपर्छ, सुधार गर्नुपर्छ, दक्षता वृद्धि गर्नुपर्छ, नयाँ तरिकाबाट जाने शैलीबाट जानुपर्ने हुनाले त्यो गर्ने सन्दर्भ कुन तरिकाबाट हुन्छ, भएका न्यायाधीशले राजीनामा दिएर त्यसको दक्षता वृद्धि गरेर नयाँ कुरा ल्याउने या नयाँ तरिका लिएर आमूल परिवर्तन र संलग्न त गर्नै पर्छ र त्यो गर्नलाई गर्ने संवैधानिक भाषाहरू पनि छन्। तर म त्यसलाई भन्ने गर्दैमा स्वास्थ्य आजको भोलि नै सबैलाई हटाउने गर्ने कुरा नगरौँ, क्रमिक रूपबाट यसलाई गर्न सकिन्छ। त्यसको लागि हामी केवल सरकार एकतर्फ मात्र होइन, सरकार न्यायपालिका बसेर सबैसित बसेर कसरी यसलाई चाहिँ यो समस्या भएको त खालि कार्यपालिकाको तपाईँको मात्रै होइन, यो त न्यायपालिकाको समस्या हो नि, उसको हैसियत गर्न जानु भने त उसको पनि समस्या हो। हामी सबै बसेर सामूहिक रूपमा छलफल गरेर लट्ठी पनि नमरोस् सर्प पनि सर्प पनि मरोस् भने चाहिँ न्यायपालिकाको मान मर्न पनि नहोस् तर न्यायपालिकाको रूपान्तर पनि होस् र उसलाई हस्तक्षेप नहोस् भन्ने कुरा सोच्यौँ भने त्यसमा हामीले अन्यथा बुझ्ने कुरा होइन, हामी जानै पर्छ। अहिलेको यही तरिकाको न्यायपालिकाले चाहिँ हामीले पाएको आवश्यकता जनताको आकांक्षा अनुसार परिपूर्ति होला जस्तो मलाई लाग्दैन।
5: अब डाक्टर साहब एउटा कुरा के छ भने अब यो न्यायपालिकालाई सुधार गर्नुपर्छ भनेर धेरै पटक आवाज उठे, हरिकृष्ण कार्कीको प्रतिवेदन पनि यहाँले हेर्नुभयो होला, कतिपय वरिष्ठ अधिवक्ताहरूले भन्छन् न्यायपालिका बिचौलिया छन्, भ्रष्टाचार हुन्छ होइन, घुस लिइन्छ भनेर चाहिँ भन्दै हिँडेका पनि हामी देख्छौं। तर अब यसलाई चाहिँ पुनर्संरचना गर्ने कुरामा, न्यायपालिकालाई अझ व्यवस्थित बनाउने कुरामा चाहिँ न्यायाधीशहरूका सम्पत्तिहरू सार्वजनिक गर्न चाहिँ किन आनाकानी हुन्छ, किन डराइन्छ भने क्या?
6: होइन, सम्पत्ति सार्वजनिक गर्ने भनेको कुरा चाहिँ सबैको गर्नुपर्छ, किनभने यो देश छिरो छिरो छ, भ्रष्टाचारलाई व्याप्त छ, 20-40% भ्रष्टाचार विभिन्न रूपहरू छन्। त्यसैले यो भनेको मतलब यो सम्पत्ति छानबिन गर्नुको अर्थ अहिले आउने सरकारले पुराना पदमा रहेका व्यक्तिलाई दण्ड चलाउने अर्थमा बुझ्नु हुँदैन, यसलाई बढी भविष्यमा पैसा सही तरिकाबाट सही कुरा आफ्नो नैतिक रूपबाट बसिएन भने भोलि शक्ति सत्ता र आफ्नो पहुँचको भरले बाँच्न सकिन्छ भन्ने जुन मनोभावना नेपाली आम ब्युरोक्रेसी आम अदालतमा अघि न्यायाधीशमा परेको थियो त्यसलाई चाहिँ छिन्न भिन्न गरेर र भविष्यमा होइन गलत कामको कहिले पनि छानबिन हुनु सक्छ है भन्ने कुरा एउटा त्रास दिनको लागि पनि यो छानबिन गराउनुको कुरा हो। हुन त अदालतले स्टे अर्डर दिएर रोकिएको अवस्था छ र यसले गर्दा चाहिँ त्यसमा केही बाटो रोकेको हो, तर त्यसलाई बरु कुन हदसम्म छानबिन गर्ने हो, अदालत त्यो छानबिन गर्ने क्रममा अदालतको स्वतन्त्रता र निष्पक्षमा कहाँनिर असर पर्छ त्यो कुरालाई चाहिँ निर्कुल गरेर अगाडि बढ्ने कुरा हो। स्वास्थ्य नै अब छानबिन नै गर्नु हुँदैन भन्ने कुरा हो नि त, अदालतमा मुद्दा परेको विवादमा हामीले चाहिँ सब ज्युटिस भन्छ, हामीले धेरै बोल्न त हुँदैन, तर त्यसमा चाहिँ चाँडोभन्दा चाँडो सुनवाई भएर र त्यसले एउटा निर्कुल पाओस् भन्ने कुरा हो। तर त्यसको लागि भ्रष्टाचारको उन्मूलन गर्न, अन्त गर्न र यो सही तरिकाबाट देशलाई चलाउनको लागि हिजा भएका गतिविधि, हिजामा भ्रष्टाचारमा व्याप्त भएका व्यक्तिहरू पनि अनुसन्धानको दायमा आउनुपर्छ र त्यो आउने भनेको आधारले के भने कसले कुन तरिकाबाट कुन स्रोतबाट कम्पनी पैसा सम्पत्ति कमाएको छ, कसले सम्पत्ति जोडेको छ, त्यसले पनि एउटा महत्वपूर्ण आधार बन्दछ अगाडि बढ्नुको लागि।
5: हाम्रो न्यायपालिकाको आजको परिस्थिति अभिगत कस्तो छ, न्यायपालिका शुद्धिकरण हुँदैछ अहिले, के रिफर्म हुँदैछ कि उस्तै हो हालत?
6: आज मेरै अनुभवबाट पनि जेएनजी आन्दोलन भन्दा अगाडि न्यायाधीशहरूले जुन किसिमको सोचाकि कुन जुन लयरहरू कुन पोलिटिकल पार्टीहरू कार्टेलिङ गरेर जुन किसिमले जजमेन्ट दिने, एउटा समूहले गयो भने एउटा आदेश आउने भन्ने बुझिन्थ्यो, त्यसमा चाहिँ अहिले आमूल परिवर्तन हुन थाल्यो। म आफैले पनि अनुभव गर्दा म पहिलोपल्ट बडो घाइते हुन्थेँ, म कुनै एउटा समूहमा नलागेर निष्पक्ष रूपबाट धेरै मुद्दा लाँदाखेरि पनि अदालतले त्यति इन्टरटेन गर्दैनथ्यो, त्यहाँ एउटा गलत प्रवृत्ति थियो। तर आजको दिनमा न्यायाधीशहरू त्यो चिजबाट अलिक फरक भएर बसेका छन्, उनीहरूले पनि अब यो जनता प्रेसर जनताबाट भएको त्यो विभिन्न रेखदेख जुन किसिमको छ रिभ्यूले गर्दाखेरि उनीहरू अलिक बढी संयमित बढी कानूनसम्मत तरिकाबाट एउटा निष्पक्ष भएर अगाडि बढ्ने काम गरेका छन्। तैपनि अझै पनि त्यो आदर्श मजबुत भने जस्तो कतिपय कुरामा अदालतहरूले चाहिँ राजनीतिक इस्यु र संवैधानिक इस्युलाई अझै व्याख्या गरेर जनतालाई कुनै काम गर्दाखेरि जनतालाई एकदम संख्याको उठ्ने किसिमको चाहिँ गतिविधि गर्नु हुँदैन, तर त्यो गतिविधि गर्नु हुँदैन भन्ने कुरामा उनीहरूले गर्ने आदेश उनीहरूले गर्ने निर्णयमा नै निर्णय हुने हो। न्यायाधीशलाई चाहिँ हामीले जाँच्ने या चाहिँ हामीले उसको क्षमतालाई हेर्ने भनेको उसको अनुहार हेरेर उसले के बोल्छ भन्ने होइन, उसले गर्ने आदेश उसले गर्ने निर्णयबाट नै उसको हैसियत उसको सोच र उसको तौर तरिका बुझिने हुनाले यी कुरामा न्यायाधीशहरू अलिकति चाहिँ सर्वोच्च अदालत उच्च अदालतका न्यायाधीशहरू र जिल्लाका न्यायाधीशहरूले चाहिँ संयमित त्यो कुरामा बुझ्नु जरुरी छ। र मलाई अहिले भन्नुपर्दा अदालतको कुरा गर्दाखेरि केही हदमा चाहिँ उच्च अदालतका धेरै न्यायाधीश राजनीतिक रूपमा नियुक्त भएका र नलेज कम र म चाहिँ पदमा छु न्यायाधीश जे गरिनुहुन्छ भने जुन धारणा छ त्यो अहिले पनि परिवर्तन भएको छैन. रूपान्तरको सुरुवात हुन्छ भने सबभन्दा पहिला उच्च अदालत भने तपाईँले चाहिँ गर्नुभयो भने सर्वोच्च अदालतको यसो विस्तारित बन्दै जाला. अहिलेको यदि चाहिँ सर्ट टर्म मिड टर्म र लङ टर्मको सोच राखेर यदि सुधार गर्यो भने पहिलो हस्तक्षेप गरिने भनेको उच्च अदालतका न्यायाधीशको चाहिँ हैसियत उनको सोच उनले काम गर्ने तौर धेरै फरक छ र उनको क्षमता पनि कम छ. त्यसमा चाहिँ आमूल परिवर्तन गर्नुपर्छ. त्यसपछि सर्वोच्चमा जाने होला जिल्लामा जाने होला तर यसको लागि केवल तपाईँले हामीले मिडियामा बोलेर मात्र हुँदैन एउटा चाहिँ स्वयं अदालतबाट नै त्यसबिचमा प्रधान न्यायाधीशले नै इनिसिएसन लिएर यदि यो अगाडि बढाइदिनु भयो भने अझै राम्रो हुन्थ्यो. अरूले भन्नै पर्थेन उहाँहरूले पनि त्यो कुरा किनभने हरिकृष्ण कार्कीका प्रतिवेदन छ अरूका प्रतिवेदन त्यो परिवर्तन त कार्यवाही गरी कार्यान्वयन गर्ने अवस्था छ नि त. त्यसले केही गम्भीर प्रश्नहरू उठाएको छ नि किन हामी आँखा चिप्लेर भन्ने भन्ने कुरा पनि प्रश्न आउँछ. र अहिले त्यसको यी रिपोर्टहरूलाई हेऱ्यौँ र हामीले अहिले भोगेका घटनाक्रमले पनि अदालत राजनीतिक विषयमा धेरै संलग्न हुनुबाट हस्किनु पर्दछ र न्याय र जनताको चाहना अनुसार संविधान र कानुनको अधीनमा रहेर समान रूपबाट न्याय सम्पादन गर्ने काममा बढी दक्षचित्त हुनु अहिलेको आवश्यकता हो जस्तो मलाई.
5: एउटा कुरा डक्टर साहब, तपाईँले विश्लेषण पनि गर्नुहुन्छ होइन, यो नेपाली राजनीतिको परिस्थिति अहिले हेर्ने हो भने चाहिँ हामी निकै ठुलो अप्ठ्यारो परिस्थितिबाट गुज्रेर चाहिँ आजको दिनसम्म आइसके आइपुगेका छौं. जेएनजे विद्रोह भएको पनि वर्ष दिन पुरै भयो होइन, भोटे कोशीले फेरि हामीलाई एकपटक निकै तनावमा पनि फाल्यो, महाविपत्ति आयो. अहिले प्रधानमन्त्री न्यूयोर्कमा हुनुहुन्छ, राष्ट्रसंघको महासभालाई उहाँले पनि सम्बोधन गर्ने भन्ने कार्यपालिका पनि छ. अब आज पोलिटिकल हिसाबले हामी कुन अवस्थामा चाहिँ गुज्रिरहेका छौं, त्यो ठूला महाशक्ति राष्ट्रको बीचमा रहेको नेपालको आजको स्ट्यान्ड के हो?
6: अब यसका अहिले हुँदै गर्दाखेरि र हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू अहिले 81 महाअधिवेशनमा युएनको त्यहाँ भाग लिन जाँदै हुन्छ र वास्तवमा अहिलेको घटनाक्रममा जुन बेला उहाँ जानुभन्दा केही समय अगाडि जुन किसिमको जलवायु परिवर्तनको कारणबाट ठूलो हिमताल फुटेर जुन नुवाकोट बेत्रावतीमा र उसमा माथि रसोमा जुन घटना घट्यो यो ठूलो घटना सोचेको घटना होइन. हिमताल फुटेपछि यस्तो किसिमको बाढी आउँछ, फ्ल्यास फ्लड आउँछ भन्ने कुरा हामीले सोचेकै थियौँ र त्यसले भएको जन झन क्षतिको कुराले देखेर आज अब बुदागत रूपबाट उहाँले युएनमा महाधिवेशनमा के बोल्नुपर्छ के बोल्दाखेरि देखेर फाइदा हुन्छ भन्ने कुरामा सबभन्दा पहिले उसले उहाँले तापक्रम वृद्धिले हिम नदीले हिमताललाई कस्तो जोखिम बढेको छ त्यसमा छोटो रूपबाट बचिनु पर्यो, बाढीबाट भएका मानवीय भौतिक र आर्थिक क्षति कसरी हुनु गयो पछि कति हुन सक्छ भन्ने कुरामा मैले अझै विश्लेषण गर्नु पर्यो. नेपाल जस्तो कम कार्बन उत्सर्जन देशले यति ठुलो र जलवायु परिवर्तनबाट भएको र यो चाहिँ तापक्रम वृद्धिले भएको कारणबाट जुन किसिमको हामी खेती बिहोर बढ्छ, नखाएको बिख हामीलाई किन लाग्ने, हामीले कम उत्सर्जन गर्ने तर हामी सबैभन्दा बढी यसको भोग्नुपर्ने कुरा त उहाँले बोल्नुपर्छ. अब जो पूर्व सूचना जोखिमलाई नियन्त्रण गर्ने बारेमा पनि के व्यवस्था चाहिँ बारेमा बोल्नु पर्यो, खेती र नोक्सानी सम्बन्धीमा अनुदान कसरी आउन सक्छ भन्ने कुरो पर्यो र सबैले आफ्नो मात्रै देशको कुरा गर्दा मात्रै त त्यति इन्ट्रेस्ट नहोला, गर्न चाहिँ के पर्छ भने आज जलवायु परिवर्तनले हामी डाइरेक्टली रूपबाट चाहिँ हामी प्रभावित भयौँ तर यसका दुईटा पक्ष छन्. आज यदि जल अब हिमालमा हिउँ पक्रिने जम्न छोड्यो, हिमपात फुटेर खाली हुन थाल्यो भने त्यसले पिउने पानीको ठूलो समस्या आउँछ. भोलि भारत जस्तो 1.5 खरब जनसङ्ख्या भएको ठाउँमा नेपालबाट यदि पानी पिउने पानी कम भयो भने भोलि भारतलाई पनि ठूलो पिउने पानीको शुद्ध पानीको ठूलो आवश्यकता पर्छ. भोलि तापक्रम वृद्धिले आज युरोपमा हेर्नुहोस् यो लास्ट महिना दुई तिन महिना यति ठुलो गर्मी बढ्यो, यति आगो लाग्यो कि 100-150 वर्षभन्दा अगाडि नभएर तातेको थियो. यी सबै जलवायु परिवर्तन कुरा हुन्, हामी सबै चानिन्छौँ, हामी सबै पर्छौँ भन्ने कुरा यदि हामीले विश्व रूपबाट बुझ्यौँ भने त्यसले बढी विश्व समुदायको ध्यान आकर्षण गर्छ. एउटा खुसीको कुरा के छ भने जलवायु परिवर्तनको नेपालको कुरा भनेकोलाई हिजो गटरिजले जुन चाहिँ उहाँको महासचिव युएनको महासचिवले बोल्नु भयो यदि माथि छानाबाट पानी बग्न थाल्यो भने विश्वमा के हुन्छ भनेर जुन इन्डिकेसन देखाउनु भयो त्यसले भोलि बालन शाहजीले बोलेको कुरालाई बढी जोड दिएको छ र मलाई लाग्छ उहाँले ती कुरालाई सही रूपबाट प्रस्तुत गर्ने र यो यसलाई यो समस्या नेपालको मात्रै होइन ग्लोबल हो र नेपालले यो कुरा भोलि पनि आउँछ. 20-30 करोड हिमतालहरू अझै पनि छन्, त्यो जोखिमलाई न्यूनीकरण गर्न विश्व समाजले पनि हेरिदिनु पर्यो, सहयोग गर्नु पर्यो र हाम्रो आर्थिक चाहिँ टेक्निक सहयोग गरेर कसरी रोक्न सकिन्छ भन्ने कुरा यदि हामीले उहाँले प्रश्न पार्नुभयो भने उहाँको भ्रमण सफल हुन्छ, केवल आफ्नो मात्रै कुरा गरेर हामीलाई यस्तो पर्यो, हामीलाई यति पैसा दिऊ, हामीलाई मात्रै अन्याय पर्यो मात्रै भनेर अन्याय त परेको हो, त्यति घुम्दैमा पनि विश्वको ध्यान आकर्षित हुन सक्छ, किनभने त्यहाँ इन्ट्रेस्ट ग्रुप पनि जोडिएका छन्। उत्कर्षण कार्बन उत्कर्षण गर्ने त ठुल्ठुला विकसित देश त हो नि, र उनीहरूको पनि ध्यान आकर्षण गरेर उनको जनतालाई पनि प्रभाव पार्न उहाँले त्यो प्लेटफर्मबाट यदि बोलिदिनु भयो भने नेपाललाई ठुलो चाहिँ लाभ हुनसक्छ। र यो एक दिनमा बोलेर सिद्धिने कुरा त होइन, यो त क्रमिक हो, विभिन्न फोरममा हामीले जानुपर्छ। त्यति मात्र होइन, प्रधानमन्त्री फर्किसकेपछि नि हाम्रा चाहिँ युएन प्रतिनिधि बस्छन्, उनले यो मोबिलाइज गर्नुपर्छ, इन्ट्रेस्ट ग्रुप त्यहाँ सानसानो मिटिङहरू पनि भइरहेका हुन्छन्। ती कुरामा उठायौँ भने जलवायु परिवर्तनसित नेपालले भोग्नु परेको समस्यालाई सही तरिकाबाट प्रस्तुत गर्न सक्यो भने यो सही फोरम हो, र अहिले हामी तातपाती आहत राहत आहत पाएका पिता राहत हुने एउटा मौका पनि हो जस्तो मलाई लाग्छ।
5: अब जाँदा जाँदा एउटा कुरा के बताइदिनुहोस् भने संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पनि हिजो सम्बोधनका क्रममा केही कुराहरू जलवायु परिवर्तन सम्बन्धीका कुराहरू नेपालले बेहोरेको अहिलेसम्मको क्षतिका विषयमा पनि आवाज उठाउनु भएको छ। अब यसपालि हामीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो दबाव कायम राख्ने र आफ्ना कुराहरू राख्न सक्ने एउटा गतिलो प्लेटफर्म चाहिँ पाएको छ, होइन? यो कुरा क्लियर छ,
6: पाएको छ। गेम त्यति मात्रै होइन, पाएको मात्रै होइन, यस्ता प्लेटफर्म अरू पनि आउँछन् भोलिमा। अब हामीले एउटा निरन्तरता दिनु पर्यो, हुन त मैले भर्खर सुनेको छु परराष्ट्र मन्त्रालयमा यो विषयमा बोठाउनलाई एउटा चाहिँ सानो शाखा नै खोलिएको रहेछ, यसलाई हामीले सही रूपबाट निरन्तरता रूपबाट बोल्दै जाने, बोल्ने कुराहरूमा के कुरामा बोल्नुपर्छ भन्ने कुरा त्यसलाई परिमार्जन गर्दै जाने, र त्यो भोइस हाम्रो भोइसलाई चाहिँ एउटा सशक्त रूपबाट प्रस्तुत गर्ने, ताकि सबैले सुन्ने कुराले ए नेपाललाई साथै नै अन्याय परेको छ, नेपाल त सुरुवात मात्र हो, यसलाई हामी नजरअन्दाज गर्यौँ भोलि यसको इम्प्याक्ट आज नेपाललाई पर्यो, भोलि भारतलाई पर्ला, पर्यो चीनलाई पर्यो, अर्को दिन हामीलाई पनि पर्छ भन्ने एउटा एहसास चाहिँ हामीले दिलाउन सक्नुपर्छ। त्यसको लागि एकै दिनको भनाइले पुग्दैन, ह्यामरिङ गर्नुपर्छ, भोलि बोल्ने पति बोल्ने बोल्दै बोल्दै गरेर हुनसक्छ आज बोलेको कुराले तिन वर्षपछि यसको प्रभाव पार्ला कि नेपाललाई यो कार्बन उत्सर्जनबाट हुने नोक्सानीको लागि केही राहत दिनलाई हामी जस्ता देशलाई केही ठुला शक्ति देश र आर्थिक देशले सम्पन्न भएको त्यसले केही एउटा चाहिँ बजेट पनि तयार गर्लान्, ती कुरामा हामी जोड्नुपर्छ मलाई लाग्छ यो कुरामा चाहिँ, र तपाईँ हामी जसले पनि यो चाहिँ यो कुराले इस्युलाई उठाइराख्नुपर्छ, जनतासँग चाहिँ पेस गरिराख्नुपर्छ। यसले गर्दा हामी कहिले पनि जलवायु परिवर्तन यो नेपालको समस्या होइन, नेपालले सिर्जना गरेको कुरा होइन, तर त्यसको डाइरेक्ट सबभन्दा पहिले नै त्यहाँ हामी यदि अति प्रभावित हुनुपर्ने अवस्था छ भने विश्वले समुदायले पनि हामीलाई यस्तो इस्युलाई आँखा चिम्लेर गर्नु पर्दैन। हेर्दा नेपाललाई देखि नै इस्यु हो, तर समग्र रूपबाट यो विश्वलाई नै असर पार्ने चिज हो, यसमा हामीले सबै नै एकबद्ध भएर लाग्नुपर्छ भन्ने दृष्टिकोणलाई पनि हामी अगाडि बढाउनुपर्छ। मलाई लाग्छ त्यो गर्न सक्यो भने हामीले के लाभ प्राप्त गर्न सक्छौँ।
5: हस् गान्धी पण्डितजी, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
6: धन्यवाद खेमजी।
5: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता एवं राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर गान्धी पण्डित। आजले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
7: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा। माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

0: ima tu account open, activate oni karobar, sad zilej sam ga. Busy life easy, banal da je harek din. Global Smart Plus, life ko pesma banking.
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्सी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
3: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
4: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
3: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: ठुलो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईबी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट
1: यदि हाम्रो बेसमा नेपाली कंग्रेसका प्रभावशाली नेत्री डाक्टर दिलास संग्रौला हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नेपाली कंग्रेसको अधिवेशन कतिको उत्साहपूर्ण ढंगले सञ्चालन भइरहेको छ यतिखेर?
2: अधिवेशन देशैभरि उत्साहजनक तरिकाले सम्पन्न भइरहेछ। अहिले हामी पालिका अधिवेशनमा जुटिरहेछौँ। धेरै ठाउँमा यो कार्य पनि सम्पन्न भएको छ। कतिपय ठाउँमा अलिकति वडा अधिवेशन ढिलो सुरु भएको हुनाले नगर अधिवेशन सुरु हुने क्रममा छ। उत्साहजनक छ, सहभागिता व्यापक छ, सर्वसम्मत रूपमा भइरहेछ।
1: तपाईँ पनि जिल्लामै हुनुहुन्छ, डाक्टर साहब कता हुनुहुन्छ?
2: म पनि आफ्नो जिल्लामा छु, विराटनगरमा छु।
1: ए, भनेपछि तल्लो तहमा नेपाली कंग्रेसका कार्यकर्ताहरू नेताहरू चाहिँ उत्साहपूर्ण ढंगले नै सहभागी हुँदै हुनुहुन्छ। कहीँ कहीँ त छिटपुट मात्रामा केही समस्या पनि छ।
2: योपालिको झन् उत्साह के थपिया छ भने यो 35 वर्षदेखि मुनिका जुन युवाहरूलाई जेनजीहरूलाई पनि प्रतित्व गर्ने जुन व्यवस्था भएको छ युवाहरूमा एकदम उत्साह आएको छ सहभागिताको लागि। हरेक जात जाति भाषा भाषीको सँगसँगै पेसा कर्मी र प्रजातन्त्र सेनानीलाई पनि जोड्या हुनाले त्यो वर्गमा पनि एकदम नेपाली काँग्रेसभित्रको आकर्षण बहस चल्या छ, एकदम उत्साह छ।
1: होइन, भनेपछि कतिपय ठाउँमा त केही विवादहरू पनि आएका छन्। स्वाट आउने लोकेसनमै नभइकन अर्कै ठाउँमा बसेर चाहिँ प्रतिनिधिको नाम फटाफट छनौट गर्ने हिँड्ने भन्ने खालका पनि विषय आएका छन्। त्यस्तो भएको छ र कतै डाक्टर?
2: त्यस्तो कहीँ भएको छैन। यो नेपाली काँग्रेसले अहिलेको अधिवेशन तपाईँलाई थाहा छ 3 महिना अगाडि नै जसले एनसीआईडी प्राप्त गर्नुभयो, अध्यावधि गर्नुभयो, नयाँ क्रियाशील लिनुभयो त्यो चाहिँ हाम्रो मतदाता छ। दोस्रो पुष महिनामा जतिले नवीकरण गर्नुभयो त्यो मतदाता छ। त्यो मतदाता सबै रेकर्डेड छ। त्यो रेकर्ड अनुसार केन्द्रीय निर्वाचन समिति केन्द्रीय समितिले एप्रुभ गरेर आएका मतदाता मात्रै भाग लिन पाएका छन्। त्यस्तो कहीँ मैले देखेको छैन।
1: होइन, भनेपछि अब उत्साह त छ, कंग्रेसलाई एकदिका चाहिँ बनाउन सकिएन। एउटा समूह त छुट्यो नि त डाक्टर साहब बाहिर?
2: हजुर,
1: एक समूह त बाहिर छुट्यो नि त,
2: बनेको जस्तो मलाई लाग्छ। किनभने तपाईँले भने जस्तो प्रयास जारी छ। आदरणीय सभापति गगन कुमार थापाले भन्नुभएको छ निवर्तमान सभापति शेरबहादुर देउपा सबैको आदरणीय पनि हुनुहुन्छ, उहाँले नै महाधिवेशनको उद्घाटन गर्ने गरी संवाद फाल्छु भन्नुभएको छ। त्यो प्रयास जारी छ।
1: अब त कस्तो संवाद हुन्छ? महाधिवेशनको प्रक्रिया अगाडि बढिसक्यो, छुट्ने छुटिसक्यो, नदी त आफ्नै त लाइनमा आइसक्यो नि त होइन?
2: नदी लाइनमा भन्दा पनि धेरै साथीहरू
1: छेउछाउमा खोल्सा खोल्सी भए बगरहरू भए त्यो पानी त जमिसक्यो नि त।
2: जो 14 महाधिवेशनमा हुनुहुन्थ्यो आउनु भएको थिएन विशेष महाधिवेशन पछाडि नेपाली काँग्रेसको विधानलाई पनि केही धारा निलम्बन गरेर सबै साथीहरू अटाउने गरी जसरी स्वागत गरेर केन्द्रीय समितिमा आदरणीय सभापतिज्यूले मनोनयन गरिसके पछाडि नेपाली काँग्रेसभित्रको विवाद समाप्त भएको छ। र अझै केही नेतागणहरू पनि तथा कथित होइन यो अधिवेशन के भनेर अल्झिनु भएको छ, नअल्झिनुहोस्। सबै मिलेर सबैले खोजेको भनेको यो 15 महाधिवेशन हो, नियमित महाधिवेशन हो, सबै अटाउने महाधिवेशन हो, सबैको सम्मानजनक प्रतित्वको महाधिवेशन हो। त्यो महाधिवेशन सङ्घारमा छ, हामी आशा गरौं। सभापतिजीले भन्नुभएको छ अरू साथीहरूसँग अरू नेतागणसँग पनि संवाद भएको छ, यो 16 गतेसम्म त्यसले आकार लिन्छ।
1: भनेपछि नेपाली कंग्रेसले सबैलाई चाहिँ मिलाएर र समेट्न सक्ने सम्भावना त अलिकति कमजोर हुँदै गयो। अब एउटा पक्ष छुट्यो होइन, यो कुरा त तपाईँ मान्नुहुन्छ नि त?
2: छुट्दैन, धेरै साथीहरू जोडिँदै जानुहुन्छ। कहीँ न कहीँ 16 गते आउँदा चाहिँ बीचमा एउटा जोडिने पोइन्ट बन्छ जस्तो लाग्छ मलाई।
1: जोड्ने पोइन्ट कस्तो बन्न सक्छ? महाधिवेशनबाट जति प्रतिनिधि आए उहाँ आइनै सक्नु
2: कोडाबाट
1: आउनु परेन महाधिवेशन प्रतिनिधि बन्नलाई?
2: यो सम्वाद होइन, वार्डबाट आउनु पर्यो। साथीहरूलाई जोड्नको लागि त एउटा प्रयास हुन्छ, सभापतिजीले मनोनयन गर्ने महाधिवेशन पनि छ होइन, जिल्ला सभापतिजीले मनोनयन गर्ने क्षेत्रीय प्रतिनिधि पनि छ। यदि कुरा मिल्यो भने नमिल्ने भन्ने के छ, होइन, यत्रो अध्यावधि नगरे सहभागी नहुने भन्ने थियो। आज चाहिँ पुष महिनामा जति पनि पहिला जति पनि नवीकरण भएको थियो सबै साथीहरू भाग लिइरहनु भएको छ भने के को विवाद हो यो? विवाद गर्नु
1: ए भनेपछि अब कंग्रेसलाई चाहिँ एउटा सग्लो कंग्रेस बलियो कंग्रेस पुरानो लोकतान्त्रिक पार्टीलाई चाहिँ गगन थापाको नेतृत्वले चाहिँ राष्ट्रिय रूपमा चेन्ज गरेर रफ्तारमा अगाडि दौडाउँछ।
2: एकदम अहिलेको आवश्यकता भनेको पार्टीभित्र आधुनिकरण पनि हो, रूपान्तरण पनि हो, भ्रष्टाचारको शून्य सहनशीलता पनि हो, युवाहरूको जागरण पनि हो, महिलाहरूको ऊर्जा पनि हो र अनुभवी नेताहरूको सम्मान पनि हो कि सबैलाई जोड्ने कडी चाहिँ आदरणीय सभापति गगन कुमार थापा भन्नुभएको छ। यसले पार्टीभित्र उत्साह यो तपाईँ सक्न दिनुहोस्। यो 19 गते जुन राष्ट्रिय महाधिवेशन सक्छ नेपाली काँग्रेस एउटा महान अभियानमा गएर र जनतासँग जोड्ने अभियानमा जान्छौँ। रिसाएका छन् जति तिनलाई हामीले हाम्रा कमी कमजोरीलाई स्वीकार गर्दै नेपाली काँग्रेस मात्र त्यस्तो पार्टी हो सबले सबलाई जोड्न सक्ने सबलाई अटाउन सक्ने समृद्ध नेपाल सम्मानित जनता बनाउन सक्ने पार्टी काँग्रेस हो। यसको विकल्प छैन भन्ने कुरा नेपाली काँग्रेसले त्यो अभियान लिएर जान्छ।
1: डाक्टर साहब विशेष महाधिवेशनबाट सभामन्त्री बन्नुभयो तपाईँ होइन,
2: हजुर,
1: अब तपाईँको चाहिँ लाइन के हो? अब त महाधिवेशनमा के को तयारी गर्दै हुनुहुन्छ?
2: लाइन यही हो नि, म पदमा छँदैछु, सबैजनाले चाहना गर्छन्, चाहना सबैले गर्छन्। सहमहामन्त्री भएपछि महामन्त्री बनौँ भन्छन्, महामन्त्री भए उपसभापति बनौँ भन्छन्। तर चाहिँ के छ भने अहिले म पदमा त छु, पदाधिकारी नै हुन्छु, तर हामीले सबैलाई मिलाएर पनि लैजानु पर्नेछ। सरसल्लाह हुन्छ, संवाद हुन्छ, सबैलाई अटाउने सहकार्य हुन्छ। त्यसको लागि चाहिँ हामी गम्भीर बहस र छलफल गर्नेछौ मेरो उम्मेद्वारी पदाधिकारीमा।
1: भनेपछि तपाईँ अहिले महामन्त्रीकै दौडमा चाहिँ हुनुहुन्न डाक्टर साहब? होइन,
2: दौडमै छु।
1: महामन्त्रीको दौडमा अब तपाईँ जिल्ला सङ्ग्रहालय होइन,
2: दौडमा त भइहाल्छ नि, नहुने कुरै छैन। तर मैले भनेको यो म भन्ने बेला छैन कि, सबै साथीहरूलाई चाहिँ कसरी हटाउने कसरी लैजाने भन्ने कुरा यो कार्य समितिले पनि सोच्नु पर्छ।
1: त्यसो भए पार्टी सभापति गगन थापाजीले होइन डाक्टर साहब तपाईँ चाहिँ सहमहामन्त्रीमै बस्नुहोस् भने चाहिँ तपाईँ ओके हुनुहुन्छ?
2: अब यो छलफल भेटाउँछ, तपाईँसँग दोस्रो संवाद गर्छ।
1: होइन, नेता कार्यकर्ताहरूले तपाईँलाई पदाधिकारीमा चाहिँ देख्छन् होइन, सहयोग पनि गर्छन् होइन,
2: यो देख्छन्, यसमा दुई मात्रै छैन,
1: सहयोग पनि गर्छन् होइन, सबैले
2: गर्छ।
1: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। नेपाली कंग्रेसका सहमहामन्त्री डाक्टर जिल्ला संग्रौला आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: अहिले बिहानको 10 बज्यो 8:10 AM।
2: व्यवस्थापन सम्बन्धी व्यवस्था गर्न लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 संशोधन गर्दै दफा 33 क थप गरिएको छ, जसमा गम्भीर विपद व्यवस्थापन सम्बन्धी विशेष व्यवस्था गर्न प्रस्ताव गरिएको छ। गम्भीर प्रकृतिको विपदबाट मृत्यु भएका व्यक्तिको शव खोज तलाश भण्डारण तथा परिवारलाई हस्तान्तरण सम्बन्धी व्यवस्था तोकिए बमोजिम उल्लेख हुनेछ। ऐनमा भुटेको सिवाड़ीमा फेला परेका शव डीएनए परीक्षणपछि परिवारलाई कसरी हस्तान्तरण गर्ने भन्ने विषय पनि समेटिनेछ। बुधबार दिउँसोसम्म 1,436 शव फेला परेका छन्। ती मध्ये पहिचान खुल्न नसकेका 1,292 शव जमीन मुनि गाडिएको छ। पहिचान नखुलेका शव डीएनए परीक्षणबाट पहिचान भएन सम्बन्धित परिवारलाई बुझाउने गरी समेत राखिएको छ। त्यस्तै शिक्षाविद तथा काठमाण्डु विश्वविद्यालयका संस्थापक उपकुलपति प्राध्यापक डाक्टर सुरेश राज शर्माको 86 वर्षको उमेरमा निधन भएको छ। शिक्षाविद डाक्टर शर्माको उपचारका क्रममा हिजो काठमाण्डुको लुम्बराईको हेम्स अस्पतालमा निधन भएको हो। उहाँको आज अन्त्येष्टि गरिने परिवारले जनाएको छ। सिन्धुलीमा जन्मनुभएका डाक्टर शर्माले रसायनशास्त्रमा विद्यावारिधि गर्नुभएको थियो। उहाँ नेपालको उच्च शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षाविदका रूपमा समेत परिचित हुनुहुन्थ्यो। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत पालिका अधिवेशन आज पनि जारी रहने भएको छ। नेपाली कांग्रेसका अनुसार अधिवेशन हुन बाँकी रहेका 241 पालिकामा आज र भोलि अधिवेशन हुनेछ। कांग्रेस केन्द्रीय कार्य समितिका सदस्य सचिव राजु कटवालका अनुसार 58 जिल्लाका 512 पालिकामा बुधबार अधिवेशनको उद्घाटन तथा बन्द सत्र सहित निर्वाचन प्रक्रिया भइसकेको छ। बाँकी रहेका पालिकामा आज र भोलि अधिवेशन हुनेछ। जल तथा मौसम विभागले 8 देखि 12 असोजसम्म भारी वर्षा हुने पूर्वानुमान गरेकाले पालिका अधिवेशन गर्दा मौसमलाई ध्यानमा राखी अनुकूल समय मिलाएर गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई समेत कांग्रेसले निर्देशन दिएको छ। कांग्रेसले 3 असोजदेखि वडा अधिवेशन शुरू गरेको थियो। वडा अधिवेशन सकेर कांग्रेसले बुधबारदेखि पालिका अधिवेशन शुरू गरेको हो। 16 देखि 19 असोजसम्म 15 अधिवेशन गर्ने कार्यतालिका कांग्रेसको छ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आइए भी करूं,
1: आइए भी करूं, आइए भी करूं।
2: जो हो नेपाली रेडियो,
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाकी खबर। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रसभा दुवै सदनको बैठक आज बस्दैछ। त्यसै गरी संसद अन्तर्गतका विभिन्न पाँचवटा विषयगत समितिका बैठकहरू पनि आज बोलाइएका छन्। सिंहदरबारमा बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा दुईवटा नयाँ विधेयक सम्बन्धी कार्यसूची समेत तय गरिएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै आज विभिन्न पाँचवटा संसदीय समितिका बैठकहरू समेत बस्दैछन्। निर्धारित कार्यक्रम अनुसार कृषि, सुशासन, शिक्षा, विकास समिति र संसदीय सुनवाई समितिको बैठक पनि आजै बस्दैछ। संयुक्त राष्ट्रसंघीय महासभाको 81 सत्रमा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुग्नु भएको छ। प्रधानमन्त्री शाहले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। भोलि नेपाली समय अनुसार बिहान राष्ट्रसंघीय महासभाको 81 सत्रलाई सम्बोधन गर्नुहुनेछ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेको नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालको जोड़ छ। त्यस्तै प्रधानमन्त्री शाहले भुटेकोशी बाढ़ी र जलवायुजन्य विपद, जलवायुजन्य क्षतिको क्षतिपूर्ति र आर्थिक सहयोग, हिमाली देशका समस्या, नेपाल जस्ता न्यून उत्सर्जन गर्ने देशको अवस्था, नेपालको वातावरण, योगदान, अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायत विषय महासभामा उठाउनुहुनेछ। प्रधानमन्त्री शाह पर्सी शनिबार अमेरिकाबाट स्वदेश फर्किने कार्यतालिका रहेको छ। ठूलो वर्षाको सम्भावना रहेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ। मौसम विभागले देशका विभिन्न ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको भन्दै मन्त्रालयले अस्पताललाई आवश्यक व्यवस्थापन सहित तयारी अवस्थामा रहन भनेको छ। निरन्तर वर्षाका कारण बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदका दुर्घटना, चोटपटक र जनस्वास्थ्य सम्बन्धी समस्या बढ़न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य संस्थालाई सतर्क रहन आग्रह गरेको हो। मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न भनेको छ। साथै आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउन र विपदका समयमा स्वास्थ्य सेवा प्रभाव अवरोध हुन नदिन आवश्यक तयारी गर्न समेत निर्देशन गराइएको छ। र नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। केन्द्रीय कमिटि बैठक जारी रहेकै बेला एमाले सचिवालय बैठक बोलाएको छ। एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बिहान 10 बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने जनाइएको छ। सचिवालय बैठक सकेपछि मध्याह 12:30 बजे केन्द्रीय कमिटि बैठक बस्ने समेत बताइएको छ। एमालेको केन्द्रीय कमिटि बैठक ललितपुर स्थित एक पार्टी प्यालेसमा सोमबारदेखि जारी छ। आज केन्द्रीय कमिटि बैठक समापन गर्ने एमालेको तयारी छ। सचिवालय बैठकमा अध्यक्षको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय कमिटि सदस्यले दिएका सुझाव समेट्ने विषयमा छलफल हुने बताइएको छ। त्यस्तै केन्द्रीय कमिटिमा मनोनित गर्ने व्यक्तिका विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन्। यसै गरी स्थायी कमिटि र पोलिट ब्यूरो गठनका विषयमा समेत छलफल हुने भएको छ। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो
1: मायालु इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।
2: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपियाँ पुगेको छ। बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारको उतार चढ़ावले आगामी दिनमा मूल्यमा थप परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।
3: तिमीहरूले संसार सुन्यौ? सुनको भएको त आकाशीय छ नि। मैले तिमीहरूलाई पढाउँदै गर्दा भएको सम्पत्ति सक्यो, अब आफै नसक्यो अरू आफै बिहार म सत्य नै

0: Why are you left on the Mooncha? Radio Silence 89.8 MHz.
1: ए कान्छु यहाँ आइज त
2: के हो दाई
1: खोजि तल त्यो गजुरी बिहेमा बिहे नभएका दिदी बहिनी पनि आउँदैछन् रे
2: ए हो र दाई जानुपर्छ तर दाई कसरी थाहा पाउनु भयो यो कुरा
1: गोपी सूत्रबाट
2: ए

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी पो लिएर आएछन् त लौ भित्रै आऊ

0: तपाईँ सुन्दैछ रेडियो साइलेन्स 89.8 मेगाहर्ट्ज।
1: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
0: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको

0: संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
3: खेतमा पानी जमाइ राख्ने,
2: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: 3 महिना पिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, Wi-Fi 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
6: औलोका लक्षणहरू, मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्ने दुख्ने, बेहोश हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
5: औलोबाट बच्ने उपायहरू, लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
6: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वनजंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
7: होइन दिदी, कतै हिँड्नु भयो? यस्तो खोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
8: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
7: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपोर्ट मूल्यमा पाइन्छ।
8: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रो चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 98452-0496।

0: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुनै।
1: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
2: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
1: ल छोरी के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
2: बाबा हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सही।
1: ए छोरी भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
2: सम्पर्क नम्बर 9845082997,
0: 9855010997।
3: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
4: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
3: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
5: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू, धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढ़ाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढ़ी हुन्छ।
6: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढ़ाउँछ। शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि, पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढ़ी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
7: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढ़ाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
5: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो साग सब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र साग सब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
7: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
5: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने।
7: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ।
5: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निदेशालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
3: रेडियो स्टाइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 12:00 PM

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। देशभर वर्षा हुँदा जनजीवन प्रभावित सम्बन्धी खबरबाट, देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै बिहानैदेखि वर्षा भइरहेको छ। वर्षापछि जनजीवन प्रभावित भएको छ भने देशका विभिन्न भागमा विद्यालय 2 दिनका लागि बन्द गरिएको छ। गैरातीदेखि देशका धेरै ठाउँमा झरी पर्न शुरू भएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो। भोलिदेखि आइतबारसम्म ठूलो पानी पर्ने पूर्वानुमान भए पनि केही ठाउँमा गैराती देखिने मुसलधारे पानी पर्न थालेको छ। गैराती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको छ भने पछिल्लो 24 घण्टामा पाल्पामा 160 मिलिमिटर, कपिलवस्तुमा 125 मिलिमिटर भन्दा धेरै पानी परेको छ। 24 घण्टामा 100-200 मिलिमिटर पानी परे धेरै भारी वर्षा र 200 मिलिमिटर भन्दा बढ़ी पानी परेमा त्यसलाई अति भारी वर्षा भनिन्छ। संयुक्त राष्ट्रसंघीय महासभाको 81वां सत्रमा सहभागी हुन प्रधानमन्त्री दालेन्द्र शाह हिजो अमेरिकाको न्यूयर्क पुग्नु भएको छ। प्रधानमन्त्री शाहले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। भोलि नेपाली समयअनुसार बिहान राष्ट्रसंघीय महासभाको 81वां सत्रलाई सम्बोधन गर्नुहुनेछ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालको जोड़ छ। त्यस्तै प्रधानमन्त्री शाहले भोटेको सिंहबाड़ी र जलवायुजन्य विपद, जलवायुजन्य क्षतिपूर्ति, आर्थिक सहयोग, हिमाली देशका समस्या, नेपाल जस्ता न्यून उत्सर्जन गर्ने देशको अवस्था, नेपालको वातावरणीय योगदान, अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायतका विषय महासभामा उठाउनुहुनेछ। प्रधानमन्त्री शाह पर्सि शनिबार अमेरिकाबाट स्वदेश फर्कने कार्यक्रम छ। काभ्रे कुरोसी गाउँपालिका साथ कटुन्जीबाट थानसिंह जाने क्रममा यात्रुभाग बस खोलामा फँसेको छ। थानसिंह जाने भित्री सड़क खण्डदेखि खरीबोटमा यात्रुभाग बस खोला तर्ने क्रममा बीचमा फँसेको बस फँसेको सूचना पाएपछि सशस्त्र प्रहरीको विपद व्यवस्थापन बेस्ट भकुण्डे बेसीबाट सशस्त्रका अस्ति सुमन बुढा थुकीको कमाण्डमा 10 जनाको विपद व्यवस्थापन टीम परिचालन भएको थियो। यात्रुलाई सुरक्षित स्थानमा सारिएको र कुनै पनि मानवीय क्षति नभएको बताइएको छ। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत पालिका अधिवेशन आज पनि जारी छ। नेपाली कांग्रेसका अनुसार अधिवेशन हुन बाँकी रहेका 241 पालिकामा आज र भोलि अधिवेशन हुनेछ। कांग्रेस केन्द्रीय कार्य समितिका सदस्य सचिव राजु कटवालका अनुसार 58 जिल्लाका 512 पालिकामा बुधबार अधिवेशनको उद्घाटन तथा बन्द 17 सहित निर्वाचन प्रक्रिया भइसकेको छ। उनका अनुसार बाँकी रहेका पालिकामा आज र भोलि अधिवेशन हुनेछ। जल तथा मौसम विज्ञान विभागले 8-12 औसतसम्म भारी वर्षा हुने पूर्वानुमान गरेकाले पालिका अधिवेशन गर्दा मौसमलाई ध्यानमा राखी अनुकूल समय मिलाएर गर्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई समेत कांग्रेसले निर्देशन दिएको छ। कांग्रेसले 3 असोजदेखि वडा अधिवेशन शुरू गरेको थियो। वडा अधिवेशन सकेर कांग्रेसले बुधबारदेखि पालिका अधिवेशन शुरू गरेको हो। 16-19 असोजसम्म 15 महाधिवेशन गर्ने कार्यतालिका कांग्रेसको छ। नेकपा एमालेको सचिवालय बैठक अहिले जारी छ। केन्द्रीय कमिटि बैठक जारी रहेकै बेला एमाले सचिवालय बैठक पनि बोलाएको हो। एमाले केन्द्रीय सदस्य सचिव विष्णु रिजालका अनुसार बिहान 10 बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसिरहेको छ। सचिवालय बैठक सकिएपछि आजै मध्याह 12:30 बजे केन्द्रीय कमिटि बैठक पनि बस्ने भएको छ। एमालेको केन्द्रीय कमिटि बैठक ललितपुर स्थित एक पार्टी प्यालेसमा सोमबारदेखि जारी छ। आज केन्द्रीय कमिटि बैठक समापन गर्ने एमालेको तयारी छ। सचिवालय बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन माथि केन्द्रीय कमिटी सदस्यले दिए

0: सुझाव समेट्ने विषयमा छलफल हुने बताइएको छ। त्यस्तै केन्द्रीय कमिटिमा मनोनित गर्ने व्यक्तिका विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन्। यसै गरी स्थायी कमिटि र पोलिट ब्यूरो गठनका विषयमा समेत छलफल हुने भएको छ। सचिवालयमा छलफल गरेपछि स्थायी कमिटि र पोलिट ब्यूरो गठनबारे केन्द्रीय कमिटि बैठकबाट घोषणा गर्ने तयारी रहेको समेत एमाले नेताहरूले बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो ब्याङ्क।

0: देखि बजुमे कुने पानी मनि भूत लागे न पीती ठाउँ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। संघीय संसदको संसदीय सुनवाई समिति संयुक्तले सरकारी नियुक्तिका लागि सिफारिश गरेका राजदूतहरूको सुनवाई प्रक्रिया शुरू गर्ने निर्णय गरेको छ। समितिको आज बिहान सिंहदरबारमा बसेको बैठकले सरकारले गत शुक्रबार 13 देशका लागि राजदूतमा सिफारिश गरेकाहरूको उजुरी प्रक्रिया शुरू गर्ने निर्णय गरेको हो। बैठकपछि समिति सभापति बोध नारायण श्रेष्ठले सरकारी संचार माध्यम र संघीय संसद सचिवालयको विद्युतीय तेजबाट उजुरी आह्वान गर्ने निर्णय भएको बताएका हुन्। समितिले उजुरीका लागि 10 दिनको समय पनि तोकेको छ। अबको बैठक 20 गते बिहान सभा 11 बजे बसेर उजुरी खोल्ने निर्णय पनि गरेको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले भारतमा डाक्टर निश्चल नाथ पाण्डे, चीनमा डाक्टर कल्याण राज शर्मा, अमेरिकामा चिरञ्जङ थापा, बेलायतमा पूर्व प्रधान सेनापति गौरव शमशेर जंगबहादुर राणालाई राजदूतमा सिफारिश गरेको थियो। त्यस्तै जापानमा जिज्ञान कुमार थापा, इजरायलमा सुरेश कुमार कर्ण, स्पेनमा प्राप्ति शेरसन, जर्मनमा सरू जोशी, ओमानमा डाक्टर पछ्याडी राणा, मलेसियामा चोडामणी खरेल, दक्षिण कोरियामा प्राध्यापक डाक्टर संगम श्रेष्ठ, श्रीलंकामा डाक्टर मनचलाचा र साउदी अरेबियामा गिरी बहादुर सुनारलाई राजदूतमा प्रस्ताव गरिएको थियो। संसदीय सुनवाई प्रक्रिया पूरा भएपछि प्रस्तावित राजदूतको नाम सम्बन्धित मुलुकबाट एग्रिमो लिन पठाइनेछ। सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सम्बन्धित देशका लागि राजदूत नियुक्त गर्नेछन्। भोटेको सीमा एक विनाशकारी बाढ़ीले पुर्याएको क्षतिको विस्तृत तथा पूर्ण विवरण एक महिनाभित्र तयार गर्ने तयारी सरकारले गरिरहेको छ। क्षतिको यथार्थ मूल्यांकन गर्न यति बेला राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न विषयगत समूहहरू बनाएर काम गरिरहेको छ। योजना आयोगका अनुसार भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिको आकलन गर्नका लागि प्रभावित क्षेत्रमा 250 भन्दा बढ़ी कर्मचारी खटाइएको छ। त्यस्तै भोटेको सीमा आएको बाढ़ीमा परि बेपत्ता भएकाहरू 3 महिनासम्म पनि फेलामा परे उनीहरूको मृत्यु दर्ता हुने भएको छ। बाढ़ीमा परि 4655 जना अझै बेपत्ता रहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताएका छन्। उनीहरूको खोजी जारी छ तर आगामी मंगिर 10 गतेसम्म खोज्दा पनि फेला नपरेमा भने मृत्यु भएको मानिने गरी सरकारले ऐन संशोधन अगाडि बढ़ाएको छ। विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक मार्फत यस्तो व्यवस्था गर्ने तयारी अघि बढ़ाइएको छ। गम्भीर प्राकृतिक विपदबाट मृत्यु भएका व्यक्तिको शव खोजतलाश भण्डारण तथा परिवारलाई हस्तान्तरण सम्बन्धी व्यवस्था तोकिए बमोजुम हुने समेत उल्लेख गरिएको छ। ऐनमा भोटेको सिबाड़ीमा फेला परेका शव डीएनए परीक्षणपछि परिवारलाई कसरी हस्तान्तरण गर्ने भन्ने विषय पनि समेटिनेछ। बुधबार दिउँसोसम्म तथ्याङ्क अनुसार 1436 वटा शव फेला परेका छन्। तीमध्ये पहिचान खुल्न नसकेका 1292 वटा शव जमीन मुनि पुरिएको छ। पहिचान नखुलेका शव डीएनए परीक्षणबाट पहिचान भएमा सम्बन्धित परिवारलाई बुझाउने गरी राखिएको छ। शवको नामाकरण गरेर छुट्टा छुट्टै झोलामा समेत प्याक गरिएको छ। पहिचान खुलेपछि झोलामा राखेर पुरिएका शव आफन्तले लैजान पाउनेछन्। तर हालसम्म भेटिएका शव भन्दा बेपत्ताको संख्या धेरै ठूलो छ। उनीहरू फेला पर्ने सम्भावना पनि न्यून हुँदै गएको छ। यस्तो अवस्थामा सरकारले 3 महिनासम्म पनि फेला नपरेमा मृत्यु दर्ता गर्न सकिने ऐनमा व्यवस्था गर्न लागेको छ। शिक्षाविद तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्राध्यापक डाक्टर सुरेश राज शर्माको 86 वर्षको उमेरमा निधन भएको छ। शिक्षाविद डाक्टर शर्माको उपचारका क्रममा हिजो काठमाडौँको डुम्बा रहेको हेम्स अस्पतालमा निधन भएको हो। उहाँका आज अन्त्येष्टि गरिने परिवारले जनाएको छ। सिन्धुलीमा जन्मिनुभएका डाक्टर शर्माले रसायनशास्त्रमा विद्यावारिधि गर्नुभएको थियो। उहाँ नेपालको उच्च शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षाविदका रूपमा समेत परिचित हुनुहुन्थ्यो। नेपाल राष्ट्र बैंकले आजदेखि 1000 दरका नयाँ नोट चलन चल्तीमा ल्याउने भएको छ। नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार आजदेखि 1000 दरका नयाँ नोट प्रचलनमा ल्याउन लागि 1000 दरको साबिकै आकारमा रंग परिवर्तन गरी बैजनी रंगको घेराभित्र फिक्का हरियो नोट चलन चल्ती ल्याउन लागि समेत राष्ट्र बैंकले जनाएको छ। नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा बायाँतर्फ लाली गुराँसको पानी छाप रहेको र अशोक मुनि 1000 अंकित पानी छाप रहेको समेत राष्ट्रिय बैंकले जनाएको छ। डोल्पाको जुफाल एयरपोर्टमा आज बिहान अवतरणका क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ। 13 जना यात्रुसहित नेपालगंजबाट गएको जहाज जुफाल एयरपोर्टमा अवतरण गर्ने क्रममा पछाडि दायाँतर्फको एउटा पांग्रा खुस्किएको हो। यद्यपि सबै यात्रु सकुशल रहेको डोल्पा जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जहाजको एउटा पांग्रामा समस्या देखिएको हुँदा उक्त जहाज आज बिहान 8:25 बजे डोल्पा एयरपोर्टमा अवतरण गरेको थियो भने जहाजमा 7 जना विदेशी र 6 जना नेपाली गरी 13 यात्रु रहेका थिए। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। चीनी राष्ट्रपति शी जिनपिङ 3 दिने राजकीय भ्रमणका क्रममा अमेरिका पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिलाई वाशिङटनको संयुक्त सैन्य अखडा एन्ड्रयूसमा आफै पुगेर स्वागत समेत गरेका छन्। अमेरिकी राष्ट्रपतिले विदेशी नेतालाई विमानस्थलमै पुगेर स्वागत गर्नु असामान्य कूटनीतिक प्रोटोकल मानिन्छ। शीको यो भ्रमण 1 दशक भन्दा बढ़ी समयपछि पहिलो अमेरिकी भ्रमण हो। भ्रमणका क्रममा ट्रम्प र शी बीच अमेरिका चीन सम्बन्धका सबैभन्दा संवेदनशील विषयमा प्रत्यक्ष छलफल हुने अपेक्षा गरिएको छ। व्यापार, अमेरिकी कर तथा चीनिया निर्यात, दुर्लभ खनिज, कृत्रिम बौद्धिकता अर्थात एआई, सेमी कन्डक्टर र चिप, ताइवान र इरानसँग सम्बन्धित विषय प्रमुख छन्। वाशिङटनमा सीको भ्रमणलाई अत्यन्त उच्च स्तरको राजकीय भ्रमणका रूपमा समेत प्रस्तुत गरिएको छ। सीको भ्रमणको सबैभन्दा महत्वपूर्ण विषय अमेरिका चीन व्यापार सम्बन्ध हो। अमेरिका र चीन बीचको व्यापार तनाव कम गर्न यसअघि भएको व्यापार युद्ध विराम 2 महिनापछि नोभेम्बरमा सकिँदैछ। अमेरिकी पक्षले चीनिया बजारमा अमेरिकी उत्पादनको पहुँच, दुर्लभ खनिजको निर्यात र व्यापार असन्तुलनका विषय उठाउने अपेक्षा छ। वार्तामा ताइवान बारे दुवै पक्षले आफ्नो धारणा स्पष्ट पार्ने पनि अपेक्षा गरिएको छ। विश्वका दुई ठूला आर्थिक तथा सैन्य शक्तिबीचको भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ। अब खेल खबर। जापानको इची नागरमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष 50 मिटर बटरफ्लाईमा नेपालको अभि प्रधानले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। हेड 2 मा प्रतिस्पर्धा गरेको अभिले 26.05 सेकेण्डमा दुनी पार खर्की आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। उनले यसअघि नेपाल एक्वेटिक्स च्याम्पियनशीपमा 26.40 सेकेण्ड 88 को समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए। नयाँ कीर्तिमान बनाए पनि अभि फाइनल चरणमा भने पुग्न सकेनन्। आफ्नो हितमा उनी 4 स्थानमा रहे भने समग्रमा 31 स्थानमा रहेका छन्। यस प्रतिस्पर्धामा शीर्ष 8 खेलाड़ीले मात्र फाइनलमा स्थान बनाउने प्रावधान रहेकाले अभिको एसियाली खेलकुद यात्रा हित चरणमै समाप्त भएको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। देशभर वर्षा हुँदा जनजीवन प्रभावित। 12 गतेसम्म भीषण वर्षाको प्रक्षेपणपछि 2 दिन विद्यालय पनि बन्द। प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका महासचिवसँग भेट गर्ने। महासभामा सम्बोधन भोलि। कांग्रेसको पालिका अधिवेशन आज पनि जारी। प्रस्तावित 13 राजदूतको सुनवाई प्रक्रिया शुरू। उजुरीका लागि 10 दिनको सीमा। एमाले सचिवालय बैठकपछि केन्द्रीय कमिटि बैठक पनि आजै समापन गर्ने तयारी। काभ्रेमा यात्रीवाहक बस खोलामा फस्यो। यात्री सुरक्षित। भटेकुसी बाढ़ीमा बेपत्ताहरू 3 महिनासम्म पनि फेला नपरे मृत्यु दर्ता हुने। क्षतिको पूर्ण विवरण 1 महिनाभित्र सार्वजनिक गरिने। चीनी राष्ट्रपति शी अमेरिका भ्रमणमा ट्रम्पद्वारा विमानस्थलमै पुगेर स्वागत। ताइवान बारे दुवै पक्षले आफ्नो धारणा स्पष्ट पार्ने अपेक्षा। र एसियन गेम्समा अभि प्रधानले बनाए पौडीमा नयाँ राष्ट्रिय कीर्तिमान। 26.05 सेकेण्डमा दूरी पार गर्दै राष्ट्रिय कीर्तिमानमा सुधार गर्न सफल। नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो एनआरएन 99.1 तीन महीना तिर्नुहोस् सात महीना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
1: Subscribe now and press the bell icon.

0: साहिनो समय सूचक अहिले दिउँसोको एक बज्यो 1 PM
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो
2: औलो कसरी सर्छ संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
3: औलोका लक्षणहरू मुख्य लक्षण कामजोरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
2: औलोबाट बस्ने उपायहरू लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बस्ने उत्तम उपाय हो
3: लामखुट्टेको टोकाइबाट कसरी बच्ने झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्यालढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
4: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी बर्सातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रम बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग

0: फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्ता पछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्दै बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू। धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
1: मदिराको सेवन नगर्ने। रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
0: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
1: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
0: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
1: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
0: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने।
1: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 चौबिसै घण्टा सेवा उपलब्ध छ।
0: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
2: के तपाईँ ल्यापटप, कम्प्युटरको खोजीमा हुनुहुन्छ?
0: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98550552454, 98454

0: 55,000
1: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन।
2: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
3: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
4: बाबा, हाम्रै पसिङ स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
4: सम्पर्क नम्बर 98,750,82,997,
2: 98,550,10,997।
5: होइन ए दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
5: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
6: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 98,452,049,86। जापानिज इन्सेफ्लाइटिस, क्युलेक्स, गाखो, पोथी, लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
7: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
8: लौ न लौ लौ, चटाइ पर्ने आटो सबैजना यता आउ त, यता यो ठुलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न, चटाइ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
10: हो र,
9: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
0: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
11: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
12: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
12: भरतपुर 10 सिंचाई रोडमा रहेको डेयरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेयरी मार्ट, शुद्धताको अर्को नाम। डेयरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
13: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।

0: ओए केटा कति सम्झिने हिँड्ने कति दिन लाग्छ आज
1: आज गएर देउराली बस्ने हो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
0: हो र
2: यसको हिँडाइले त चार दिन पनि पुग्दैन जानी

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलट 89.8 मेगाहर्ज।
1: Subscribe now and press the bell icon. Never miss an update from Tips Official.

यो सूचना संगीत र मनोरञ्जनको अटुचाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज।

यो सूचना संगीत र मनोरञ्जनको अटुचाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 39.8 मेगाहर्ज।

0: सँगसँगै सफाई श्रमिकको सुरक्षा समेटिनु सकारात्मक हो, तर केही कुरामा हामी सचेत हुनुपर्छ। एउटै साइज सबै ठाउँमा फिट हुन सक्दैन, हिमाल पहाड काठमाडौँ पोखरा का चाहिँ सबैको एउटै आवश्यकता होइन। त्यही भएर यो 5 रोपनी र 50 रोपनीको कन्सेप्टलाई पुनः फेरि हेर्नुपर्ने हुन्छ। दण्ड जरिवानाको कुराहरूलाई हेर्दै जाँदाखेरि 1000 देखि 10 लाखसम्मको जरिवाना भनिएको छ, अब यो पनि अलिकति भएन। यसमा चाहिँ पहिला चेतावनी दिने प्रशासनिक जरिवाना अनि दोहोऱ्याएर कसुर गरेमा फेरि त्यो पछि ठूलो जरिमाना हेजार्डस पल्युसन गरेमा छुट्टै जरिमाना भने अलिकति यसलाई फेरि हेर्नुपर्ने हुन्छ। फोहोरको गाडी रोक्ने र व्यवस्थापन अवरोध गर्ने विषयमा पनि फौजदारी अभियोगको कुरा आएको छ, यो हुनुहुँदैन। कसैले सरकारले पनि आफ्नो दायित्व पूरा नगर्दाखेरि जनताले विरोध गर्ने हुन् त्यसलाई पुनः विचार गर्नुपर्ने देखिन्छ। सुराकीलाई पुरस्कार दिने व्यवस्थाको पनि दुरूपयोग हुन सक्ने मैले देखेको छु। एक्सटेन्डेड प्रोड्युसर रेस्पोन्सिबिलिटीमा लेखेर मात्र हुँदैन, यसमा चाहिँ मूल कुरा कुन उत्पादकले कति तिर्ने, कसले तिर्ने, आयातकर्ताको जिम्मेवारी के, विदेशमा उत्पादित र नेपालमा आयात गरिएको प्लास्टिकको के गर्ने, रिसाइक्लिङ टार्गेट कति हो, रिपोर्टिङ कसरी र अडिट कसले गर्ने, यो कुराहरूमा चाहिँ हामी क्लियर हुनुपर्छ। त्यस्तै इन्फर्मल वेस्ट वर्कर छुट्नु हुँदैन, ठूल्ठूलालाई ठेक्का दिँदै गर्दाखेरि ती अहिले काम गरिरहेकाहरूलाई छुट्नु हुँदैन, उनीहरूको रजिस्ट्रेशन, पीपी हेल्थ इन्सुरेन्स यी कुराहरूमा पनि ध्यान दिनुपर्छ। ल्यान्डिङ भन्दा प्रोसेसिङलाई प्राथमिकता दिनुपर्छ। यही भन्दै टुङ्गे
1: मान्य सदस्य माधव बहादुर थापा, त्यसपछि मान्य सदस्य श्रीराम नेउपानी।
2: सम्माननीय सभामुख महोदय, फोहोर मैला विधेयक 2083 आफ्नो धारणा राख्न अनुमति चाहन्छु। सरकारले फोहोरलाई मोर बनाउने धेरै पहिला घोषित नीति अगाडि सारेको थियो, तर अहिले आएर यसलाई कार्यान्वयनको पक्षमा लैजानको निम्ति वर्तमान मन्त्रीजी र सरकारले विधेयकलाई सुधार गर्ने नीति अगाडि सारेको छ, यो स्वागतयोग्य छ र समय सान्दर्भिक छ। फोहोरको कारणले गर्दा हाम्रा शहरहरू दुर्गन्धित छन्, हामी आफैलाई कहीँ न कहीँ हिँड्दा बोध छ, छिमेकी राष्ट्रका शहरहरू घुमेर आउँदाखेरि, तर त्यसलाई यो विधेयकले निश्चित रूपमा निर्मूलन गर्छ र आशा जगाउँछ भन्ने म विश्वास राख्दछु। विशेष गरी हाम्रो देशमा रहेका फोहोरहरू, जुन शहरी फोहोरहरू छन्, जुन औद्योगिक क्षेत्रका फोहोरहरू छन्, जुन अस्पताल जान्ने
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।

0: बाँकी खबर रसियाको भोटिकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबैका खातामा 15 अर्ब 50 करोड़ भन्दा बढ़ी मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वटा वाणिज्य ब्यांकमा हाल 11 अर्ब 63 करोड़ 80 लाख 980 हजार 291 र हिमालय ब्यांक र लक्ष्मी सनराइज ब्यांकमा रहेका डलर खातामा 2 करोड़ 54 लाख 47 हजार 546 अमेरिकी डलर मौजदात रहेको छ। सबै खातामा गरी 15 अर्ब 53 करोड़ 24 लाख 42 हजार 962 मौजदात रहेको छ। अदालतको भूमिकालाई लिएर आज पनि संसदमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एग्गेमणि नेउपाने र प्रतिपक्षी दल नेकपा एमालेका सांसद गुरूप्रसाद बरालबीच सवाल जवाब भएको छ। विशेष समयमा बोल्दै एमाले सांसद बरालले अदालतलाई कमजोर बनाउने गरी सत्तापक्षका कतिपय सांसदबाट अभिव्यक्ति आइरहेको बताउनुभयो। उहाँले संविधानले कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाको भूमिका प्रष्ट गरेको बताउनु भएको छ। बरालले सत्तापक्षका सांसदहरूले अदालतका निर्णयप्रति राजनैतिक आक्रोश पोख्ने, न्यायाधीशलाई धम्काउने, आक्षेप लगाउने र न्यायपालिकामाथि निरन्तर प्रहार गर्ने गलत प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले उक्त भनाईप्रति राष्ट्रपाका सांसद नेउपानेले प्रतिवाद उहाँको भनाईप्रति राष्ट्रपाका सांसद नेउपानेले प्रतिवाद गर्नुभएको छ। हामी कमजोर अदालतलाई सक्षम बनाउनुपर्छ भन्नका लागि संसदमा बोल्दैछौ, नेउपानेले भन्नुभएको छ। आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। कतारको दुआ हुँदै काठमाडौँ आएका 42 वर्षीय मोहम्मद चेरा थोरी रहेका छन्। उनलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट 536 ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। कतारबाटै आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा 12 को पच रौता नगरपालिका एक पीपर पाटीका 33 वर्षीय अनिश अन्सारी रहेका छन्। प्रतिनिधि सभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजरेल र समिति सदस्य धनेन्द्र कार्कीले उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफलेसँग भेटवार्ता गर्नुभएको छ। असोज 5 गते काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनालाई लिएर उहाँहरूका बीचमा भेट र छलफल भएको हो। छलफलका क्रममा सभापति गजरेलले घटनाको वास्तविक कारण र परिस्थितिबारे यथाशीघ्र छानबिन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउन निर्देशन दिनुभयो। घटनाको निष्पक्ष अनुसन्धान मार्फत वास्तविक अवस्था सार्वजनिक गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। गजरेलका अनुसार सरकारले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन तथा उपत्यकाको सड़क यातायातलाई थप सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन जीरो ट्राफिक व्यवस्थापनको अवधारणालाई कार्यान्वयनतर्फ अगाडि बढ़ाउँदैछ।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

एलजीले ल्यायो नयाँ एलजी एक्सटेन्सन सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड.

0: माको एक मात्र डीटीएच के बाद डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबरको पालो भएको छ। अमेरिकी संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई व्हाइट हाउस प्रवेशमा लगाएको प्रतिबन्ध अस्थायी रूपमा रोक्दै उनीहरूको पहुँच पुनस्थापित गर्न आदेश दिएका छन्। अमेरिकी जिल्ला न्यायाधीश टीओथी केलीले जारी गरेको आदेश 14 दिनसम्म लागू हुनेछ। न्यायाधीश केलीले ती संचार माध्यमले प्रतिबन्ध विरूद्ध अस्थायी रूप आदेश प्राप्त गर्न आवश्यक कानूनी आधार पूरा गरेको बताएका छन्। उनले प्रतिबन्धका कारण संचार माध्यमलाई अपूरणीय क्षति पुग्न सक्ने अवस्था देखिएको उल्लेख गरेका छन्। तीनै संचार माध्यमले समाचारको विषयवस्तुका कारण आफूहरूलाई लक्षित गरिएको दावी गर्दै प्रतिबन्धले अमेरिकी संविधानको पहिलो संशोधनले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकार उल्लंघन गरेको जिकिर पनि गरेका छन्। यता अर्को विदेशको खबरमा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसले युक्रेन विरूद्धको युद्धमा 47 देशका नागरिकलाई लड़ाकूका रूपमा प्रयोग गरिरहेको दावी गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले रूससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका दुई सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको जानकारी दिएका छन्। जेलेन्स्कीका अनुसार घाना, नेपाल, भारत लगायत विभिन्न देशका नागरिक रूसी पक्षबाट युक्रेन विरूद्धको युद्धमा संलग्न छन्। उनले सन् 2025 रूसको कोर्स्क क्षेत्रमा पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई हालै दक्षिण कोरिया पठाइएको पनि बताएका छन्। र खेलकूद, जापानमा जारी विश्व एसियाली खेलकूद प्रतियोगिता 2026 अन्तर्गत टेबल टेनिसको पुरूष एकल विधामा नेपालका खेलाड़ी द्वय रुबिन महर्जन र समय कपाली प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएका छन्। जापानको नायगा स्थित काई हल टोयटामा आज भएको खेलमा रुबिन मकाउका खेलाड़ी टीन एयान माकसँग पराजित हुँदा समयक एमनका इब्राहिम गुब्रानसँग पराजित भए। रुबिनले खेलको पहिलो सेट 11-5 गुमाए तर खेलको दोस्रो सेट पनि आफ्नो पक्षमा पारे। उनले दोस्रो सेटमा 11-3 जीत निकाले तर उनी त्यसपछिको लगातार सेटमा पराजित भएका थिए। खेलको तेस्रो सेट 11-9, चौथो सेट 11-4 तथा पाँचौं सेट 12-10 गुमाएका थिए। समयकले पनि एमनका खेलाड़ी इब्राहिमसँग समान 4-1 सेटमा पराजित भएका हुन्। उनले खेलको पहिलो सेट 11-15 गुमाए भने दोस्रो सेट 11-8 पछि परेका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। देशभर वर्षा, 649 जोखिमपूर्ण स्थान पहिचान, 11,000 सशस्त्र प्रहरी परिचालन, प्रमुख नदीमा जलस्तर बढ़ने चेतावनी, बीपी राजमार्ग बन्द, आज रातीदेखि भोलि बिहानसम्म पृथ्वी राजमार्गमा पनि सवारी सञ्चालनमा रोक। भारी वर्षा हुने भएपछि नदी तटीय क्षेत्रका राजमार्ग बन्द गर्ने सरकारको तयारी, भोटे कोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी, प्रधानमन्त्री राहत कोषमा 15 अर्ब बढ़ी रकम संकलन। अदालतको भूमिकालाई लिएर संसदमा राष्ट्रपा एमाले सांसदहरू बीच सधैँजसो वाद विवाद, अदालतलाई कमजोर बनाउने गरी सत्तापक्षका सांसदबाट अभिव्यक्ति आइरहेको एमालेको आरोप, आधा किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ। सीएनएन सहित तीन संचार माध्यमलाई व्हाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध हटाइयो। रूसले युक्रेन विरूद्धको युद्धमा 47 देशका नागरिकलाई लड़ाकूका रूपमा प्रयोग गरिरहेको राष्ट्रपति जेलेन्स्कीको दावी। र जापानमा जारी विश्व एसियाली खेलकूद प्रतियोगिता अन्तर्गत टेबल टेनिसको पुरूष एकल विधामा नेपालका खेलाड़ी पराजित, खेलाड़ी द्वय रविन महर्जन र समय कपाली प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिए। अवस्थाको लागि नेपाली खबर यही सकिन्छ। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: Vai ai le sonde nuncia Radio Silo 89.8 MHz.
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो PM.
2: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ.
1: औलोका लक्षणहरू: मुख्य लक्षण काम ज्वरो आउनु हो. ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ. ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ. टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने. गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्.
2: औलोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो.
1: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने. कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने. घरको झ्यालढोकामा जाली लगाउने. औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने. बाहिर जाँदा वनजंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने.

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004444 क्लासिक टेक छोयो कि चल्यो
1: डेंगू ज्वरो एसिड जाको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्नी तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं
2: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
4: हो र
3: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: बेला बेलुकीको 7:30
1: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो।
0: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
2: सामुदायिक सूचना नेटवर्क CIN
3: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र। भोलि वर्षाको प्रभाव अझ बढ़ने, पर्वतारोहण र लामो यात्रा बन्दै गर्न आग्रह।
1: पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढ़ी जोखिमयुक्त क्षेत्र देखिएको छ।
0: अविरल वर्षाका कारण पृथ्वी राजमार्ग आज रातीदेखि भोलि बिहानसम्म गाड़ी चलाउनमा रोक। बाढ़ी प्रभावित क्षेत्रमा वर्षाका कारण त्रास। मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह।
2: 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रीहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
0: ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा भीषण आग लागि। कांग्रेस दुई हुने बाटोमा कांग्रेस संस्थापन इतरपक्षद्वारा समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि छनौट। समयमै काम सक्न आग्रह।

0: र विषम एसियाली खेलकुदमा महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश, अब इरानसँग खेल्ने पुरूष कबड्डीमा सान्तोना जित।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: काठमाडौँ उपत्यकामा जनसंख्याको चाप निरन्तर बढ़दो छ। राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाडौँमुखी बनाउँदै ल्याइयो र काठमाडौँ आश्रित नीतिले गर्दा साना साना कामका लागि पनि मानिसहरू यहीँ आउनुपर्ने र यहीँ सुविधा हुने अवस्था सिर्जना भयो, जसका कारण अव्यवस्थित बस्ती बसेका छन्। ठूलो पानी पर्ने बित्तिकै यातायात अस्तव्यस्त हुने र खोला किनार डुबानमा पर्ने अवस्था छ। अब खबर सन्तोषी रावलबाट।
2: बंगालको खाड़ीमा विकसित भई गहिरो न्यून चापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण देशभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाबाट प्रवेश गरेको जलवायुयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाड़ी र हिमाली भेग बाहेक सबै जस्तो ठाउँमा पानी परेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। भोलि वर्षाको प्रभाव अझ बढ़ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पर्सि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा ठूलो हिमपातको सम्भावना रहेको उच्च सतर्कता अपनाउन भनिएको छ। बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरेका छन्। अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज रातेदेखि भोलि बिहानसम्म गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाड़ी आवागमनमा रोक लगाएको हो। प्रशासनका अनुसार राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द हुनेछ। मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले आग्रह गर्नुभयो।
3: मुख्य राजमार्ग पृथ्वी राजमार्ग करिब 86 किलोमिटर राजमार्ग लामो राजमार्ग पर्छ। यहाँ पश्चिम राजमार्गबाट काठमाडौँ उपत्यका लगायत देशका 67 जिल्लाका सवारी साधनहरू यात्रुहरू आवागमन गर्ने एउटा मुख्य राजमार्ग हुँदाखेरि यो राजमार्गको सुरक्षालाई विशेष ध्यान दिएर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले आज असोज 8 गते बेलुका 8 बजेदेखि 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रुहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
2: साथै जोखिमयुक्त ठाउँमा नजान र सुरक्षा निर्देशिकाको पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ। यसैबीच 2 दिन हिमाली क्षेत्रमा जोखिम रहेकाले यात्रा नगर्न मौसमविदले सुझाव दिएका छन्। मौसमविद डेभिड ढकालले अहिले जोखिम रहेकाले तत्काल त्यस्ता क्षेत्रमा नजान आग्रह गर्नुभयो।
4: विशेष गरी यो अहिलेको याम भनेको चाहिँ पर्वतारोहणको याम हो। पर्वतारोहणको याम भएको कारणले गर्दा चाहिँ यति बेला चाहिँ हिमाली भूभागहरूमा चाहिँ पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढ़ी जोखिमयुक्त क्षेत्र देखिएको छ। त्यसै भएर हामीले चाहिँ यो रातो रंगको चेतावनी पनि दिएको छौं। रातो रंगको चाहिँ चेतावनी भनेको प्रतिकारै नै गर्नपर्ने, टेक एक्सनै गर्नपर्ने यस्तो किसिमको हामीले चेतावनी दिएका छौं। अन्य भूभागमा चाहिँ रातो रंगको चेतावनी हामीले दिएका छैनौं भनेको सतर्क हुनपर्ने सिस्टमको चेतावनी दिएका छौं, तर चाहिँ एक्सनै लिनपर्ने जस्तो चेतावनी दिएका छैनौं। र यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फूल खेल्ने समय भएको पनि हामीले पाएका छौं। ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुने जस्तो देखिन्छ। विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन्, जहाँ चाहिँ पहाड़ी भूभागमा कमजोर भूभागहरू छन्, जुन चाहिँ पहिला पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर एकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढ़ी हुने गर्छ। त्यसै गरी ठूला तथा साना खोला तथा चाहिँ नदीहरूमा यो वर्षाले गर्दाखेरि चाहिँ बहावहरू बढ्ने सम्भावना बढी देखिन्छ, जसको कारणले तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूले अलिकति बढी सजग हुनुपर्ने जस्तो देखिन्छ। अनि थोरै पानीले पनि अलिकति डुबान हुने क्षेत्रहरू छन्, ती क्षेत्रका पनि थोरै पानी जस्तै तपाईँको भारी वर्षाले गर्दाखेरि डुबान
5: हुने समस्या हुन्छ।
4: तराईमा पनि प्लस उपत्यकामा पनि कतिपय ठाउँहरूमा जस्तै काठमाडौँ उपत्यकामा पनि भारी वर्षा हुँदाखेरि चाहिँ कतिपय ठाउँहरूमा चाहिँ समस्या हुन सक्ने सम्भावना देखिन्छ। तराईतिर पनि अब अलिकति बढी वर्षा, पहाड़तिरको वर्षा, तराईतिर वर्षा कम हुँदै गर्दाखेरि पनि पहाड़को वर्षाले चाहिँ डुबानको समस्या निम्ताउन सक्छ। ती क्षेत्रका बासिन्दाहरूले चाहिँ अलिकति बढी सजग र सचेत हुनुपर्ने जस्तो देखिन्छ।
2: काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, समितिका सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश काफले बीच भएको छलफलमा यस्तो निर्देशन दिएको हो। नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवा टिमुरेमा गत भदौ 10 गते आएको बाढ़ीमा 338 ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाइएको छ। महासंघले सवारी साधनसँगै 441 जना चालक, सहचालक तथा व्यवसाय समेत सम्पर्कविहीन भएका छन्। भोटेकोशी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भइएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी तथा गैर सरकारी निकाय, निजी संघ संस्था, संचार माध्यम, अनुसन्धानकर्ता तथा सरोकारवालासँग क्षतिको तथ्याङ्क माग गरेको थियो। ताप्लेजुङको मेरिङ देन गाउँपालिका 3 दोभारमा भीषण आगलागी भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 घर जलेका छन्। आगो सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी र स्थानीयले निभाएका थिए। चण्डी 50 घर दूरी सहितको बाक्लो बस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेस संस्थापक इतर पक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संयोजक डाक्टर कोइरालाले संयोजकका हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि घटाइएको हो। रूकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि घटाइएको छैन। समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश, हंगाम पाँचथरमा सूर्य कुमार दाहाल, इलाममा सुजाता परियार केन्द्रीय प्रतिनिधि तोकेको हो। कांग्रेस नेता डाक्टर प्रकाश शरण महत
6: 14 अधिवेशनको नेतृत्व सभापति उहाँले नै स्वाभाविक रूपमा 15 अधिवेशन उहाँको नेतृत्व हुनुपर्छ भनेर हामीले कानुनी लडाई पनि लडिरहेका छौँ र विशेष अधिवेशन प्रक्रिया विधि नकुली गरेको भन्ने कुरामा सर्वोच्च अदालतले पनि त्यो छुट्टी आउँदै सकेको छ। त्यसो हुनाले

0: छ।
1: एसीबीएस कांग्रेस संस्थापनले 15 महाधिवेशन अन्तर्गत आजसम्म 66 जिल्लाका 330 पालिकामा निर्वाचन सम्पन्न भएको छ। यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेश सभा एवं प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलता अनुसार 13 असोजभित्र गरिसक्न निर्देशन दिएको छ। साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अंकले अघि रह्यो। यसँगै नेपाली महिला टोलीले कम्तीमा कांस्य पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरान खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सन्तुना जीत हासिल गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।
2: सन्तोषी रावल। भर्खरै जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्य कर्मीको सुझाव।
3: छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्।
2: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना तथा जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। नयाँ दलका सांसदप्रति पुराना दलका सांसदहरूको अपेक्षा। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: शीतल जाउँ बाहिर पसलमा के खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
2: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
9: बाढ़ीपछि रसुवा जिल्लाको 13 वडा पुग्ने सड़क बन्द छ। यी वडाहरूमा राहत पुर्याउने काम भइरहेको छ। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे।
10: रसुवा सड़क सञ्जालबाट चाहिँ पूर्ण रूपमै नभनौ, यता नुवाकोटबाट नौकुण्ड हुँदै एउटा श्रमशालीको एउटा वैकल्पिक मार्ग मात्र प्रयोगमा छ। त्यो हिसाबमा चाहिँ अहिलेसम्म हामीले खाद्यान्न राहतको रूपमा हेली मार्फत, ड्रोन मार्फत र सड़क सञ्जाल पुगेका ठाउँहरूमा चाहिँ सवारी साधन मार्फत पनि हामीले खाद्यान्न पुर्याइरहेको अवस्था छ। अबको 10-15 दिनभित्र चाहिँ बेत्रावतीमा बेली ब्रिज राख्ने काम हुने भन्ने कुरा पनि भइरहेको छ। सँगसँगै स्याप्रो र धुम्सेको पनि कुनको कुरा अगाडि बढाउने भन्ने निर्णय गरेका छौँ। हामीले चाहिँ सडक सञ्जाल टुटेका 13 वडालाई अलिक प्राथमिकरण गरी ती वडाहरूमा राहत प्रभावकारी रूपमा पुर्याउने भनेर योजनाबद्ध रूपमा चाहिँ पुर्याइरहेका छौँ।
9: बाढ़ी प्रभावित ठाउँहरूमा स्वास्थ्यमा कुनै पनि समस्या देखिए जति सक्दो छिटो आफ्नो गाउँठाउँमा रहेका स्वास्थ्य कर्मीलाई खबर गरिहाल्नुहोस्। प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 र 1234 फोन गरेर सहयोग लिनुहोस्। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे। भर्खरै मात्र जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। जन्मेदेखि 28 दिनसम्मको यो समयका बच्चाका स्वास्थ्यमा केही समस्या देखिए तत्कालै स्वास्थ्य संस्थामा लैजानुपर्छ। मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी।
3: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने, होइन, नवजात शिशु एकदम सीताङ्ग हुने, चिसो हुने, अनि त्यसपछि नवजात शिशुको नाभिमा संक्रमणहरू आउने, छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्, स्वास्थ्य संस्थामा लानुहोस्। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँहरूले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ। यसरी नै हामीले सेवाहरू दिइरहेका छौँ।
9: आमाको दूध खान नसक्ने, खाएको वान्ता गर्ने, ज्वरो आउने, नाभिमा संक्रमण भए, छालामा बिमिरा आए, असिन पसिन अनि शरीर चिसो भए तत्कालै नजिकैको स्वास्थ्य संस्थामा लगिहाल्नुहोस्। आजबाट देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको छ। रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा चाहिँ आज राति र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ढकाल।
0: विशेष गरी रसुवा, नुवाकोट, धादिङ आसपासमा आज बिहिबारको दिन पनि वर्षाको सम्भावना देखिएको छ। कतिपय स्थानहरूमा वर्षा भइरहेको छ भने भारी वर्षाको सम्भावना पनि आज र भोलिको लागि अलिक बढ़ी सम्भावना रहेको देखिन्छ। विशेष गरी भोलिको दिनमा चाहिँ अलिकति बढ़ी सम्भावना रहेको देखिन्छ। त्यसपछिको दिनहरूमा भनेको शनिबार र आइतबारको दिनहरूमा चाहिँ अलिक कम सम्भावना हुने जस्तो देखिन्छ। भोलिको हकमा चाहिँ विशेष गरी हामीले पनि रसुवा जिल्लालाई चाहिँ अलिकति रातो अलर्टको जारी गरेका छौँ। भनेको ती क्षेत्रमा हिमाली भूभागहरूमा चाहिँ भारीसम्मको हिमपात हुन सक्ने सम्भावना देखिएको छ भने रसुवा, नुवाकोट र धादिङ आसपासमा चाहिँ वर्षाको गतिविधि अलिकति बढ्ने, जसले गर्दा चाहिँ डर त्रास भन्दा पनि अलिक समन्वित भएर सावधानी अप्नाउनु पर्ने चाहिँ आशंका देखिन्छ। गोर्खा, तनहुँ र चितवन आसपास पनि वर्षाको सम्भावना देखिएको छ, भारी वर्षाकै सम्भावना देखिएको छ आज र भोलिको लागि र पर्सिको लागि चाहिँ अलिकति कम हुँदै जाने जस्तो देखिएको छ।
9: तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदहरूका स्वभाव फरक फरक,
11: सांसदका अभिव्यक्तिहरू
12: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
11: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन्, होइन, नयाँबाट बढी त्यो देखिन्छ।
2: पुराना र नयाँ सांसदहरूले खेलिरहेको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
13: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
14: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ।
15: पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
16: पशु स्वास्थ्य भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
15: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
17: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 970-9184-147। शर्तहरू लागू हुनेछन्।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
12: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग अछाम क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
2: धन्यवाद।
12: 74 तपाईँले कति काम गर्नुभएको थियो, अब अहिले तपाईँ 82 निर्वाचित भएर आउँदाखेरि अब चाहिँ के गर्नु बाँकी छ त क्षेत्र नम्बर दुईमा?
2: 74 चाहिँ दुई नम्बर क्षेत्रको विद्युतीकरणका लागि हामीले चाहिँ कामहरू अगाडि बढाएका थियौँ, त्यो अहिले पनि पुर्याउन सकिरहेको छैन। आज पनि हाम्रा दुई नम्बर निर्वाचन क्षेत्रका र अछामकै भन्नु भन्नुहोस् धेरै ग्रामीण बस्तीहरू, धेरै भूभागहरूमा हाम्रा चाहिँ विद्युतहरू हामीले पुर्याउन सकिरहेका छैन। जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउने भनेर 77 चाहिँ सरकारले निर्णय गरेका थियो र बजेट विनियोजित गरेका थियो, टेन्डर गराइएको थियो 79, म सांसद छँदैखेरि, र त्यो 79 टेन्डर काम हुन सकेन। बल्ल अस्ति चाहिँ म सांसद जितेर आइसके पछाडि स्वास्थ्य मन्त्रालय अनि राष्ट्रिय योजना आयोग, शहरी विकास मन्त्रालय त्यतिखेर, अहिले त भौतिक के अरे पूर्वाधार मन्त्रालय अन्तर्गत छ, त्यसका विभागहरू, ती सबैमा हाम्रा रोकिएका फाइलहरू, रोकिएका चाहिँ के भन्दाखेरिमा जो त्यो भवन निर्माण गर्ने बजेट सुनिश्चितता गर्ने विषयवस्तुका बारेमा जितेर आइसकेको भोलिपल्टै शपथ ग्रहणको भोलिपल्टैदेखि मैले चाहिँ पहलकदमी गरियो।
12: कानून निर्माणको पाटो पनि म केही गर्छु भनेर चुनावको बेलामा भन्नुभयो कि पुल पुलेसा सड़क नै अलि बढी तपाईँको बाचा छ जो तपाईँले पूरा गर्नुपर्नेछ?
2: कानून निर्माण पनि गर्नुपर्नेछ अनि विकास निर्माण पनि गर्नु छ भनेर जनताका बीचमा त्यही बाचा गरिएको हो। पहिलो कुरा त कानून निर्माणका सन्दर्भमा लोकतन्त्रको रक्षा अनिवार्य, त्यसको पक्षमा म चाहिँ दृढ संकल्प रहनेछु। अहिले पनि लोकतन्त्रलाई म चुनावमा उभिरहँदाखेरि, चुनावमा चाहिँ जनताको बीचमा प्रचार प्रसार गरिरहँदाखेरिमा त्यतिखेर पनि हामीलाई लागिरहेको थियो लोकतन्त्रको अहिले लोकतन्त्रमाथि प्रहार भइरहेको छ, यो लोकतन्त्रमाथि प्रहार हुन दिनेवालो छैन, संसदमा गएर लोकतन्त्रलाई सुदृढ गर्ने खालका कानूनहरू निर्माण गर्नमा मेरो महत्वपूर्ण भूमिका रहन्छ भनेर भनेको थिएँ मैले।
12: अहिलेसम्म संसदमा कतिपल्ट आफ्नो विचार राखिसकेँ जस्तो लाग्छ, के छ?
2: मैले चाहिँ विचार राखेको छु, मैले धेरै विचार राखेको छु संसदमा चाहिँ,
12: करिब 80 जति भन्ने त्यस्तो केही छ कि छैन?
2: मैले चाहिँ त्यो ठ्याक्कै यकिन गरेका छैन, हिजो मात्र मेरो चाहिँ मेरो बोल्ने समय र संशोधनका प्रस्तावहरू पनि मैले हालेका छु, चाहे त्यो बजेट निर्माणमा संशोधन भन्नुहोस्, चाहे त्यस पछाडि विधेयकहरूमा मेरा संशोधनहरू, जनताका पक्षमा कानून बनाउने विधेयकहरू र त्यसपछि जनताका सरोकारका विषयवस्तुहरू, बोल्ने अवसर र त्यो भन्ने अवसर पाएको अवस्थामा कुनै दिन छुटेको छैन संसदमा।
12: तपाईँले निर्वाचित भएर आइसकेपछि निकटतम अथवा प्रतिस्पर्धी अरू पार्टीका उम्मेद्वारहरूसँगको सम्बन्ध छुटिसक्यो अथवा अहिले पनि आफ्नो निर्वाचन क्षेत्रलाई राम्रो बनाउने विषयमा उहाँहरूसँग चाहिँ छलफल सम्वादहरू निरन्तर हुन्छ?
2: छलफल सम्वाद त्यति भएको छैन,
12: तपाईँको कारणले अथवा उहाँहरूको कारणले?
2: मेरो पनि आफ्नो व्यस्तता भयो, उहाँहरूको पनि व्यस्तता होला, हाम्रो बीचमा चाहिँ विकास निर्माणका सन्दर्भमा अछाममा कसरी जाने भन्ने कुरामा, विकास निर्माण यो गर्नुपर्छ भन्ने कुरामा हाम्रो असहमति काहीँ पनि छैन।
12: दोस्रो पटक प्रतिनिधि सभामा छिर्दै गर्दाखेरि अघिल्लोको तुलनामा तपाईँले के परिवर्तन महसुस गर्नुभयो मानिस?
2: एउटा त चाहिँ पहिला संसद भवनभित्र छिर्दाखेरि 74 अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
12: बानेश्वरमा
2: हाम्रो चाहिँ भवन थियो, हुन त त्यो केपी ओली प्रधानमन्त्री हुँदाखेरि
11: अगाडि त्यहाँ शिलान्यास गरिएको थियो, तर वास्तविक प्रतिनिधि सभा कक्ष छ त्यो अहिलेसम्म निर्माण हुन सकिरहेको छैन।
12: अब नयाँ बन्दै गर्दाखेरि त त्यहाँ फेरि सुविधा बन्नै होला,
11: त्यो होला, त्यो हेरौँ। मैले पाएको भिन्नता क्या
12: व्यक्तिहरू सांसदहरू चाहिँ कस्तो देखि?
11: अब सांसद चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ हुनुहुन्छ, जोश र जाँगरका साथ आउनु भएको छ भन्ने मलाई अनुभूत भएको छ। संसदीय परम्परा, संसदीय मर्यादाको पनि अलिअलि काहीँनिर चाहिँ खड्किन्छ कि त्यहाँभित्र कहिले काहीँ सांसदका अभिव्यक्तिहरू
12: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
11: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन, नयाँबाट बढी त्यो देखिन्छ।
12: चिने जानेका अघिल्लो पटक पनि सांसद भएका कतिजना सांसद तपाईँलाई अहिले दोस्रो कार्यकालमा पाउनुभयो?
11: मैले थोरै पाएको छु,
12: संख्यात्मक रूपमा
11: लगभग त्यही 10-12 जना।
12: तपाईँहरूबाट अहिलेको नयाँ सांसदहरूले केही अपेक्षा गरेको जस्तो अथवा तपाईँहरूसँग त्यो सिक्ने अनुभवहरू लिने दिने त्यस्तो रुचि कतिको पाउनुभयो अरू सांसदहरू?
11: त्यस्तो छैन।
12: तपाईँ एमाले भित्रैका सांसदको पनि त्यस्तो भेटिँदैन?
11: एमाले भित्र त हाम्रो अब संसदीय दलको बैठक हुन्छ, छलफल हुन्छ, अब के गर्ने कस्तो गर्ने भन्ने हुन्छ, अनि अन्य दलको पनि त्यो हुँदैन। अब हाम्रैमा पनि अलिअलि अगाडिको सांसदको अनुभव के छ कस्तो छ कसरी जाने होला भन्ने खालको त्यसो हुँदैन। यो एआईका तर्फबाट यो
12: एआई
11: च्याट जीपीटी लाई अध्ययन गर्छन् साथीहरू, अनि त्यहीबाट चाहिँ संसदमा प्रस्तुत हुन्छ। अहिलेको मैले पाएको त्यो
12: एमालेका सांसद पनि कि अरू पार्टीका सांसद?
11: मैले अधिकांशको त्यही देख्छु।
12: तपाईँले त कतिको चलाउनुहुन्छ?
11: मैले चलाउन्न, मैले चाहिँ मेरो मनको कुरा आफ्नो चाहिँ मनबाट जे आयो तल जनताको कुरा जे जनताको छ त्यही जस्ताको तस्तै बोल्छु।
12: नयाँ व्यक्ति अथवा नयाँ पार्टीका सांसदहरू अब सबैको नराम्रै पनि होइन होला, केही लोभलाग्दो विषय छ कुनै पार्टी अथवा कुनै सांसदमा जो तपाईँ नाम भन्न नचाहे पनि एउटा विषयवस्तु चाहिँ राख्न सक्नुहुन्छ?
11: होइन,
12: यो चाहिँ असाध्यै राम्रो लाग्छ।
11: होइन, केही प्रतिपक्षका सांसदहरू पनि छन् जो चाहिँ देशप्रति माया भएका, अहिले सत्तापक्षका पनि सबै सांसद पुरै अराजक खालका, त्यो चाहिँ संसदीय मर्यादाभन्दा विपरीत जाने खालका सबै छैन, त्यहाँ पनि महत्वपूर्ण एकदम राम्रा मान्छे पनि छन्। संसदीय मर्यादालाई कायम गर्नुपर्छ, संविधानलाई हामीले पालना गर्नुपर्छ, लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने खालका सांसदहरू पनि छन्। मैले त्यो पाएको छु, त्यहाँभित्र पनि थुप्रै सांसदहरू र सत्ता पक्षमा लोकतन्त्र संविधानको रक्षा राष्ट्रियताको रक्षाका निम्ति चाहिँ एकदम राष्ट्रियताप्रतिको भावना दृढ भएको त्यस्तो सांसदहरू पनि भेटाउँछु।
12: त्यस्ता सांसदहरूसँग संवाद गरौं, भेटघाट अलिकति
11: हाम्रो कुरा
12: गरौं जस्तो
11: केही अब कुराकानी हुन्छ, के छ यस्ता उति भन्ने भएको छ, कुराकानी हुन्छ संसदमा भेट भएको बेला, होला है के छ नमस्ते, संविधानलाई जोगाउनु पर्यो अनि राष्ट्रियतालाई जोगाउनु पर्यो, यो अहिले राम्रो भएन भन्ने हुन्छ। ती साथीभाइहरूसँग पनि कुराकानी हुन्छ, प्रतिपक्षका लगभग धेरैको सँग त अब कुराकानी मिल्छ।
19: हेलो, सांसदको विस्तृत रूप भोलि बिहानको साझा खबर पछाडि प्रसारण हुनेछ। बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग आज रातिदेखि भोलि बिहानसम्म का लागि रोक लगाइएको छ। काठमाण्डुको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। नेपाल ट्रक यातायात व्यवसाय महासंघले रसुवाको टिमुरेमा गत भदौको 10 गतेको बाढ़ीमा 338 वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाएको छ। नेपाली कांग्रेस संस्थापन इतरपक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। र बीसौं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ र पुरूष कबड्डीमा भने नेपालले सान्त्वना जित निकालेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
20: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो।

0: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
1: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काख छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने। गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
0: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
1: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावकारी हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
2: यो ठुलो रुखको फेदमा बस्छ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा आफ्नो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ परे जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ सहीदेखि एक महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: 3 महिना पिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेपको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेपमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
0: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने करुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको 1 हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाइबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्ध झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
7: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझ्छ?
8: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
9: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त कपोट त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
8: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
9: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
8: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, ब्ल्याक प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारद नगर टाउन, चितवन।
9: सम्पर्क नम्बर 98-450-82-997,
10: 98-550-10-997।
11: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
12: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10% जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका
11: अत्यन्त जरुरी सूचना।
12: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र

0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-67359।
1: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98550-52-454 98555-20-754 इमेल lok.logic2@gmail.com
1: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन।
3: आमा एक गिलास दही खान्न सारे गर्नु हो।
4: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिसाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
6: होइन दिदी, कतै हिँड्नुभयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
7: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
6: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सपोर्ट मिलेर पाइन्छ।
7: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु।
2: हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडेमा। प्रोप्राइटर कृष्ण न्योपाने, मोबाइल 98450-49-86।
7: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउँ कि भनेको। विश्वासिनेर भर पर्दो ठाउँ कहाँ होला?
8: लिन्छु न चाहिँ होइन, कन्डिसन एन्ड ओर्क्सबाट लिइहालो न। मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
7: ए हो र, म पनि त्यही जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
9: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र किराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
2: प्रोप्राइटर अमित परसाई, भद्रपुरी कन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98550-82-751।
10: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
11: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
10: नेपाली चाड पर्व तथा व्यवसायको विस्तृत विवरण,
11: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
10: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
11: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
10: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
12: रेडियो स्पाइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट स्पाइनो।
13: सब्स्क्राइब नाउ एन्ड प्रेस द बेल आइकन, नेभर मिस एन अपडेट from Tips Official।

यो सूचना संगीत र मनोरञ्जनको अटुसाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ट्ज

0: Hi, I love Sunday Nuncha. Radio Silence 89.8 MHz.
1: यतिखेर बेलुकाको पौने 9 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ डीबीसी नेपाली सेवाको समाचार।

0: ब्याङ्कले स्वास्थ्य सेवाको पोर्टल ह्याक गरिदिएपछि आपतकालीन समीक्षा शुरू गरेको छ। सरकारले कसरी यस्तो हुन पुग्यो र कुनै कानूनको उल्लंघन भयो वा भएन भन्ने जाँच गर्न एउटा कार्यदल गठन गरेको छ। प्रधानमन्त्री एन्थनी एल्बनिजीले भने, मैले ओपन एआई का प्रमुख कार्यकारी अधिकृत साम ओल्टम्यानसँग कुरा गरेर यो घटनाप्रति अस्ट्रेलियाको गम्भीर चिन्ता व्यक्त गरे र मैले असन्तुष्टि जनाए कि उक्त कम्पनीलाई के भएको थियो भनेर सरकारलाई जानकारी उपलब्ध गराउन अति धेरै समय लाग्यो। जुन प्रकृतिको घटना भयो त्यो अमान्य छ। अस्ट्रेलियाका प्रधानमन्त्री जूनमा भएको उक्त ह्याकिङ बारे क्यानबेरालाई यो महिना मात्रै जानकारी उपलब्ध गराइएको थियो। र भारतका विपक्षी दलहरूले देशका प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। 10 लाख नागरिकलाई मतदाता सूचीबाट हटाउने उनको कदमप्रति आयोगका अन्य आयुक्तहरूले असहमति जनाएका विवरणहरू प्रकाशित भएपछि राजीनामाको माग गरिएको हो। बीजेपी र निर्वाचन आयोग दुवैले ती आरोपहरू अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा गएरातीदेखि भइरहेको अविरल वर्षासँगै विपदको जोखिम पनि कायमै रहेको अधिकारीहरूले बताएका छन्। केही नदी तथा खोलामा पानीको सतह बढ़ेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अप्नाउन भनिएको छ। जोखिम बढ़दै गएपछि देशका कतिपय प्रमुख राजमार्गमा रातीको समयमा सवारी साधन संचालनमा समेत रोक लगाइएको छ। एक रिपोर्ट। मौसम विभागका अधिकारीहरूका अनुसार गएको 24 घण्टामा देशका अधिकांश स्थानमा वर्षा मापन गरिएको छ। लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा र कोशीका केही ठाउँमा भारी वर्षा भएको बताइएको छ। बंगालको खाड़ीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा वर्षा भइरहेको हो। वर्षाको सम्भावित प्रवृत्तिबारे विभागकी महानिर्देशक अर्चना श्रेष्ठ भन्छन्,
2: अलिकति वर्षा हुन सक्छ, भारीसम्म जान सक्छ त्यहाँ पनि होइन। गण्डकी प्रदेशमा पनि भारी छ, अनि त्यसो सिलगढी प्रदेशमा पनि भारी नै छ। अरू ठाउँमा चाहिँ मध्यम भएर त्यो कन्टिन्युस नै वर्षा हुने चाहिँ देखिन्छ यो रातभरि चाहिँ।
1: यही मौसमी अवस्था अझै केही दिन कायम रहने भएकोले सतर्कता अपनाइरहनुपर्ने विपद व्यवस्थापन निकायका अधिकारीहरूले बताएका छन्। यद्यपि आजको वर्षाका कारण हालसम्म कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
3: अहिलेसम्म क्षति चाहिँ मानवीय क्षति चाहिँ आएको त छैन, तर अलिकति यो सडक अवरुद्ध भएका विषयहरू चाहिँ बिहानदेखि अलिअलि आइरहेका छन् र त्यो क्रम चाहिँ बिस्तारै बढ्दो क्रममा देखिन्छ।
1: जोखिम कायमै रहेका सन्दर्भमा आज देशका कतिपय स्थानमा विद्यालयहरू समेत बन्द गरिएका विवरण आएका छन्। भर्खरै नेपालले विनाशकारी बाढ़ीको सामना गरेको सन्दर्भमा जोखिमयुक्त क्षेत्रका विद्यालय बन्द गर्नु उचित हुने ठानिएको शिक्षा मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले बीबीसीसँग बताए।
4: त्यो सन्दर्भमा पनि मन्त्रालयले चाहिँ लोकल लेभलसित कोर्डिनेशन गरेरै विद्यालयहरू चाहिँ सञ्चालन बन्दको प्रबन्ध मिलाउने भनेर अनुरोध गरेको थियो। त्यो सन्दर्भमा चाहिँ लोकल लेभलहरूले त्यहाँको स्थिति हेरेर विद्यालयहरू चाहिँ बन्द गरिराख्नु भएको छ।
1: नेपालका विभिन्न स्थानमा असोज 11 गतेसम्म वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। वर्षासँगै देशका कतिपय मुख्य राजमार्गहरूमा सतर्कता बढ़ाइएको सन्दर्भमा केही बेर अघि हामीले सड़क विभागका प्रवक्ता शुभराज नेउपानेलाई टेलिफोन सम्पर्क गरी शुरूमा यति बेला कुन कुन मुख्य सड़कहरू प्रभावित छन् भनेर सोधेका छौं।
5: अहिले यो हामीले सम्भावित जोखिमलाई ध्यानमा राखेर दारणगाउँ मुङलिङ सड़क बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ। आज ठ्याक्कै रोकेको बाटो भनेको 200 कान्तिया हाइवे एकछिन रोकेको थियो भने त्यो हामीले खुलाइसकेका छौँ। अब बेलुका पानी पहिरो बाढ़ीका कारण हुन सक्ने जोखिमहरूलाई मध्यनजर गरेर जिल्ला प्रशासनले विभिन्न सड़कहरू बन्द गर्ने निर्णय गर्न सक्छ। त्यो अन्तर्गत पृथ्वी हाइवे पनि बन्द गर्ने निर्णय गर्छ।
1: अझै केही दिन वर्षा हुने पूर्वानुमान छ, त्यसले गर्दाखेरि चाहिँ आगामी दिनमा सड़कहरू थप प्रभावित हुन सक्ने जोखिम चाहिँ कतिको कायमै रहेको तपाईँहरूको आकलन हो?
5: पहाड़ी भेगहरूमा जहाँ चाहिँ वर्षाको चाहिँ इन्टेन्सिटी अलिकति बढ़ी हुन्छ, त्यो ठाउँहरूमा चाहिँ प्री आइडेन्टिफाइड पहिराहरू त्यो ठाउँमा चाहिँ हामीले मिसिन सेटिस्टम राखेका छौँ। अब कति ठाउँमा चाहिँ नयाँ पहिरोहरू पनि ट्रिगर गर्न सक्छ, ती कुराहरूलाई आकलन गरेर हामी चाहिँ पहिरो आउँदाखेरि सामान्य अवस्थामा 2 घण्टाभित्र पहिरो सफा गरेर कम्तीमा 1 वे यातायात सञ्चालन गर्ने स्ट्राटेजीका साथ हामी तयारी गरिरहेका छौँ।
1: अब अघि तपाईँले भन्नुभयो जोखिमको स्तर हेरेर स्थानीय तह स्थानीय प्रशासनहरूले सड़क बन्द गर्ने सम्बन्धमा निर्णय लिइरहेका छन् भनेर, अब पृथ्वी हाइवेकै कुरा गरौं र अन्य सड़कहरूको कुरा गर्दाखेरि पनि अहिले राति रोक्ने भन्ने किसिमका सूचनाहरू आज दिउँसैदेखि आइराखेका छन्। यो जोखिमको स्तर चाहिँ के छ? यो भोलि र पर्सीको हकमा दिउँसो पनि बन्द हुन सक्ने स्थिति आउन सक्छ?
5: यो चाहिँ अब बेलुकाको पानी हेरेर अब स्थानीय प्रशासनले नै निर्णय गर्ने हो। जोखिम बढ्यो भने बन्द पनि हुन सक्छ, तर अहिलेलाई ठ्याक्कै दिउँसो बन्द गर्ने निर्णय भइसकेको छैन। अब सामान्य अवस्थामा बन्द गर्नु पर्दैन, तर जोखिमको चाहिँ अलिकति रिस्क बढ्यो भने चाहिँ बन्द गर्नुपर्ने हुन पनि सक्छ।
1: नेपालजी, सँगसँगै अब यो सड़क भनेको चाहिँ देशको लाइफ लाइन पनि भयो, दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिको कुरा पनि योसँग जोड़िएको विषय भयो। यो प्रभावित हुन नदिन चाहिँ मैले यो प्रश्न किन पनि सोधेको भने कृष्णवीर जस्ता अस्थायी रूपमा सञ्चालनमा ल्याइएका केही पोइन्टहरू पनि छन्, तिनीहरूको व्यवस्थापनको लागि चाहिँ के गरिराख्नु भएको छ तपाईँहरूले यतिखेर?
5: अहिलेलाई त हाम्रो टेम्पररी म्यानेजमेन्ट हो यो बर्खाभरिलाई। अब जब यो वर्षा सकिन्छ त्यस पछाडि चाहिँ हामीले दिनको काम शुरू गरिसकेका छौँ। यो वर्षापछि के गर्ने भन्नको लागि हाम्रो टेक्निकल स्टडीको काम भइरहेछ कृष्णवीरमा पनि। अहिलेको लागि चाहिँ हामीले स्ट्यान्डबाई मिसिनहरू नै राखेका हौँ। अहिले अब पहिरो गइहाल्यो भने सफा गर्ने, वासआउट भइहाल्यो भने ट्र्याक खोल्ने गरी तत्काल हामीले गर्न सक्ने अवस्था त्यही हो। तर लङ टर्ममा चाहिँ हामीले प्लानिङ गरिरहेका छौँ। र सेकेन्ड अल्टरनेटिभ भनेको चाहिँ हामीले अल्टरनेटिभ कोरिडोरहरूलाई पनि एकदम मेन्टेनेन्स गरेर इनकेस कुनै बाटो चाहिँ बिग्रिहालेको खण्डमा चलाउन नसक्ने अवस्थामा चाहिँ अल्टरनेटिभ कोरिडोरहरूबाट चाहिँ ट्रान्सपोर्ट म्यानेज गर्ने गरी त्यसको वर्कआउट गरिराखेको छ।
1: अन्तिममा चाहिँ अब यात्रा गर्नुपर्ने आवश्यकता भएका सर्वसाधारणका लागि सुरक्षाको हिसाबले के कस्ता सावधानी अप्नाउनु पर्ने तपाईँ देख्नुहुन्छ संक्षेपमा?
5: हाम्रो जुन सूचनाहरू आइरहेको छन् विभिन्न एजेन्सीबाट त्यसलाई चाहिँ एकदम सिरियसली हेरिदिनु होला। कति ठाउँमा चाहिँ हाम्रो डिसिप्लिनहरू पनि अलिकति फलो नभएको देखिन्छ, त्यही भएर कतै पहिरो गइरहेछ भने गाडी जबरजस्ती नहालिदिनु होला। सुरक्षा कर्मीहरूले दिनुभएको चाहिँ इन्फर्मेसनहरूलाई चाहिँ सिरियसली पालना गरिदिनु होला भन्ने चाहन्छु।
1: सड़क विभागका प्रवक्ता शुभराज नेउपाने। अब एकैछिन लागौं कर्णालीतर्फ। प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न कर्णालीका कतिपय क्षेत्रमा वृक्षारोपण र तटबन्ध निर्माणलाई तीव्रता दिइएको छ। हिमाली क्षेत्रमा अधिकांश घरहरू भिरालो जमीनमा निर्माण हुने भएकाले त्यस्ता बस्तीहरू प्राकृतिक विपदको जोखिममा पर्ने गरेका छन्। जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
6: एक बच्चा एक बिरूवा भन्ने नाराका साथ घर घरमा बिरूवा रोप्न थालेपछि यसले वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न थालेको बताउँछिन् जुम्लाको चन्दनाथ नगरपालिका 10 की देवकी खत्री।
7: विभिन्न प्रकारका विपदहरू निम्ति आएको छ, त्यसलाई निराकरण गर्नको लागि बालबालिकाहरूलाई वृक्षारोपण कार्यक्रममा राम्रोसँग सचेत गरायौं। अहिले चाहिँ मेरो घरमा चाहिँ मेरो बच्चाले एउटा किमोको बिरूवा रोपिरहेछ।
6: बालबालिका र विद्यालयहरूलाई लक्षित गरेर आफूहरूले यस वर्ष मात्र 2285 धुपी र किमोको बिरूवा रोपिएको बताउँछन् वर्ल्ड भिजन इन्टरनेशनल नेपाल क्षेत्र विकास कार्यक्रम जुम्लाका जिल्ला संयोजक देश बहादुर रावल।
8: 1930 बालबालिकाहरू दिएका छौँ भने अरू हामीले जम्मा जम्मै चाहिँ 2285 बिरूवा वितरण गरेको विद्यालयको प्राङ्गणहरूमा बिरूवाहरू रोप्ने त्यसको संरक्षण कसरी गर्न सकिन्छ भनेर उहाँलाई अभिमुखीकरण गरेर हामी काम गरेका छौँ।
6: माथिल्लो कर्णालीको डुल्पा मुगु हुम्ला कालीकोट र जुम्ला जिल्लामा बाढ़ी पहिरो नियन्त्रण गर्नको लागि वृक्षारोपणको साथसाथै तटबन्दीको काम गर्दै आएको बताउँछन् भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लामा कार्यरत अधिकृत सरोज खनाल।
9: नदीको क्षेत्रमा के के हुन्छ दैनिक नियन्त्रणको हिसाबले त्यो ठाउँमा के छ त्यो हिसाबले सिफारिस अनुसार
6: कर्णालीको 10 जिल्ला मध्ये माथिल्लो कर्णालीका 5 जिल्लामा स्थानीय स्तरमा सजिलै उपलब्ध हुने बैंस ओखर धुपी र किम्बुको बिरूवा समेत रोपेर वातावरण संरक्षणमा जोड़ दिँदै आएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका चिनिया राष्ट्रपति शी जिनपिङलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनीहरू बीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ किनकि एआई, व्यापार, इरान युद्ध सहित कैयौं विषयहरूमा दुई नेताहरूबीच मतभेद छ। राजकीय भ्रमणमा हिजो वाशिङटन डीसी पुगेका शीलाई विमानस्थलमा नै पुगेर ट्रम्पले स्वागत गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
0: दुवै देशका निम्ति व्यापार एउटा प्रमुख प्राथमिकताको मुद्दा हो। यसै हप्ता राष्ट्रसंघीय महासभाको छेको पारेर अमेरिका र चीनका अधिकारीहरूले व्यापार सम्बन्धी वार्ताहरू गरेका थिए तर त्यसमा प्रगति नभएको स्रोतहरूले बीबीसीलाई बताएका छन्। ट्रम्पका कर सम्बन्धी नीतिहरूका कारण शुरू भएको व्यापार युद्धबाट पछि हट्न दुवै देश तयार छैनन्। अघिल्लो वर्ष दुई नेता बीचको वार्तामा व्यापार सम्बन्धी विवादलाई नोभेम्बरसम्म थाँती राख्न सहमति भएको थियो। आर्टिफिशियल इन्टेलिजेन्स एआई को नियमन पनि दुई नेताको एजेण्डामा छ। चीनले एआई सहित आफ्नो प्रविधि क्षेत्रलाई नियमन गरेको छ तर अमेरिकाले त्यसो गरिसकेको छैन। ट्रम्पले हालैका हप्ताहरूमा एआई को नियमन खुकुलो बनाउनु पर्ने बताउँदै आएका छन्। एआईलाई धेरै नियमको दायरामा ल्याउँदा उक्त प्रविधिमा चीनभन्दा अघि रहने अमेरिकी प्रयासमा बाधा पुग्ने ट्रम्पले तर्क गर्ने गरेका छन्। ट्रम्प र सी बीचको कुराकानीमा ताइवानलाई अमेरिकाले दिइरहेको समर्थनको मुद्दाले पनि प्रवेश पाउने ठानिएको छ। ट्रम्पले ताइवानलाई हतियार प्याकेज उपलब्ध गराउने समय तालिका ढिलो गरिदिएका छन्। राष्ट्रपति शीले उक्त स्थगन कायम राख्न ट्रम्पलाई मनाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न कायम छ। बेजिङबाट बीबीसी की लाउरा बिकर भन्छन् सन् 2017 पहिलो पटक डोनाल्ड ट्रम्पलाई भेट्दा भन्दा धेरै बलियो अवस्थामा अहिले शी छन्। त्यसबेला चीन अमेरिकी व्यापार र प्रविधिमा अति निर्भर थियो तर पछिल्लो 9 वर्षमा बेजिङले उक्त जोखिम व्यवस्थापनमा धेरै समय निर्वाह गरेको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।

0: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 PM
1: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो।